0: ब्याड सुक्न थालेपछि किसान चिन्तामा, अब ब्याड राख्दा छोटो अवधिका जात छनौट गर्न कृषि विज्ञको सल्लाह।
1: छोटो अवधिका धानका जातहरू लगाउनुहुन्छ भने थोरै पानीमा पनि राम्रोसँग उत्पादन उत्पादकत्व लिन सकिन्छ।
2: भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो। 1500 भन्दा धेरै घाइते, उद्धार तथा राहतको काम चल्दै।
0: र इक्वेडरसँग हारे पनि जर्मनी विश्वकपको नकआउट चरणमा, आइभरी कोस्टसँग पराजित हुँदै कुराका समूह चरणबाटै बाहिरियो। ट्युनिसिया र नेदरल्याण्ड्स तथा जापान र स्वीडेन बीचको खेल चल्दै।
3: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
4: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक। वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार for a complete home.
6: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: काया कैरनमा अब खबरको सिलसिला। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कार्यकारी र गैरदलीय स्थानीय तह बनाउने राजनीतिक प्रतिवेदन र अर्थ राजनीतिक दस्तावेज पारित गरेर संविधान संशोधनको मुद्दालाई बहसको केन्द्रमा ल्याएको छ। अबको 10 महिना कार्यकाल रहेका, पालिकाको चुनाव गराइसक्नुपर्ने संवैधानिक प्रावधान रहेकाले पनि सरकार बनेदेखि संविधान संशोधनको गृह कार्यमा लागेको रासोपाले महाधिवेशनबाट पनि उही मुद्दा पारित गरेर राजनीतिक बहसलाई केन्द्रमा ल्याउन खोजेको हो। आउँदो दशैं तिहारसम्म संवैधानिक बाध्यता र तयारीको सीमाका कारण पालिकाको चुनाव घोषणा भइसक्ने भएकाले पनि सरकारको नेतृत्वमा रहेको दल रासोपा सामु संविधान संशोधनको मुद्दालाई एउटा टुंगोमा पुर्याउने पर्ने बाध्यता छ। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार संविधान संशोधन लगायतका प्रमुख मुद्दालाई एउटा टुंगोमा पुर्याउने हतारोमा रहेको सन्देश दिनुभएको छ। तर मुद्दालाई साझा बहसको विषय बनाएर टुंगो लगाउनेतिर भन्दा पनि महाधिवेशनबाट सभापति रवि लामिछाने र उपसभापति डाक्टर सोडी मुआग्लेको फरक फरक दस्तावेज पारित गर्दै प्रदेशको मुद्दा सम्बन्धी बहसलाई गिजोलेर द्वन्द निम्त्याउन खोजेको टिप्पणी पनि शुरू हुन थालेको छ। लामिछानेले प्रदेशहरूको पुनर्संरचनाको प्रस्ताव गरे पनि वाग्लेले महाधिवेशनमा प्रतिनिधिहरूको बहस बिनै संसदमा संख्या पुर्याएर प्रदेशसभा खारेज गर्ने प्रस्ताव पारित गराएपछि रासोपाको मूल लाइनमाथि पनि प्रश्न खड़ा भएको छ। उसले दुई दस्तावेज मध्ये कसको दस्तावेजको लाइन सही हो भन्ने विषयमा कुनै प्रष्टीकरण दिएको छैन। संहिताविद डाक्टर खिमलाल देवकोटा संहितालाई सुधार गर्ने बाहेक प्रदेशसभा खारेज गर्ने कुनै सम्भावना नहुने बताउनुहुन्छ। प्रदेशसभा खारेजी, गैरदलीय पालिका बनाउने सहितको राष्ट्रपाको संविधान संशोधन प्रस्ताव विपक्षी दलहरूले अस्वीकार गर्ने भएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधानको आधारभूत प्रस्तावना माथि नै आँच पुर्याएर व्यवस्था विरूद्ध नियोजित रूपमा षड्यन्त्र गर्न खोजिएको भन्दै कांग्रेस, एमाले, नेकपा सहितका विपक्षी पार्टीहरूले राष्ट्रपाको पछिल्लो संशोधन प्रस्ताव अस्वीकार गर्ने प्रतिक्रिया दिएका खबर नयाँ पत्रिकाले लेखेको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनमा 900 सदस्यीय केन्द्रीय सदस्यका लागि निर्वाचन भएको छ। देशभित्र भएको मतदानको नतिजा अनुसार केन्द्रीय राजनीतिमा सक्रिय रहेकादेखि सांसद र मन्त्रीसम्म बनेकाहरू मात्र होइन, प्रदेश र जिल्ला कमिटिमा रहेर राजनीति गरेकाहरू पनि सूचीमा अगाडि छनृ

0: कराते सार्वजनिक परिणाम अनुसार निवर्तमान उपसभापति डाक्टर स्वर्णिम वाग्ले सबैभन्दा धेरै 2656 मत पाउनु भएको छ। केन्द्रीय समिति सदस्य केन्द्रीय सदस्यको नतिजा आएसँगै पदाधिकारीका लागि दोस्रो चरणमा चुनाव हुने भएको छ। सभापतिमा रवि लामिछानेले निर्विरोध भइसक्नु भएको छ भने अन्य 18 पदमा प्रतिस्पर्धा हुँदैछ। खुला र महिला गरी दुई उपसभापतिका लागि चुनाव हुँदैछ। खुलातर्फ स्वामी वाग्ले र विराज भक्त श्रेष्ठ तथा महिलातर्फ सोभिता गौतम, डाक्टर तोसीमा कार्की, लिमा अधिकारी, समीक्षा बास्कोटा र इन्दिरा राणाबीच प्रतिस्पर्धा हुँदैछ। अर्का एक उपसभापति भने सभापतिले मनोनित गर्नुहुनेछ। सबैभन्दा कड़ा टक्कर महामन्त्रीमा हुँदैछ, जसमा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी सहित विपिन आचार्य, मनिष झा, त्यसै गरी प्रमोद न्यौपाने, गणेश पराजुली र गणेश कार्की आकांक्षी छन्। यस्तै सहमहामन्त्रीमा दुई खुला र एक महिला गरी तीन पदका लागि निर्वाचन हुँदैछ, जसमा हरि ढकाल, पुकार बम, सुलभ खरेल, ज्वाला संग्रौला, यज्ञमणि न्यौपाने, असीम शाह र रेमा विश्वकर्मा आकांक्षी छन्। बाँकी दुई सहमहामन्त्री भने सभापतिले मनोनित गर्नेछन्। त्यसै गरी राज्यसभा केन्द्रीय सदस्य चुनावमा उम्मेद्वारहरूले आफ्नो नामको क्रम संख्या तल पारिदिएकोमा नो भोटको व्यवस्था नभएसम्मका लागि असन्तुष्टि जनाएका छन्। सभापति रवि लामिछानेले पार्टी पदाधिकारीमा आकांक्षित धेरै भएकाले सहमतिको प्रयास गर्नु भए पनि सफल हुन सक्नु भएन।
1: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले तीन महिना पूरा गरेको छ। रासोपाको एकल बहुमतको जगमा बनेको यो सरकार सय बुधे शासकीय सुधार कार्यसूचीलाई आधार बनाई परिणाममुखी शासनको नारासहित अघि बढ़िरहेको छ। यस अवधिमा सरकारले प्रशासनिक सुधार, डिजिटल शासन, भ्रष्टाचार नियन्त्रण, राजनीतिक नियुक्तिको अन्त्य र शिक्षा क्षेत्रमा केही महत्वपूर्ण कदम चाल्दै आफूलाई परम्परागत सरकारभन्दा फरक देखाउने प्रयास गरेको छ। तर महत्वाकांक्षी लक्ष्यहरू कार्यान्वयन गर्ने क्रममा कानूनी जटिलता, संस्थागत प्रतिरोध, अदालती हस्तक्षेप तथा केही राजनीतिक विवादहरूले सरकारको यात्रालाई चुनौतीपूर्ण बनाएका छन्। सरकारले ल्याएका कार्यसूचीका केही महत्वपूर्ण प्रतिबद्धता अझै अधूरै छन्। सरकारले मन्त्रालयको संख्या 25-17 झारे निर्णय गर्दै खर्च कटौती र प्रशासनिक पुनर्संरचनाको सन्देश दिएको थियो। मन्त्रालयका लागि कार्य सम्पादन सूचक तय गरियो, कर्मचारी आचार संहिता निर्माणको प्रक्रिया अघि बढ़ाइयो, सार्वजनिक सेवा प्रवाहलाई सरल बनाउने, विद्युतीय इलेक्ट्रोनिक सरकारी खरिद प्रणाली विस्तार गर्ने तथा सरकारी निकायमा डिजिटल निगरानी बढ़ाउने कामलाई सरकार आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरिरहेको छ। सबै नेता तथा उच्च सरकारी कर्मचारीको सम्पत्ति छानबिन गर्ने निर्णयले पनि सुशासनको आशा पलाएको छ। तर आर्थिक सुधारका एजेण्डाले पनि मूर्त रूप लिन सकेको छैन। सरकारले आर्थिक सुधार, कृषि, ऊर्जा लगानी, उद्योग, भूमि सुधार, पर्यटन र राजस्व प्रणालीमा व्यापक परिवर्तन ल्याउन शासकीय सुधारका लागि 100 दिनका महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको 3 महिना पुगेको छ। यो अवधिमा केही वित्तीय अपराधका मुद्दा अनुसन्धानमा सफलता मिले पनि समग्र अर्थतन्त्र सुधारका लागि खासै प्रगति भएको देखिएको छैन। शासकीय सुधारमा केही काम भएका छन्। तर शासकीय सुधार सम्बन्धी सरकारले प्रतिबद्धता गरेका 100 वटा कार्यक्रम भने पूरा हुन बाँकी छ। आधा जसो कार्यक्रम कार्यान्वयनमा आउन बाँकी रहँदा सुशासनका केही राम्रा संकेत पनि देखिएका छन्। कुनै कुनै कार्यक्रमका कारण भने सरकारले विरोधको सामना समेत गर्नु परेको खबर नागरिक दैनिकले लेखेको छ। काया कैरनमा मनसुनी अवस्था र धान खेतीको विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपात काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिउँ त, सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: बेकर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, सबै पनि बन्द हुनेछ। मलाई त बेकरको पानी लागिसकेको छ। बेकर अप्लायंसेस, बेकरको पानी लाग्छ।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले गैर दलीय पालिका र प्रदेशसभा खारेजी गर्ने रासोपाको प्रस्तावले राजनीति तरंगित, रासोपा महाधिवेशन अन्तर्गत 6 पदाधिकारीको लागि चुनावी प्रक्रिया शुरू, सरकारका 3 महिनामा आर्थिक सुधारका एजेण्डा ओझेलमै, चुनौतीका बीच प्रशासन सुधारको लागि काममा सरकार सक्रिय लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी प्रसंग, केही दिनपछि असार 15 सरकारले 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउँदैछ। कृषि मन्त्रालय, कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सबै पालिकालाई पत्र पठाउँदै भव्यताका साथ दिवस र महोत्सव मनाउन आग्रह गरेको छ। एक हप्ता अघि मनसून सक्रिय भए पनि उल्लेखित रूपमा भने रोपाई भएको छैन। केन्द्रका अनुसार असार 8 देशभर 9.97% क्षेत्रमा रोपाई भएको छ। वर्खे सिजनमा देशभर 13,81,488 हेक्टरमा रोपाई हुन्छ। असार 8 गतेसम्म 1,37,798 हेक्टरमा मात्र रोपाई भएको छ। यस वर्षको मनसून भित्रिएको हप्ता दिन भइसकेको छ, तर देशभर अझै फैलिएको छैन। असार महिना पनि असार जस्तो छैन। उच्च गर्मी र चर्को घामको रातताप छ। खडेरीका कारण कतिपय ठाउँमा मुख्य बाली धानको ब्याट सुक्न थालेको छ। देशभर अहिलेसम्म झण्डै 10% मात्रै रोपाई भएको बताइन्छ। त्यो पनि सिंचाईको पहुँच पुगेका ठाउँमा मात्रै रोपाई भएको हो। धेरै किसान आकाशे पानी कुरेर बसेका छन्। अब ब्याड राख्ने र रोपाई गर्ने किसानलाई सकेसम्म छोटो अवधिका जात छनौट गर्न धानबाली विज्ञको सल्लाह छ। थप जानकारी सहित साथी मदन पौड्याल।
8: मनसूनको बेला पनि पानी पर्न सकेको छैन। किसानले यसअघि राखेको धानको ब्याड सुक्न थालेको छ। खेतमा रोपाई गर्न पहिला बिउ ब्याड जोगाउन आवश्यक छ। ब्याडमा रहेको धानको बिरूवा 20-22 दिनमा रोप्नु उपयुक्त हुन्छ। बेलैमा रोप्न नसके वा बुढो बिरूवा रोप्नु पर्ने अवस्थामा उत्पादन राम्रो लिन सकिँदैन। यस्तो बेला किसानले के गर्ने? धान बालीका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा।
9: बेरमा उम्रिसकेपछि जब रोप्ने बेला हुन्छन्, रोप्ने बेला सक्दो सिंचाईको व्यवस्था गर्ने, सिंचाई छैन वर्षातको भरमा छ भने हामीले समयमै 20-25 दिनमा रोप्ने हो। हामीले सुक्खा धान रोपेका छौं, जातको राम्रो छनौट गरेका छौं भने सामान्य वर्षाको भरमा पनि हाम्रो धानका जातहरू राम्रो भइरहन्छ। तर कुनै कारणवश हामीले सामान्य धानका जातहरू अथवा जुन लामो अवधिका धानका जातहरू छानेका छौं भने त्यो बेला हामीलाई समस्या हुन्छ। हामीले सिंचाईको व्यवस्था गर्नै पर्छ। सिंचाईको व्यवस्था गर्न सकेनौं, वर्षा पनि भएन भने त्यो बाली फेल हुने सम्भावना धेरै रहन्छ।
8: कुल खेतीयोग्य जमीन मध्ये अझै पनि आधा भन्दा धेरै सिंचाई सुविधाको पहुँच बाहिर छ। जहाँ पहुँच छ ती क्षेत्रमा अहिलेसम्म झण्डै 10% मात्रै रोपाई भएको तथ्याङ्क छ। प्रशान्त महासागरमा विकसित एलनिनो र पश्चिमी वायुको प्रभावका कारण मनसूनी वायु देशैभर सक्रिय हुन सकेको छैन, जसले मध्य असार भइसक्दा पनि रोपाई प्रभावित भएको हो। प्रमुख अन्न भण्डार मानिने मधेस प्रदेशमा झण्डै 5% मात्र रोपाई भएको छ। मधेसमा पोहोर सुक्खा खडेरी नै परेको थियो, तर यस वर्ष धेरै क्षेत्र प्रभावित हुने देखिन्छ।
9: पोहोर साल चाहिँ मधेस प्रदेशमा मात्र खडेरी परेको थियो, यसपालि देशभरिमै असार र श्रावणमा 50% भन्दा कम पानी पर्ने भएकोले धानको उत्पादन र उत्पादकतामा धेरै ठूलो असर पर्न सक्छन्।
8: यसअघि नै यस वर्षको मनसूनमा सुक्खाको प्रक्षेपण गरिएको छ। अर्कोतिर पर्याप्त सिंचाई सुविधा छैन, धेरै किसान अझै खेत पस्न पाएका छैनन्। पोहोर अघिल्लो वर्ष भन्दा धानको उत्पादन घटेको थियो, यस वर्ष पनि उत्पादन घट्न सक्ने सम्भावित अवस्था देखिएको छ। जो किसानले अब धान खेतीको तयारी गर्दै हुनुहुन्छ, उहाँहरूले उत्पादन घट्न नदिन के गर्नु पर्ला त? फेरि धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहा,
9: छोटो अवधिका धानका जातहरू लगाउनुहुन्छ भने थोरै पानीमा पनि राम्रोसँग के हुन्छ भने उत्पादन उत्पादकत्व लिन सकिन्छ। तर लामो अवधिका धानका जातहरू छन्, जस्तै ललका बासमती भयो, सुदोधन काला नामक छन्, स्वर्ण भयो, यिनीहरू 145 दिन भन्दा बढी लिन्छन्। यस्तो कन्डिसनमा के हुन्छ भने धानले आफ्नो वृद्धि विकास राम्रोसँग गर्न सक्दैन र चाहिएको बेला पानी भएन भने उत्पादनमा धेरै नराम्रो प्रभाव पर्न जान्छ।
8: असार 15 आउँदो सोमबार राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव समेत मनाइँदैछ। यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि नारा तय गरिएको छ। दिवस मनाउँदै गर्दा जिम्मेवार निकायले किसानलाई धान खेतीका मुख्य समस्या सिंचाई र मलबिउको सही समाधान दिनुपर्ने खाँचो छ।
6: धान बालीका विज्ञ एवं नारका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग मनसुनी अवस्था र धान खेतीको प्रभाव बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। गैराति देशका केही ठाउँमा पानी परेको छ। पूर्वदेखि पश्चिमसम्मकै केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महासंस्थाले जनाएको छ। अरू ठाउँको तुलनामा गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी परेको छ। कोशी बागमती मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा पनि पानी परेको छ। आज दिउँसो कोशी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका थोरै ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
10: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
4: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
11: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
12: हर घर हुने छ अयोध्या, हर घरमा प्रकट हुने छन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिमाना हुने गरी कानून निर्माण प्रक्रिया अघि बढ़ाएको छ। भौतिक विकास मन्त्रालयले अघि बढ़ाएको यो प्रक्रिया सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 निरन्तरता हो। विगतका सरकारले ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध कसूर अनुसार जरिमाना हुने गरी सवारी तथा यातायात व्यवस्था ऐन विधेयक तयार पारेको थियो। मन्त्रालयले अहिले छलफल प्रक्रिया अघि बढ़ाएको त्यही विधेयकमाथि हो। यसमा ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध 500 देखि 1,00,000 रूपियाँसम्म जरिमाना हुने प्रावधान समेटिएको छ। मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालले ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध जरिमाना हुने गरी कानून निर्माणको प्रक्रिया अघि बढ़ेको बताउनुभयो। ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध जरिमाना हुने गरी कानून निर्माणको प्रक्रिया अघि बढ़ेको छ। पहिले नै तयार विधेयकमा ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध कसूर अनुसार फरक फरक परिमाणमा जरिमाना लिने गरी व्यवस्था गरिएको छ। अहिले छलफल चलिरहेको त्यही विधेयकमाथि हो, उहाँले भन्नुभयो। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
6: अब विदेशको खबर। भेनेजुएलामा एक मिनटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 188 पुगेको छ भने 1500 भन्दा धेरै मानिस घाइते भएका छन्। अस्ति बेलुकी गएका 7.2 र 7.5 म्याग्निच्युडका भूकम्पले राजधानी काराका सहितका लागवैरा राज्यमा ठूलो क्षति पुर्याएको हो। राष्ट्रसंघका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म 100 भन्दा बढ़ी भवन पूर्ण रूपमा भत्किएका छन्। उद्धार कर्मीहरू भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्। स्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महसुस भएको बताएका छन्। कारकासका एक व्यक्तिले पूरै संसारले लामो समयसम्म हल्लिरहेको जस्तो महसुस भएको बताएका बीबीसीले जनाएको छ। घरमा क्षति पुगेपछि धेरै नागरिकले खुला ठाउँ र सड़कमा रात बिताउन बाध्य भएका छन्। प्रभावित क्षेत्रमा उद्धार राहत तथा क्षतिको मूल्यांकनको काम तीव्र पारिएको खबरमा उल्लेख छ।
7: अब खेल खबर। फिफा विश्वकप फुटबलमा घरारी सम्पन्न खेलमा समूह एका इक्वेडर आइभरी कोस्ट विजय भएका छन्। दुवै टोली नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भए। चारपटकको विश्व विजेता जर्मनी गैराती इक्वेडरसँग पराजित भए पनि यो नकआउट चरणमा पुगेको छ। जर्मनीले पहिलो खेलमा कुराकाउलाई 7-1 र दोस्रो खेलमा आइभरी कोस्टलाई 2-1 अन्तरले पराजित गरेको थियो। लगातार दुई जितपछि जर्मनी 6 अंक जोडेर अन्तिम खेल अघि नै समूहको शीर्ष स्थान सुनिश्चित गर्न सफल भएको छ। त्यसकारण आज इक्वेडरसँग 2-1 हार्दा पनि जर्मनीको नकआउट यात्रा प्रभावित भएन। आइभरी कोस्ट उपविजेता तथा इक्वेडर उत्कृष्ट तेस्रो टोली मध्ये एक बन्दै अन्तिम 16मा पुगेका छन्। अमेरिकाको न्यूयोर्कमा रहेको न्यू जर्सी रंगशालामा भएको खेलमा इक्वेडरले उपाधि दावेदार मानिने जर्मनीलाई 2-1 पराजित गर्दै महत्वपूर्ण 3 अंक हात पारेको हो। खेलको दोस्रो मिनटमै लोरय सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए, तर 9 औं मिनटमा नेल्सन एंगोलोले बराबरी गोल फर्काए। त्यसपछि खेलको 77 औं मिनटमा गोन्जालो प्लाटाले निर्णायक गोल गर्दै इक्वेडरलाई ऐतिहासिक जित दिलाएका थिए। अर्को खेलमा आइभरी कोस्टले कुराकाउलाई 2-0 हराउँदै पहिलोपटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आइभरी कोस्टका लागि निकोलस पेपेले 7 औं र 64 औं मिनटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे। समूह चरण सकिँदा जर्मनी र आइभरी कोस्ट दुवैले समान 6-6 अंक जोडेका छन्। गोल अन्तरका आधारमा जर्मनी समूह विजेता बनेको हो भने आइभरी कोस्ट उपविजेतामा सीमित रह्यो। जर्मनीमाथिको जितसँगै 4 अंक पुर्याएको इक्वेडर समूहमा तेस्रो स्थानमा रहे पनि उत्कृष्ट तेस्रो टोलीमध्ये एक भन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ। कुराकाउ भने एक अंक सहित समूह कुराकाउ भने अंकविहीन हुँदै समूह चरणबाटै बाहिरिएको छ। विश्वकप फुटबल अन्तर्गत अहिले जापान र स्वीडेन तथा नेदरल्याण्डस र ट्युनिसिया खेलिरहेका छन्। दुवै खेल अमेरिकामा भइरहेको छ। अहिले जारी खेलमा खेलको 80 औं मिनटमा नेदरल्याण्ड्सले ट्युनिसियामाथि 3 गोल हानेको छ भने ट्युनिसियाले 1 गोल फर्काएको छ। यस्तै 79 औं मिनटको खेल चलिरहँदा जापान र स्वीडेनले 1-1 गोल गरेका छन्। यस्तै विश्वकपमा आज बिहान पाउने 8 बजे टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलिया खेल्दैछन्।
6: कैरनमा अब केही खबर संक्षेपमा। इलाम र झापाका करिब 100 चिया उद्योग पुनः सञ्चालनमा आएका छन्। भारतले चिया निर्यातमा लगाएको कड़ा मापदण्डका कारण बन्द भएका ती उद्योग सरकारले समस्या समाधान गर्ने आश्वासन दिएपछि खुलेका हुन्, तर निर्यातमा भारतको अवरोध कायमै रहेको खबर कारोबार दैनिकले लेखेको छ।
7: अखिल नेपाल फुटबल संघ इन्फामाथि सरकारी निकाय खेलकुद परिषद राखेको हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएपछि पूरा विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव विश्वकपमा होमिएका बेला नेपाल भने त्यसबाट एक्लिएको हो।
6: पछिल्लो समय कोरियाका रोजगारदाताले नेपाली युवाको माग बढ़ाइरहेका बेला आउँदो दिनको अवस्थालाई हेरेर रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको 15 बाछा परिच्याउने संकेत देखिएको छ। सन् 2026 को दोस्रो त्रैमासिकमा कोरियाका रोजगारदाताले बढ़ाएको माग र आउँदो त्रैमासिकमा हुने माग संख्यालाई हेरेर कोरियन बाछा परिच्या हुन सक्ने एचआरडी कोरियन सेन्टर नेपालले जनाएको छ।
7: पछिल्ला केही वर्ष यता नेपालबाट विदेशमा हुने वस्तु निर्यात निरन्तर बढ़िरहेको छ। चालू आर्थिक वर्ष 82-83 को 11 महिनासम्म देशबाट 2,78,00,000,000,000 रूपियाँको वस्तु निर्यात भएको तथ्याङ्क अनुसार विभागले सार्वजनिक गरेको छ।
6: व्यवसायी अजय राज सुमार्गीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान शुरू गर्दै उनको राहदानी रोका गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले राहदानी रोका गरेको हो।
7: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भावमा ठूलो अन्तरले गिरावट आउँदा पनि आयल निगमले नेपालमा मूल्य समायोजन गरेको छैन। गएको चैतमा अन्तर्राष्ट्रिय बजारको हवाला दिएर महिनामै 5 पटक मूल्य बढ़ाएको निगमले अहिले मूल्य घटाउने बेला भने नियमित कार्यतालिका अनुसार आउँदो 1 जुलाई अर्थात 17 असारसम्म पर्खनुपर्ने बताएको छ।
6: विपद व्यवस्थापनको सूचना संकलनलाई प्रभावकारी बनाउन हरेक जसो गाउँमा विपद सूचक तयार गरिएको छ। सशस्त्र प्रहरी बलका अनुसार अहिलेसम्म 1,68,956 जना विपद सूचक तयार गरिएको हो।
7: धान रोपाईको मुख्य सिजन शुरू भएसँगै मध्य प्रदेशका किसानलाई सहुलियत दरमा रासायनिक मल उपलब्ध गराउने उद्देश्यले 9,110 मेट्रिक टन डीएपी र 8,734 मेट्रिक टन यूरिया वितरण शुरू गरिएको खबर आजको नागरिक दैनिकमा छ।
6: विशेष अदालत काठमाडौँ र उच्च अदालत जनकपुरले इजलासमा हुने सुनवाईको लाइभ स्ट्रीमिङ अर्थात प्रत्यक्ष प्रसारण थालेका छन्।
7: अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न खोज्ने व्यक्तिलाई झुटो विवरणका आधारमा सिफारिश दिएको आरोपमा भोरङको रंगेलीबाट वडा अध्यक्ष सहित 2 जना जनप्रतिनिधि पक्राउ परेका खबर अन्नपूर्ण पोस्टमा छ।
6: र सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई नियन्त्रणमा लिनुको कारण माग गरेको छ। काया कैरनमा अब पालो उखानको
7: निद्रा नलाग्दाको रात लामो
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: गैर दलीय पालिका र प्रदेशसभा खारेज गर्ने राज्यसभाको प्रस्तावले राजनीति तरंगित। राज्यसभा महाधिवेशन अन्तर्गत 6 पदाधिकारीको लागि चुनावी प्रक्रिया शुरू।
6: सरकारका 3 महिनामा आर्थिक सुधारका एजेण्डा ओझेलमै। चुनौतीका बीच प्रशासन सुधारको लागि सरकार सक्रिय।
7: पानीमा परेपछि धान रोपाई सुस्त। ब्याड सुत्न थालेपछि किसान चिन्तामा। अब ब्याड राख्दा छोटो अवधिका जात छनौट गर्न कृषि विज्ञको सल्लाह।
6: भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो। 1500 भन्दा धेरै घाइते। उद्धार तथा राहतको काम चल्दै।
7: र इक्वेडरसँग हारे पनि जर्मनी विश्वकपको नकआउट चरणमा। आइभरी कोस्टसँग पराजित हुँदै कुराका समूह चरणबाटै बाहिरियो। ट्युनिसिया र नेदरल्याण्ड्स तथा जापान र स्वीडेन बीचको खेल चल्दै।
6: र अन्त्यमा आजको कार्टुन। आज हामीले कान्तिपुर दैनिकबाट गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। काठमाडौँ उपत्यका सहितका केही ठाउँमा बर्ड फ्लूको त्रास बढ़ेको खबरसँग यो कार्टुन सम्बन्धित छ। यहाँ कुखुराको मासु पसल छ। पसलका पसले रोग संक्रमणको क्षेत्रमा काम गर्ने डाक्टरहरू लगाउने जस्तो शिरदेखि पाउसम्म छुपिने गरी बाक्लो न बाक्लो डम्म लुगा लगाएको छ। अनि मासु किन्न आउने मान्छेसँग ऊ भन्दैछ, बर्ड फ्लू आछरे क्या, त्यही भएर यस्तो लुगा ला, भन्नुहोस् कति किलो राख्ने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: अब एक्साइटमेंट सीरी में मात्र होइना घर भित्र महसूस हुन्छ।
2: यो फुटबल सीजन हेर्नुहोस्, चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ सैमसंग मिनी एलईडी टीवी सैमसंग विजन एयर टीवी में पाउनुहोस् स्टार्ट बाय मात्र रु 9,999 मा र 12 महिनासम्मको नेट टीवी पैकेज सँगै निशुल्क वर्ल्ड कप लाइव सब्सक्रिप्शन साथै 25% सम्मको डिस्काउंट र 24 महिनासम्मको ईएमआई।

0: Islama, sunna sun.
1: Angga mami tu bangga baku. Kutu pollo warga ajarama tu boksiuri ni.
0: Ora, wini ora tisu tu.
2: Soita, tini orang ko kie khas kus kurang deh sa? Kie bo bana tu?
0: Kie bo ina mis?
2: Maile suni sake. Ira boksa boksi bannya hudai na. Yota samajik abisus matra ho. Bujo, kasilai boksi ko aruplaunu, kutnu, pitnu, pira dinu wa. गाली बेचेति गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपीट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1 लाख रुपैयाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपीट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
0: हुन्छ नि
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
6: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
5: मलाई मुखका घाँटीको क्यान्सर छ बाँचेर पनि म मरे तुल्य भए म अलिकति पनि हिँड्न सक्दिन स्वास्थ्य श्वासमै समस्या देखियो
7: धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
2: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
8: ले देख्नु भएन औषधि हालेको
2: लौ न सरी ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल नि
8: एकै छिन् त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
2: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
8: विषादीले धेरै नै जोखिम हुन्छ कि नानी
2: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
8: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
2: सुन्नुहोस् है रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
8: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
4: नेपाल सरकार विज्ञापन बोर्ड
9: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
9: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द्व बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
9: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
9: सचेत बनाउ
10: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
11: शुभ प्रभात गुरुआमा
1: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
15: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
14: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
15: हो खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
14: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
15: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्कार सेन्सेविका दिदी।
0: नमस्कार नमस्कार।
12: दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
12: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
0: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
12: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन हो।
10: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
10: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
10: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
10: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
16: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
0: तीन दिन भयो।
16: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
0: केही हुनु सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
16: जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नु पर्छ है, पछि जेसुकै गर।
0: महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
17: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
16: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
12: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
12: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
12: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
12: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
12: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
12: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन हो।
8: डाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
15: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
8: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
15: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
8: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
15: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
8: हजुर।
15: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
8: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
4: नेपाल सरकार विज्ञापन हो।
18: ओहो ला
8: ल ल ल, मरे के हो?
18: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल ल उठाउ त उठाउ, लगिहालो लगिहालो।
18: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मरिदियो कि बाँच्यो केही ठेगान छैन।
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त, अब
18: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
10: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
12: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
15: खै जन्मदाता दिनुहोस् त।
8: जन्मदाता गरेको छैन नि म्याडम।
15: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: मलाई त थाहा नै थिएन म्याडम।
15: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
12: त्यति मात्रै हो र दाई? जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
12: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन हो।
19: साथी हेर नै, क्या खतरा समाचार आइसक्यो। अब चाहिँ के हुने हो?
20: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआत्तिन, यसो त जल्दै लेखिहाल्छ नि।
19: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ?
20: तिमीलाई थाहा थिएन?
19: थाहा थिएन।
20: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
19: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
20: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
21: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना
22: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युपी दक्षिण एवं अनुपति शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11मा भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ
21: भर्ना कार्यक्रममा हुने मिति
22: भर्ना म्याद एकीकृत 17 गतेदेखि असार 15 गतेसम्म कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 35 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ 98-41-63-5330 98-42-84-87 मा सम्पर्क गर्न सक्नुहुनेछ
21: उद्ध कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
1: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
0: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
1: सुनिर अङ्कल, त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिइन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेसन कहाँ हो अङ्कल?
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइमा लोक, प्रतिभा र भविष्य बनाउने कलेज।
3: यदि तपाईँको बस्नामा जन्मजात पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी, काभ्रे बनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क रहनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768, अङ्कमा 98-52-55-768।
4: खुम्बु जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरुरी सूचना।
5: के तपाईँले आफ्नो खेतबारीमा स्थानीय रोजगारी सितोसिनी उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ? त्यसो भए ढिलाड नगर्नुहोस्। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुरुखुम्बुले स्थानीय रैथाने बालीको प्रवर्तनको लागि कृषकहरूबाट सिधै सेतो सिमी खरिद गर्दछ।
4: आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस्, समय निकै धेरै छ। सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गते भित्र आवेदन दिइसक्नु पर्नेछ।
5: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0-35-25-190-97-44-21-22 र 98-40-21-80-70। साथै व्हाट्सएप नम्बर 97-62-44-21-22 र इमेल ठेगाना nhc@gmail.com। अमिताभ कुमार यादव, शाखा प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा

57,057 रूपियाँ विनियोजन गरिएको छ भने पूँजीगत खर्चतर्फ 13,56,29,400 रूपियाँ सुधारेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको अनुसार आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्थानीय नागरिकको प्रत्यक्ष सरकारका क्षेत्रलाई केन्द्रमा राखेर तयार गरिएको हो। स्थानीय पूर्वाधार विकास, शिक्षामा गुणात्मक सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, कृषिको आधुनिकीकरण, स्वच्छ खानेपानीको व्यवस्था, रोजगारी प्रवर्धन तथा समग्र सामाजिक विकासका कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले यस बजेट मार्फत स्थानीय विकासलाई गति दिने र नागरिकको जीवनस्तर उकास्ने अपेक्षा गरेको जनाएको छ। सोताङ गाउँपालिकाले आर्थिक वर्ष 2083-84 को लागि 40,44,37,128 रूपियाँ 45 पैसा बराबरको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न गाउँसभाको 17 अधिवेशनमा प्रस्तुत बजेटले स्थानीय नागरिकको जीवनस्तर सुधार, प्रविधि मन्त्री, पूर्वाधार निर्माण तथा सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ। यस वर्षको निधि तथा कार्यक्रममा शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिइएको छ। शैक्षिक गुणस्तर अभिवृद्धिको लागि प्रविधि मन्त्री, शिक्षा, एक शिक्षक, एक ल्यापटप अभियानलाई निरन्तरता दिने भएको छ। त्यस्तै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर विस्तार गर्न इन्डोस्कोपी, कोलोनोस्कोपी तथा भेस्टेलेटर सहितका आधुनिक स्वास्थ्य सेवा सञ्चालन गर्ने योजना अघि सारिएको छ। यसपालि स्थानीय नागरिकले आफ्नो क्षेत्रमा सहज र सुलभ स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। डिजिटल सेवा प्रवाह र रोजगारी प्रवर्धनको लागि गाउँपालिकाले सजिलो एप निर्माण गर्न घोषणा गरेको छ। कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकरणलाई जोड़ दिँदै कृषकको व्यवसायी हात जनप्रतिनिधिको साथ नागरिक सहित प्रत्येक वडामा पारदर्शी पद स्थापना गर्ने भएको छ। साथै उन्नत बिउबीजन वितरण, कृषि मेला, कृषक पाठशाला संचालन, रैथाने पानी संरक्षणका लागि बिउ बैंक स्थापना तथा जैविक मल कार्यक्रम संचालन गरिने नीति बजेटमा समेटेको छ। पशुपालन क्षेत्रतर्फ कृत्रिम गर्भधान कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यक खोप तथा औषधिको व्यवस्था गरिने भएको छ। भौतिक पूर्वाधार विकास अन्तर्गत गाउँपालिकाभित्रका सड़कको स्तरोन्नत, नयाँ ट्र्याक निर्माण तथा सड़क कालोपत्री कार्यलाई तीव्रता दिनेछ। साथै खानेपानी सेवाको विस्तार गरी नागरिकका आधारभूत आवश्यकतामा थप सहजता ल्याउने योजना रहेको छ। खेलकुद क्षेत्रको विकासको लागि रंगशाला सहितको खेल ग्राम निर्माण गरिने भएको छ भने खेलाड़ीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम संचालन गरिनेछन्। बजार क्षेत्रलाई आधुनिक र स्वास्थ्य मैत्री बनाउन खुल्ला व्यायामशाला, ओपन जिम स्थापना गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ। महिला सशक्तिकरणको विभिन्न सिप तथा क्षमता विकास कार्यक्रम संचालन गरिनेछ। साथै बालबालिका, अपंगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको सुरक्षा, सुविधा र जनचेतनामूलक कार्यक्रमको लागि विशेष बजेट विनियोजन गरिएको छ। पोषण कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ। सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्धनको लागि सुस्मिना पारोहाङ तथा शिव पार्वती पार्क निर्माण गरिने भएको छ। साथै भूमिस्थान, तुम्सखाम, देवाली मन्दिर, चर्च तथा गुम्बा लगायतका स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकासको लागि पनि बजेट व्यवस्थापन गरिएको छ। गाउँपालिकाका अनुसार पारित नीति, कार्यक्रम तथा बजेटको विस्तृत विवरण केही दिनपछि आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गरिने जानकारी दिएको छ। यसैबीच देशभरका चार उच्च बाहेक सबै पालिकाले आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेट गाउँ र नगरसभामा पेश गरेका छन्। 753 मध्ये मध्य प्रदेशका चारवटा पालिका, 70 अग्निसाइट, कृष्णा सोरन गाउँपालिका र सिराहाको सुखीपुर नगरपालिका, महोत्तरीको सोनामा गाउँपालिका र रौतहटको यमुनामाई गाउँपालिकाले अहिलेसम्म संघीय मन्त्रालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गरेको छैन। बजेट पेश गरेको पालिकाले मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ। विगतमा भन्दा यसपटक धेरै पालिकाले दिल्लीमा बजेट पेश गरेका हुन्। सभामा बजेट पेश गरेका धेरै जसो पालिकाले यसअघिका अधुरा योजना पूरा गर्ने, सूचना तथा प्रविधि मन्त्री बनाउने र सुशासनलाई जोड़ दिइने जनाएका छन्। 2079 साल वैशाखमा सुनेका जनप्रतिनिधिले यसपटक ल्याएको बजेट अन्तिम कार्यकाल हो। आउँदो वैशाखमा बहावाला जनप्रतिनिधिको 5 वर्ष कार्यकाल सकिन्छ। स्थानीय सरकार संचालन ऐन र अन्तर्गत सरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्था अनुसार हरेक वर्ष 10 गतिभित्र पालिकाले आर्थिक वर्षको राजस्व व्यय बजेटको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्छ। यसरी पेश भएको बजेट असार मशान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ।

0: सुरुखुमी फिमेल फिटनेस सेन्टर औपचारिक रूपमा सञ्चालन भएको छ। बिहिबार एक विशेष कार्यक्रमको बीच सोलु दुतकुण्ड नगरपालिकाका नगर प्रमुख नानबेलचाङ शेर्पाले रिबन काटेर उक्त फिटनेस सेन्टरको उद्घाटन गर्नुभएको हो। कार्यक्रममा रिबन काट्दै उद्घाटन गरेपछि नगर प्रमुख शेर्पा आफैले फिटनेस सेन्टरमा राखिएका अत्याधुनिक व्यायाम उपकरण जिम मेसिनहरूको निरीक्षण समेत गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख नानबेलचाङ शेर्पाले फिटनेस सेन्टर केवल शरीर बनाउने ठाउँ मात्र र युवाहरूलाई सही दिशा दिने माध्यम भएको बताउनु भएको छ। उहाँले भन्नुभएको छ, आज हाम्रा धेरै युवाहरू कुलत र गलत संगतमा फँसिरहेका छन्। यदि युवाहरूलाई बिहान बेलुका यस्ता फिटनेस सेन्टर वा खेलकुदका गतिविधिमा व्यस्त राख्न सकियो भने उनीहरूको ऊर्जा सकारात्मक काममा लाग्छ त यसले समाजलाई कुलत मुक्त बनाउन र युवा वर्गको भविष्य सुधार्न महत्वपूर्ण योगदान दिनेछ। उहाँले भन्नुभएको छ, आज आफ्नै जिल्लामा आफ्नै नगरपालिकाभित्र यति आधुनिक र स्थानीय मेसिनहरू सहितको जिम सेन्टर खोल्नु हामी सबैको लागि गौरवको कुरा हो। उहाँले दुर्गम क्षेत्रमा पनि यस्तो व्यवसायिक लगानी गरेकोमा संचालक टोलीलाई विशेष धन्यवाद दिनुभएको छ।
1: हाम्रो जीवन स्तर माथि हुँदै गएको छ, मान्छेको आर्थिक विकास हुँदै गएको छ र हिजोको परम्परागत ढंगले हामीले अलिकति जुन श्रमिक रूपमा हामीले गर्दै आएको कामहरूलाई हामीले अहिले अलिकति परिवर्तन गरेर अहिले हामी अलिक व्यावसायिक ढंगले हामी लागेका पनि छौं र हामी हाम्रो समयको व्यस्तता पनि भएको कारणले हाम्रो शारीरिक व्यायामतिर हाम्रो समय पनि हाम्रो गएको छैन, पुगेको छैन, हाम्रो ध्यान पनि गएको छैन। त्यस कारणले गर्दा आज यो जिम फिटनेस सेन्टरले जुन यो व्यावसायिक ढंगले यहाँको सबै किसिमको चाहिँ उपकरणहरू राखेर जुन एउटा शुद्ध सम्पन्न उहाँले बनाउनु भएको छ, म एकदम हार्दिक प्रशंसा व्यक्त गर्न चाहन्छु, उहाँहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। अहिले वास्तवमा सुदूरपूर्ण नगरपालिकाभित्र अब स्वास्थ्यलाई चाहिने दुई तिनवटा अत्यन्तै आवश्यक कुराहरू, एउटा वातावरणीय पक्ष, अब अहिले चाहिँ यो शारीरिक व्यायाम, अनि अर्को चाहिँ हाम्रो चाहिँ दैनिक उपभोग गर्ने हामीले चाहिँ खानपानको कुराहरू, जीवनशैलीको कुराहरू छ। त्यस कारणले गर्दाखेरि त्यो मध्येमा एउटा महत्वपूर्ण पाटोको रूपमा यो चाहिँ शारीरिक व्यायामको रूपमा चाहिँ अहिले यो जिम आएको छ। अहिले चाहिँ सुदूरपूर्ण नगरपालिकाले यो वातावरण स्वच्छ सफाईको लागि हामी असाध्यै धेरै ध्यान दिएका छौं।
0: उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यवसायी, युवा तथा खेल प्रेमीहरूको उपस्थिति रहेको थियो। उपस्थित अतिथि तिनीहरूले सदरमुकाममा यस्तो सुविधा आउन सकारात्मक भएको र यसले सुलुखमुका नागरिकहरूलाई स्वास्थ्यप्रति सचेत बन्न थप प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। संचालकका अनुसार सेन्टरमा कार्डियो, वेट ट्रेनिङ र पर्सनल गाइडको समेत व्यवस्था गरिएको छ। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्ष पदमा थुलुङ दुतकुसी गाउँपालिका दुईका अर्जुनबहादुर रोका मनोनित हुनुभएको छ। कोशी प्रदेश सरकार अन्तर्गतको प्रदेश खेलकुद विकास बोर्ड विराटनगरको असार 10 गति बसेको बैठकको निर्णय अनुसार रोकालाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। प्रदेश खेलकुद ऐन अनुसार 76 दफा 16 उपदफा दुईको क बमोजिम उहाँलाई जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्ष पदमा नियुक्त गरिएको बोर्डले जनाएको छ। नवनियुक्त अध्यक्ष रोकाको पदावधि सोही ऐनको दफा 17 अनुसार रहने उल्लेख गरिएको छ। बोर्डका सदस्य सचिव विप्लव घोषद्वारा हस्ताक्षरित नियुक्त पत्र मार्फत रोकालाई अध्यक्ष पदमा मनोनयन भएकोमा बधाई तथा सफलता कार्यकालको शुभकामना व्यक्त गरिएको छ। बोर्डले नयाँ नेतृत्वको कार्यकालमा सोलुखुम्बु जिल्लाको खेलकुद क्षेत्रको विकास, विस्तार तथा प्रवर्तनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। यस निर्णयले बदार्थ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगरलाई समेत बढ़ाइएको छ। रोका अध्यक्षमा मनोनित भएपछि जिल्लाका खेलकुद कर्मी, विभिन्न संस्था तथा स्थानीयवासीहरूले उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन्। बीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा अब केही दिनमै पुननिर्मित ट्र्याक बाटो गाड़ी आगमन शुरू हुने भएको छ। डिभिजन सड़क कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार आउँदो सोमबार असार 15 गतिदेखि नयाँ ट्र्याक बाटो गाड़ी आवागमन शुरू गर्ने तयारी छ। 400 बेसी बोक्सेकुना, कालढुङ्गा र डालाबेसीको खण्ड तयार भइसकेको छ। 2081 सालको असोजमा आएको बाढ़ीले पहिरोले पकुण्डी बेसीदेखि नेपाल थोक समूह सँगै 30 किलोमिटर सड़क क्षतिग्रस्त बनाएको थियो। त्यसपछि रोशीखोलामा अस्थायी डायभर्सन बनाएर गाड़ी संचालन हुँदै आए पनि बारम्बार बाढ़ीले त्यसलाई पटाउने गरेको थियो। अब यो सड़क खण्डमा 2 लेनको सड़क बनाइनेछ। 5 वटा पुललाई पनि 2 लेनमा परिणत गर्ने योजना छ। वर्षापछि खोलाबाट झण्डै 10 मिटर उचाइसम्म सड़क बनाई कालोपत्र गरिनेछ। क्षतिग्रस्त सड़कको पुननिर्माणको लागि सरकारले 8 अर्ब 50 करोड़को स्रोत सहमति दिएको छ भने बर्खेखोलादेखि पिपलेसम्मको 3.2 किलोमिटर खण्ड जापानको जाइकाको 2 अर्ब 63 करोड़ रूपियाँ बराबरको अनुदानमा पुननिर्माण हुँदैछ। सुरक्षाको दृष्टिकोणले अहिले बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म अर्थात रातको समयमा गाड़ी आवागमनमा रोक लगाएको छ। सरकारी कक्षा 12 को उपस्थितिको नमूना परीक्षण गर्ने भएको छ। कक्षा 12 को नतिजा प्रति विद्यार्थीहरूबाट असन्तुष्टि बढ़दै गएपछि शिक्षा तथा खेलकूद मन्त्रालयले उपस्थितिको सेमेल पलिङ परीक्षण तथा परीक्षा फल र तथ्याङ्क प्रविष्टको पुनर्जाँच गर्ने समिति गठन गरेको छ। शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमा लेख्दै शिक्षा तथा खेलकूद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी समिति गठन गरेको जानकारी दिन भएको हो। राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे आफ्नो धारणा यसअघि नै सार्वजनिक गरेको भन्दै मन्त्री पोखरेलले नतिजा प्रकाशन गरेको प्रक्रियाप्रति आफू स्पष्ट र विश्वस्त रहेको बताउनु भएको छ। असन्तुष्ट विद्यार्थीले गरेको आन्दोलनलाई आफूले सम्मान गरेको तर सामाजिक सञ्जालमा केही व्यक्तिले आन्दोलन गर्ने विद्यार्थीप्रति नकारात्मक टिप्पणी गरेको भन्दै उहाँले शान्तिपूर्ण आन्दोलनको सम्मान गर्न आग्रह गर्नुभएको छ। यसअघि आज विद्यार्थीले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका थिए। परीक्षा राम्रो थिए दिए पनि अपेक्षाभन्दा निकै कम ग्रेड प्राप्त गरेको विद्यार्थीको गुनासो छ। उनीहरूले उत्तर पुस्तिका पुनः परीक्षण गर्न माग गरेका छन्। त्रुटिपूर्ण परीक्षा फल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड गरेको विद्यार्थीको आरोप छ। प्रमुख पर्यटकीय गन्तव्यसम्म पर्यटकलाई सहज रूपमा पुग्न सहयोग पुर्याउने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा पर्यटन मार्ग सूचक राखिने भएको छ। डिभिजन वन कार्यालय ओखलढुङ्गाको पहलमा प्राकृतिक धार्मिक तथा सांस्कृतिक महत्वको पर्यटकीय स्थलसम्म पुग्ने मार्गहरूमा संकेत बोर्ड जडान गर्ने तयारी गरिएको छ। यस अन्तर्गत पोकली झरना दोबा डाँडा प्लेसी झरना चम्पापिवी मन्दिर तारमाटी झरना लगायतका प्रमुख पर्यटकीय गन्तव्य जाने मुख्य चोक तथा सड़क मार्गहरूमा साइन बोर्ड स्थापना गरिनेछ। पर्यटकीय गन्तव्यहरूको परिसान नक्साङ्कन तथा पहुँच सहज बनाउने उद्देश्यले यो अभियान अघि बढ़ाएको जनाएको छ। झुटो विवरणको आधारमा अंकीकृत नेपाली नागरिकताको लागि सिफारिश गरेको आरोपमा मोरङको रंगिनी नगरपालिका वडा नम्बर 5 का वडा अध्यक्ष र 1 जना वडा सदस्य पक्राउ परेको छन्। बिहिबार पक्राउ पर्नेहरूमा रंगिनी नगरपालिका वडा नम्बर 5 का 55 वर्षीय वडा अध्यक्ष महानन्द मण्डल र सोलाका 46 वर्षीय वडा सदस्य गणेश ऋषिदेव रहेका छन्। प्रहरीका अनुसार रंगेली 5 वर्षे मनुवा कुमार महोतले अधुनिया महतो आफ्नो आमा भएको दावी गर्दै छुटो विवरण पेश गरेका थिए। सोही छुटो विवरणलाई आधार मानि वडाध्यक्ष मण्डल र वडा सदस्य ऋषिदेवले अंकृत नेपाली नागरिकताको लागि जर्मनी सरजमीन सिफारिश गरिदिएका थिए। छुटो सिफारिश गरेको तथ्य खुलेपछि जिल्ला प्रशासन कार्यालय मोरङले आवश्यक कार्यवाहीको लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पठाएको थियो। फिफा विश्वकप फुटबलमा गैर राति सम्पन्न खेलमा सम्म एका इङ्ग्लैण्ड र आइभरी कोष्ट विजय भएका छन्। दुवै टोली नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भएका छन्। 4 पटकको विश्व विजेता जर्मनी गैर राति इङ्ग्लैण्डसँग पराजित भए पनि नकआउट चरणमा पुगेको छ। जर्मनीले पहिलो खेलमा कुराकाओलाई 7-1 र दोस्रो खेलमा आइभरी कोष्टलाई 2-1 पराजित गरेको थियो। लगातार 2 जितपछि जर्मनीले 6 अंक जोडेर अन्तिम खेल अघिनै समूहको शीर्ष स्थान निश्चित गरिसकेको छ। त्यसकारण आज इन्डोरसँग 2-1 हार्दा पनि जर्मनीले नकआउट यात्रा प्रभावित भएन। आइभरी कोष्ट उपविजेता तथा इन्डोर उत्कृष्ट तेस्रो टोलीमध्ये एक बन्दै अन्तिम स्वरमा पुगेका हुन्। अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा इन्डोरले उपाधि दावेदार मान्ने जर्मनीलाई 2-1 पराजित गर्दै महत्वपूर्ण 3 अंक हात पारेको छ। समस्या सकिँदा जर्मनी र आइभरी कोष्ट दुवैले समान 6-6 अंक जोडे गोल अन्तर्गतमा आधारमा जर्मनी सम्म विजेता बनेको हो भने आइभरी कोस्ट उपविजेता सीमित रहे। जर्मनीमाथि जे सुन्दर चार अंक पुर्याएको इण्डोसम्ममा तेस्रो स्थान रहे पनि उत्कृष्ट तेस्रो टोली मध्ये एक बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भयो। कुराओ भने एक अंक सहित सम्म चरणबाट बाहिरेको छ। नमस्कार।
2: सड़क प्रयोग गर्दा ध्यान दिउ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली ढल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतसम्हार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: कक्षा 11 भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
0: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: भर्ना कार्यक्रममा हुने मिति।
0: भर्ना म्याच 1/17 गतेदेखि असार 15 गतेसम्म, कक्षा संचालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-5337, 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
4: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, कल्लेरी, सोलुखुम्बु।

0: मानव देश विखण्ड तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैलाई रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
0: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकाउ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
4: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
3: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
4: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-36, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
4: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा सङ्गीतमा सारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-45-59-512 01-45-82-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र विश्व बनाउने कलेज

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: खुम्बू जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरूरी सूचना। ए तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथानी सेतुसिनी उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ, त्यसो भए ढिलान नगर्नुहोस्। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुरुखुम्बुले स्थानीय रैथानी बालीको प्रवर्तनको लागि कृषकहरूबाट सिधै सेतुसिनी खरिद गर्दैछ। आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस्, समय निकै थोरै छ। सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गते भित्र आवेदन दिइसक्नु पर्नेछ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0385190-9927-44-2122 र 98-40-2180-70 साथै व्हाट्सएप नम्बर 97-62-44-2122 र इमेल ठेगाना nfc@gmail.com। अमिताभ कुमार यादव, शाखा प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सुलुखुम्बु।
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
0: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भए तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मार्फत दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

ठाउँको धानको बाली गेले खायो खायो अभिष्ट गाउँको धानको बाली गेले खायो खायो बाखरीले दियो खायो सैले दियो

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण पनि हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल मनसूनी अवस्था र मुख्य बाली धान खेती गर्ने किसानले अपनाउनु पर्ने सावधानी बारे केन्द्रित छ। यही असार 15 गते अर्थात आउँदो सोमबार 23 राष्ट्रिय धान दिवस तथा रूपाई महोत्सव मनाइँदैछ। कृषि विभागको समन्वयमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले धान दिवस तथा रूपाई महोत्सव मनाउन तयारी तीव्र पारेको छ। विभागका महानिर्देशक डाक्टर प्रकाश कुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। विभागले यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि नारा तय गरेको छ। जलवायु मैत्री

0: पर्ला आजको कुराकानीमा हामीसँग हुनुहुन्छ धान बालिका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा। शुरूमा मैले उहाँलाई सोधेको छु, अहिलेको मौसम अनुसार धान बालीमा कस्तो प्रभाव पर्ला?
1: धान देशको मुख्य बाली हो, खाद्यान्न बाली हो। यसले जति सिरियल क्रपहरू छ, खाद्यान्न बाली छ, त्यसमा करिब 43% एरिया ओगट्ने गर्छन् र नेपालीहरूको खाद्य सम्प्रभुताको मुख्य आधार पनि भएकोले यसपालि जुन जल तथा मौसम विज्ञान विभागले जुन अनुमान गरेको छ कम वर्षा हुन्छन्, यसले गर्दाखेरि मुख्य हाम्रो खाद्यान्न जुन धान बाली छ त्यसमा धेरै ठूलो नकारात्मक असर पर्नेछन्। यो साल चाहिँ मध्य प्रदेशमा मात्र खडेरी परेको थियो, यसपालि देशभरिमै असार र श्रावणमा 50% भन्दा कम पानी पर्ने भएकोले धानको उत्पादन र उत्पादकतामा धेरै ठूलो असर पर्न सक्छन् र त्यसले गर्दाखेरि हाम्रो खाद्य सम्प्रभुतामाथि अझै नेगेटिभ इम्प्याक्ट पार्छन् जस्तो मलाई लागेको छ।
0: भनेको यसको असर चाहिँ नकारात्मक हुन्छ अथवा प्रत्यक्ष रूपमा चाहिँ असर देखिन सक्छ भन्ने चाहिँ शुरूआती यो चर्चा भयो। असर जस्तो पनि छैन तर किसानका लागि यो महिना महत्वपूर्ण हुन्छ भनेर मानिन्छ। असार 15 त अझै महत्वपूर्ण, यो बेला खास के कुरामा चाहिँ अब किसानले तयारी गर्ने अथवा ध्यान दिने त मुख्य बाली धानको क्षेत्रमा?
1: किसान दाजुभाइ तथा दिदीबहिनीले सर्वप्रथम धान यसपालि धान रोप्दाखेरि पहिले भन्दा अलिक फरक किसिमले पूर्व तयारी गर्न सक्नु पर्यो। सर्वप्रथम त उहाँहरूले बिउको छनौट गर्नुपर्छ। बिउ हामीले कस्तो लगाउने हो, त्यसमा हाम्रो उत्पादन कस्तो हुन्छ भन्ने कुरा भर पर्छन्। त्यसै कारणले अनुमानित जब 50% भन्दा कम पानी पर्छन् र यो धान रोप्ने बेला हो भने सक्दो हामीले सुक्खा सहन सक्ने, धेरै मात्रामा सुक्खा सहन सक्ने धानका जातहरू हामीले छनौट गर्नुपर्छ। त्यसपछि मात्र अरू चरण अरू म्यानेजमेन्टका व्यवस्थापनका कुराहरू गर्न सकिन्छ। सामान्य धानका जातहरू लगाउनुहुन्छ भने त्यहाँ रिस्क हुन्छ, धानको जात खेतमा लगाइन्छ त्यसपछि फेल हुने सम्भावना हुन्छ, धान राम्रोसँग उत्पादन र उत्पादक दिन नसक्ने सम्भावना हुन्छ। त्यसै कारणले सर्वप्रथम धानको बिउ छनौटमा ध्यान दिने, त्यसपछि सकिन्छ भने डीएसआर हामी भन्ने गर्छौं, डाइरेक्ट सिडेडाइज अथवा छरुवा धान खेती प्रविधि। नेपालमा लगायत भारत अन्य मुलुकहरूमा छरुवा धान खेती धेरै प्रसिद्ध भइसकेको छ र अहिलेको समयमा थोरै पानीमा धेरै उत्पादन लिनको लागि छरुवा धान खेती प्रविधि अपनायो भने चाहेको जस्तो उत्पादन लिन सकिन्छ।
0: तपाईँले सामान्य जात भनेर भन्नुभयो नि, यसलाई किसानले कसरी बुझ्ने?
1: सामान्य जात भन्नाले हामीले चलन चल्तीमा लगाइरहेका धानका जातहरू भयो, जस्तै सावित्री भयो, सावा मनसुली भयो, मनसुली भयो, सोना मनसुली भयो, तराईको मधेसको लागि विशेष गरी सोना मनसुली रिस्टर्ड जात त होइन तर प्रसिद्ध छन्। यस्ता जातहरूले धेरै पानी लिने गर्छन्, यिनीहरू कम्तीमा 140-145 दिनमा पाक्ने गर्छन् र यस्ता जातहरूलाई पानीको अलिकति पनि अभाव भयो अर्थात फूल फुल्ने बेलामा औसत मात्रामा माटोमा सिस्यान भइदिएन भने यिनीहरूको उत्पादन वात्तै घट्ने हुन्छन्। त्यस कारणले गर्दाखेरि यस्ता जातहरूलाई हामी सामान्य जातमा लगाउँछौ। चलन चल्तीका जुन जातहरू छन् त्यो सामान्य जात अन्तर्गत पर्छन् जसलाई पानीको धेरै आवश्यकता पर्छ, तर अहिले विज्ञान र प्रविधिको आविष्कारले र चमत्कारले गर्दाखेरि हामीले थुप्रै यस्ता नयाँ जातहरू ल्याएका छौं जसले थोरै पानीको मात्रामा पनि राम्रो उत्पादन लिन्छन्, जस्तै सुक्खा 1, सुक्खा 2, सुक्खा 3, सुक्खा 4, सुक्खा 5 धानका जात, सुक्खा 5 र सुक्खा 6 धानका जातहरू छन्। त्यसै गरी घैया 1 छ, घैया 2 छ, घैया 3 छन्। यी धानहरू सुक्खा श्रेणीका धानका जातहरू 125-130 दिनमा पाक्छन्। त्यसै गरी घैया 300 दिनमा पाक्ने गर्छन्। छोटो अवधिका धानका जातहरू लगाउनुहुन्छ भने थोरै पानीमा पनि राम्रोसँग के हुन्छ भने उत्पादन र उत्पादक लिन सकिन्छ। तर लामो अवधिका धानका जातहरू छन्, जस्तै ललका बासमती भयो, सुदोधन काला नमक छन्, त्यसै गरी स्वर्ण भयो, यिनीहरू 143 दिनभन्दा बढी लिन्छन्। यस्तो कन्डिसनमा के हुन्छ भने धानले आफ्नो वृद्धि विकास राम्रोसँग गर्न सक्दैन र चाहिएको बेला पानी भएन भने उत्पादनमा धेरै नराम्रो प्रभाव पर्न जान्छ।
0: वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा, धान बालीका विज्ञ पनि हुनुहुन्छ, नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका वहाँ वैज्ञानिक हुनुहुन्छ। कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीले विशेष गरी यो असार महिना र किसानले प्रमुख बाली धान र यसको चाहिँ उत्पादन लिँदै गर्दा खेती गर्दै गर्दाखेरि अपनाउनु पर्ने तरिका विधि अब के गर्ने भन्ने विषयमा कुराकानी जोडिरहेका छौं। तपाईले

0: अब किसानहरूले खास गरी मौसम अनुसारको चाहिँ धानका जातमा चाहिँ जोड़ दिनुपर्छ भनेर केही चाहिँ कुरा बताउनुभयो। असारको हामी दोस्रो हप्ता लगभग आज हामी 12 गतेको चाहिँ आसपासमा छौं। दुई दिन तीन दिन पछाडि चाहिँ हामी राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने गर्छौं। अब भू बनोटको हिसाब हेर्ने हो भने यो धान रोपाईको काम प्रकृति पनि फरक फरक छ। अब क्षेत्रगत आधार हेर्ने हो भने कहाँनिर अलिकति कस्तो कुरामा चाहिँ अलि बढी ध्यान दिने?
1: पहाड़को केसमा धेरै ठाउँमा पानी सामान्य रूपमा वर्षा भइरहेको छ, तर तराईमा चाहिँ वर्षाको अलिक कमी देखिएको छ। त्यसकारणले पहाड़ी भेका जुन किसान दाजुभाइ दिदी बहिनीहरू हुनुहुन्छ उहाँहरूले सुक्खे ब्याड राख्दा पनि हुन्छन्, सुक्खा ब्याड राख्ने सके जहाँ अथवा तराई अथवा पहाड़ जहाँ चाहे पानीको अलिकति बढ़ी समस्या छ, वर्षा भएको छैन, सिंचाईको सुविधा छैन, त्यस्तो ठाउँमा उहाँहरूले के गर्न सक्नुहुन्छ भने दुई दिन कम्तीमा 24 देखि 48 घण्टासम्म धानको जुन बिउ छ त्यसलाई पानीमा भिजाउने, त्यसपछि मात्र खेतमा जहाँ बिउ छरिन्छ ब्याड हुन्छ त्यो ब्याडमा छर्ने, माथिबाट सकिन्छ भने हामीले जुटको बोरा छैन भने घाँस परालहरू हुन्छन् छालीहरू हुन्छन् त्यसले छोप दियो भने माथि पानीको जुन आर्द्रता हुन्छ चिस्यान हुन्छन् त्यसलाई काम गरिराख्छन् त्यो छो माथिको कभर क्रपले अथवा छालीहरूले। यसले गर्दा के हुन्छ भने हाम्रो धानको जुन बेर्ना छन् स्वस्थ राम्रो उत्पादन हुने हुन्छन्। दोस्रो कुरा के हो भने धानको बेर्ना उत्पादन गर्दाखेरि परम्परागत के देखिएको छ भने हामीले धानको बिउ चाहिँ छर्दाखेरि एकमाथि अर्को खप्टियाइदिन्छौ, अर्थात मोटो गरी बिउ छर्ने गर्छौ, त्यो एकदम गलत परम्परा हो। जहिले पनि बिउ छर्दाखेरि फराकिलो छर्नु पर्छ, एक हप्तामा खोप्टेको नहोस् अथवा 10 mm को डिफरेन्समा 1 cm को फरकमा छर्यो भने उनीहरूको वृद्धि विकास पनि राम्रो हुन्छ, स्वस्थ बेर्ना हुन्छन् र उत्पादन धेरै मात्रामा त्यहाँबाट लिन सकिन्छ। त्यसकारणले एउटा त प्रमुख मैले के भने भने बिउ उमार्नु पर्यो, बेर्ना जुन हुन्छ बेर्ना राम्रोसँग उत्पादन गर्न सक्नु पर्यो, बेर्ना उमिसकेपछि जब रोप्ने बेला हुन्छन् रोप्ने बेला सक्दो सिंचाईको व्यवस्था गर्ने, सिंचाई छैन वर्षातको भरमा छ भने हामीले समयमै 20-25 दिनमा रोप्ने हो, र त्यसपछि हामीले सुक्खा धान रोपेका छौं जातको राम्रो छनौट गरेका छौं भने सामान्य वर्षाको भरमा पनि हाम्रो धानका जातहरू राम्रो भइरहन्छ, तर कुनै कारणवश हामीले सामान्य धानका जातहरू अथवा जुन लामो अवधिका धानका जातहरू छानेका छौं भने त्यो बेला हामीलाई समस्या हुन्छ, हामीले सिंचाईको व्यवस्था गर्नै पर्छ, सिंचाईको व्यवस्था गर्न सकेनौ वर्षा पनि भएन भने त्यो बाली फेल हुने सम्भावना धेरै रहन्छ।
0: भनेको असार दोस्रो हप्ता पनि देशका विभिन्न ठाउँहरूमा चाहिँ बिउ राख्न अथवा ब्याड राख्न सक्ने अवस्था हुन्छ, विगतको अभ्यास चाहिँ के छ?
1: विगतको अभ्यासमा हेर्ने हो भने असारको दोस्रो सतासम्म पनि ब्याड राख्ने गरिन्छ। तराईको केसमा पहाड़मा चाहिँ अहिले ब्याड राखेर धान रोप्ने बेला भइसकेको छ, थुप्रै ठाउँमा धान रोपाई भइरहेको छ। तराईको केसमा हेर्ने हो भने अहिले पनि ब्याड राख्ने गरिन्छ, र एउटा के छ भने यो सुक्खालाई सहन 3 किसिमका स्ट्राटेजीहरू प्रयोग गर्ने गर्छौं हामीले। एउटा चाहिँ ड्राउट एभोइडेन्स छ, ड्राउट स्केप छ, ड्राउट टोलरेन्स छ। टोलरेन्स भनेको के हो भने हामीले धानका जातहरू लगाउने जुन चाहिँ सुक्खा सहन सकोस्, जस्तै सुक्खा सिरिजका धानका जातहरू मैले सुक्खा 2, 3, 4 भने, त्यसै गरी घैया धानका जातहरू भयो, त्यसै गरी बहुगुणी 1, बहुगुणी 2 भयो। बहुगुणीमा चाहिँ सुक्खा सहन सक्ने र बाढी पनि सहन सक्ने गुण हुन्छन्। त्यसै गरी पश्चिम नेपालका बासिन्दाहरू छन् उहाँहरूको लागि सब्जी 52 हुन सक्छन्। पूर्वी नेपालमा हेर्नुहुन्छ भने राधा 12, राधा 4 यस्ता धानका जातहरू चाहिँ लगायो भने धेरै हदसम्म हामीले सुक्खाबाट बच्न सक्छौ, सामान्य पानीको भरमा पनि राम्रो उत्पादन हुन्छ। तर धेरै पानी लाग्न खोज्ने जातहरू लगाउनुहुन्छ भने त्यसले असर गर्छ, यो चाहिँ के भयो ड्राउट टोलरेन्स भयो। अर्को छ ड्राउट एभोइडेन्स। ड्राउट एभोइडेन्समा के हुन्छ भने हामीले यस्ता धानका जातहरू छान्नु पर्छ जसको जरा लामो होस्, गहिरो होस्। गहिरो जरा हुन्छ भने के हुन्छ भने उसले सुक्खा हुँदाखेरि तल पानीको जुन मोइस्चर हुन्छ चिस्यान हुन्छ त्यहाँबाट पानी सोसेर पनि आफ्नो जीवन निर्वाह गर्न सक्छन् र उसले उत्पादन दिन्छन् है। र एउटा ड्राउट एभोइडेन्स, ड्राउट टोलरेन्स र अर्को र स्केप, ड्राउट स्केप मैले भन्न खोजेँ। ड्राउट स्केपमा के हुन्छ भने हामीले यस्ता जातहरू सानो अवधिका छोटो समयमा पाक्ने धानका जात लगाउनु पर्छ जसले चाहिँ हाम्रो यो सुक्खा अथवा खडेरी आउनुभन्दा पहिले नै आफ्नो जीवनचक्र पूरा गरोस्, फलोस फुलोस्। यसपालि असारदेखि श्रावणसम्म धानमा यो पानी नपर्ने भनिएको अर्थात कम पानी पर्ने भनिएको हो, त्यो बेला हामीले यो दुईटा विकल्प रोज्न सक्छौ, ड्राउट स्केपको पनि छोटो अवधिका धानका जात लगाउने, जस्तै मैले यहाँलाई भने गैया 3 भयो होइन, त्यसै गरी हर्दिना एक भयो हरदीनाथ दुई छ हरदीनाथ तीन छ हरदीनाथ चार हरदीनाथ पाँच यिनीहरू चाहिँ हरदीनाथ एक 15 दिनमा पाक्ने गर्छन् हरदीनाथ चार चाहिँ 115 दिनमा पाक्छन् त्यसै गरी हरदीनाथ पाँच 120-125 दिनमा पाक्छन् यिनीहरू सबै जातहरू हरदीनाथ सिरिजका जातहरू 120 दिनभन्दा कम समयमा पाक्ने भएकोले किसानले थोरै समयमा पनि राम्रो उत्पादन लिने सम्भावना हुन्छ किनभने हामीले असार र श्रावणमा कम पानी पर्छ असारमा यदि हामी बिउ खसाल्छौ भने श्रावणसम्म रोप्ने गरिन्छ एक महिना किसानले आफ्नै किसिमले पम्पिङ सेट अथवा सिंचाईको व्यवस्था गरेर धान खेती गर्यो भने अर्को महिनादेखि पानी पर्ने सम्भावना हुन्छ र त्यो पानीले बालीलाई बचाउँछ उत्पादनमा राम्रो दिन लगाउँछ तर लामो अवधिका धानको जात छ भने त्यहाँ बाली फेल हुने सम्भावना धेरै रहन्छ
0: भनेको पोहोर मधेसको कुरा गर्ने हो भने भयो के
1: मधेसमा त पोहोर साल 50% भन्दा कम पानी परेको थियो जुन बेला धान रोप्नु पर्ने हो त्यो बेला के भन्छ पानी पर्न सकेन सिंचाईको राम्रो व्यवस्था हुन सकेन त्यसै कारणले मधेस एउटा नेपालको तराईको खाद्यान्नको भण्डार पनि भनिन्छ र त्यहाँ उत्पादन राम्रोसँग नहुँदाखेरि देशभरिमै त्यसको विकल असर देखियो त्यस कारणले देशको उत्पादकत्व पनि घट्न गयो र त्यो उत्पादन पनि घट्न गएको छ त्यसै कारणले पोहोर साल मधेसमा जुन समस्या देखियो त्यसलाई सरकारले रणनीतिक रूपमा तयारी गर्नु पर्थ्यो र आउने दिनमा पनि के छ भने यो जलवायु परिवर्तनको जुन असर छ बढ्दै जाने देखिन्छ यसपालि प्रशान्त महासागरमा अल निनोको प्रभाव देखिएको छ र विश्वभरिका वैज्ञानिकहरूले बार बार चेतावनी दिँदै आएका छन् कि यसपालि धेरै ठूलो समस्या हुनेछन् 175 वर्ष पहिला चाहे यस्तै अल निनो आउँदाखेरि 1.5 करोड मान्छेको मृत्यु भएको थियो अहिले विज्ञान र प्रविधिको आविष्कारले धेरै हदसम्म हाम्रो विज्ञान प्रविधि धेरै हदसम्म मिटिगेट गर्न सक्छ क्लाइमेट चेन्जको प्रभावलाई तर पनि हामी सचेत हुन जरूरी छ र दीर्घकालीन रणनीतिमा जानुपर्छ यो सानो सानो रणनीतिले यो वर्षलाई टाल्ने अर्को वर्ष आयो भने अर्को वर्ष टाल्ने यस्तो गर्यो भने सरकारलाई धेरै ठूलो चुनौती हुन सक्छ आउने दिनमा
0: धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवा कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ उहाँले अघि भने जस्तै विगत अर्थात पोहोर पनि धान बालीले चाहिँ समस्या खेपेको थियो र तथ्याङ्कमा भन्ने हो भने पोहोर धानको उत्पादन 4.20% घटेर 57,05,000 मेट्रिक टनमा चाहिँ सीमित भएको थियो अहिलेसम्मकै सर्वाधिक धान उत्पादन भनेको त्योभन्दा अघिल्लो वर्ष 59,55,000 मेट्रिक टन भएको थियो र अहिले घट्दो क्रममा छ पोहोरको धान उत्पादनको क्षेत्रफल 3.8% कमी आयो भने 14,20,636 हेक्टरमा विगतमा धान खेती गरिएकोमा पोहोर 13,67,072 हेक्टरमा मात्रै धान खेती भएर उत्पादन अनि उत्पादकत्वको पनि प्रति हेक्टर 4.19 टनबाट घटेर 4.14 टनमा चाहिँ खुम्चिएको पोहोरको तथ्याङ्क रहेको छ यसरी धान बाली कसरी प्रभावित हुँदैछ सुक्खा मौसम त्यसै गरी मधेसमा भएको खडेरी यी कुराहरूले कसरी चाहिँ हाम्रो धान बालीमा चाहिँ प्रभाव पारेको छ भन्ने तथ्याङ्कबाट पनि हामी हेर्न सक्छौ खास गरी मनसुनको एउटा चाहिँ चक्र र धान बाली यसको सम्बन्धलाई कसरी जोड्न सकिन्छ
1: पहिला के देखिन्थ्यो भने मनसुनमा हाम्रो धान नेपालमा हेर्ने हो भने 3 किसिमले लगाइने गरिन्छ एउटा बर्खे धान छ अर्को चाहिँ हिउँदे धान छ र त्यसपछि चैते बसन्ते धान पनि भन्ने गरिन्छ जुन बर्खे धान हो त्यसमा त पानी बिना नामै बर्खे धान छन् पानी बिना त यसको केही सम्भवै छैन पानी चाहिन्छ तर निश्चित मात्रामा पानी चाहिन्छ हिजोको दिनमा 1 किलो धान उत्पादन गर्नको लागि 10,000 लिटर पानीको आवश्यकता थियो तर समयक्रमले नयाँ नयाँ जातहरू विकास हुँदै गए नयाँ प्रगति हुँदै गए विज्ञानमा प्रगति हुँदै गए त्यही अनुसार अहिले हामी धान निकाल्दाखेरि 1 किलो धान उत्पादन गर्नलाई करिब 1,000 लिटर पानी चाहिन्छ 9,000 लिटर पानीको बचत हुने भयो यसरी चाहिँ एउटा कन्सेप्ट के छ भने हिजो हाम्रो किसानहरूमा एउटा धारणा थियो कि जबसम्म खेतमा पूर्ण रूपले पानी हुँदैन अथवा खेत डुबानमा हुँदैन तबसम्म धान नलगाउने त्यस्तो सोच थियो हिजोको दिनमा तर आउने दिनमा चाहिँ यो सोच परिवर्तन गर्नुपर्ने आवश्यकता भएको छ अहिले धान गहुँ छरे जस्तै धान छर्न सकिन्छ बरसातको जुन पानी हुन्छ त्यो पानीको आधारमा धानले राम्रो उत्पादन दिन्छन् जस्तो हाम्रो यो हिलो पारेर धान रोप्दाखेरि जति उत्पादन दिन्छ कुनै धान मानव सावित्री 5 मेट्रिक टन दिन्छ भने त्यही धान चाहिँ गहुँ छोडे जस्तै लाइनमा छोडेर त्यसपछि उत्पादन गर्यो भने त्यो पनि 4.5-5 मेट्रिक टन दिन्छन् त्यसै कारणले किसान दाजुभाइले यो आफ्नो एउटा धारणा चेन्ज गर्नु पर्यो त्यसपछि यो मौसम के भन्छ मनसून र धानको जहाँसम्म सम्बन्ध हेर्ने हो भने यिनीहरू एक आपसमा एकअर्काका पूरक हुन्, एकअर्का बि मनसून राम्रो भयो भने धान उत्पादनमा वृद्धि हुने देखिन्छ, मनसून कमजोर भयो भने धान उत्पादनमा नकारात्मक असर पर्न सक्छन्, देशकै उत्पादन उत्पादकता घट्न सक्छन् र यसले हाम्रो खाद्य सम्प्रभुतालाई नराम्रो प्रभाव पार्न सक्छ।
0: तपाईँले भने जस्तै मनसून कमजोर भयो भने यसै पनि पानी कम पर्ला, धानको चाहिँ उत्पादन र उत्पादकत्व समग्रमा चाहिँ असर पार्ला, कहिलेकाहीँ ठाउँ विशेष अनपेक्षित वर्षा बाढ़ी डुबान तराई मधेसमा चाहिँ माथि पहाड़मा परेको पानी पुगेर पनि डुबान ल्याउने समस्याहरू पनि हुन्छन्, त्यस्तो अवस्थामा पनि किसानले खेती गर्नुपर्ने छ। हामीले सुक्खा जातहरू त्यसै गरी केही सदैवदेखि चलिरहेका जातहरूको चाहिँ चर्चा गर्यौं, त्यस्तो विशेष केही डुबान पनि हुने फरक छ नि यो खेती पद्धतिमा, यस्तो कुरा पनि केही ध्यान दिनुपर्ने छ कि किसानहरू
1: जहाँ चाहे किसानको डुबानको खेत छन्, जहाँ डुबानको सम्भावना छन्, नदीको खेतमा नदीको नजिक खेत छन्, त्यस्ता ठाउँमा किसान दाजुभाइले धानको बिउ चाहे छनौट गर्दाखेरि नयाँ किसिमका जातहरू हामीले निकालेका छौं, जस्तै स्वर्ण सबवन, सावा मनसुली सबवन, गंगा सागर एक, गंगा सागर दुई, सेहराङ सबवन, यो पाँचवटा जात छन्। त्यसै गरी बहुगुनी एक, बहुगुनी दुई धानका नयाँ जात छन्। त्यसै गरी सुक्खा धान छ, यी छ सातवटा जात यस्ता छन् जो चाहे पानी पर्दाखेरि यदि धान सामान्य धान के हुन्छ भने डुबानमा पर्यो भने चार पाँच दिन डुबान भयो भने त्यो कुहेर जान्छ गलेर जान्छ, तर यी धानका जातहरू चाहे डुबान हुँदाखेरि चौध दिनसम्म डुबान भित्र पानीमा बसेर पनि उनीहरू के हुन्छ भने फेरि नयाँ गाँझ निस्किने हुन्छन्। त्यसै कारण यो त्यस्ता ठाउँहरू जहाँ चाहिँ डुबानको सम्भावित क्षेत्र छन् अथवा डुबान हुन सक्ने आकलन गरिएको छ त्यो ठाउँहरूमा यी धानका जातहरू लगाउन सक्नुहुन्छ भने राम्रो उत्पादन लिन सकिन्छ, जबकि अन्य धानका जात लगाउनुहुन्छ भने त्यसबाट उत्पादन राम्रो हुँदैन, त्यो सुकेर जान्छ मरेर जान्छ।
0: डाक्टर कुशवाजी तपाईँले भने जस्तै किसानका लागि चाहे मनसुनै नहोस् पानी नै नपरोस्, चाहे अलि धेरै पानी परेर डुबानै होस्, ठ्याक्क त्यो दुई मौसमलाई चाहिँ अनुकूल हुने गरी एडजस्ट गर्ने गरी त्यस्तो धान बालीको जात बिउ अहिले उपलब्ध होला कि नहोला?
1: यस्तो बिउ त हामीसँग छ, जस्तै बहुगुनी दुईको बिउ छ, सुक्खा धान छ को बिउ थोरै मात्रामा छन् होइन, केही यस्ता जातहरू छन् हामीसँग जस्तै बहुगुनी एक, बहुगुनी दुई, सुक्खा धान छ, यी जातहरू सुक्खा होस् या खडेरी होस् के भन्छ सुक्खा होस् या डुबान होस् दुवैमा उत्केर प्रभावकारी छ। यी जातहरूमा दुई किसिमका जिन छन्, एउटा सुक्खा सहन सक्ने जिन छन् र अर्को चाहिँ डुबान सहन सक्ने जिन छन्। यी जातहरू लगायो भने किसानको त्यस्ता खेतहरू छन् जो एकैचोटि बाढी आएर डुबाउने सात दिनसम्म त्यसपछि सुक्खा भइदिने त्यस्ता खेत छ भने उहाँहरूले खोजेर यो धानका जातहरू लगाउनु पर्छ। यी धानका जातहरूका बिउहरू हाम्रा कृषि अनुसन्धान केन्द्रहरूमा पाइन्छ, सिड कम्पनीहरू, विभिन्न किसिमका फार्मर्स ग्रुपहरू छन्, किसानका समूहहरू छन् जसले बिउ उत्पादन गर्ने गर्छन् त्यहाँ पाइन्छन्। त्यसै गरी जसलाई थाहा छैन उहाँहरूले आफ्नो सम्बन्धितको नगरपालिका वाडा कार्यालयमा कृषि शाखा हेर्ने व्यक्तिलाई सम्पर्क गरेर उहाँहरूले त्यो बिउ पाउन सक्नुहुन्छ।
0: त्यो समय अझै पनि बाँकी छ कि अब आगौ वर्षका लागि चाहिँ पूर्व तयारी गर्ने हो?
1: यो समय अझै पनि बाँकी छन्, यहाँहरूले आफ्नो पाइक पर्ने ठाउँमा गएर सम्पर्क गरेर बिउ लिन सक्नुहुन्छ।
0: कृषि विशेष कार्यक्रम बदलित नेपालमा धान बालीका विज्ञ एवं राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवा हामीसँग हुनुहुन्छ। खास गरी राष्ट्रिय धान दिवस रोपाई महोत्सव असार 15 नजिकमा हामीले आज प्रमुख बाली धान, यसको चाहिँ खेती र किसानले मौसमलाई पनि ध्यान दिएर कसरी खेती पद्धति गर्ने भन्ने विषयमा चर्चा गरिरहेका छौं। खास गरी सिंचाईको सुविधा भएका ठाउँमा धान खेती अलि सहज होला, सुविधा नभएका ठाउँमा चाहिँ आकाशे पानीकै भरमा चाहिँ खेती गर्नुपर्ने हुन्छ। खास गरी यो पानी व्यवस्थापन, आकाशकै पानी कुर्नुपर्ने ठाउँहरूमा चाहिँ अलि कसो गरी सहज रूपमा चाहिँ खेती अभ्यास गर्न सकिएला?
1: नेपालको करिब 49% भूभाग अझै पनि रेनफेड सिस्टममा आधारित छ, अर्थात वर्षातको पानीको भरमा धान खेती गर्ने गरिन्छ। 49% भूभाग भनेको धेरै ठूलो भूभाग हो। यस्तो भूभागहरूमा प्रायश जस्तै पहाड़को जुन फाँटहरू हुन्छन् त्यसमा पहिलेदेखि नै धैया धानका जातहरू लगाउने गरिन्छ। त्यसै गरी जहाँ चाहिँ पानीको बरसातको भरमा मात्र पानी गरिन्छ र सामान्य सिंचाईको सुविधा छन् त्यहाँ त नयाँ यो के हाम्रो सामान्य धानका जातहरू लगाउने नै भयो, तर आउने दिनमा चाहिँ यो जुन यहाँ सुखा रेनफेड फार्मिङको मैले जुन कुरा गरे सुखा बरसातको आधारमा खेती हुने ठाउँको कुरा गरे त्यो ठाउँमा इरेटिक रेनफल प्याटर्न देखिएको छ क्लाइमेट चेन्जको जलवायु परिवर्तनको कारणले त्यसै कारणले इरेटिक रेनफल फल प्याटर्न भनेको एकैचोटि कहिले हामी घोप्टे पानी पर्ने धेरै पानी पर्दिने कहिले पानी नपर्ने कहिले थोरै पर्ने यस्तो प्याटर्न देखिएको छ जुन धान बालीको लागि त्यति राम्रो होइन नर्मल किसिमको पानी सक्नु पर्यो सधैँ अलि थोरै थोरै पानी पर्यो भने धान बालीलाई राम्रो हुन्छ वृद्धि विकासको लागि तर जुन इरेटिक रेनफल प्याटर्न छ त्यसले धान बालीलाई राम्रो सघाइरहेको छैन त्यसै कारणले आउने दिनमा किसान अलिकति बढी जागरूक हुन जरूरी छ सचेत हुन जरूरी छ यदि उहाँहरूले पहिलेकै परम्परा जस्तो खेतीमा गरेर छोडिदिनुहुन्छ भने धानमा फुल नफुल्ने विभिन्न रोग किरा लाग्ने पोकटा दाना हुने यस्ता समस्या व्यापक रूपमा देखिन सक्छन् त्यसै कारणले सरकारले जुन उन्मोचित जातहरूको सिफारिश गरेको छ जुन नयाँ जातहरूको बारेमा डिस्क्रिप्सन गरेको छ कहाँ लगाउनु पर्ने हो कुन सिफारिश क्षेत्रको लागि कुन धानको जात सिफारिश गरिएको छ त्यो ठाउँमा मात्र धान लगायो भने धेरै हदसम्म यो बरसात आधारित खेती पनि राम्रो हुन सक्छ
0: भनेको यस्तै समस्या चाहिँ अहिलेको चैते धान बालीमा किसानले चाहिँ खेप्नु पर्यो नेक ब्लास्ट भनेर किसानहरूले ध्यान नपुर्याउँदाखेरि त्यस्तो समस्या आइपरेको हो कि अथवा पुर्याउँदै पनि यस्ता समस्याहरू दोहोरिन्छन्
1: जस्तै यसपालि हामीले नुवाकोट त्यसै गरी धादिङमा के हेर्यो भने किसानले को हजारौं बिघा खेतहरू चाहे नेक ब्लास्टले मरुवा रोगले सखाप भएको छन् यसको मुख्य कारण के हो भने 1966 नेपालले CH45 नामको एउटा जात उन्मोचन गरेको थियो त्यो जात अहिलेसम्म धादिङका किसानहरूले लगाइरहेको हामीले भेटायौं र यस्ता पुरानो जात जुन जातलाई सरकारले पहिले नै डिनोटिफाई गरिसकेको छ त्यो जातको बिउ अनौपचारिक रूपमा एक अर्कालाई दिँदै राख्दै यिनीहरूले लगाउँदै गर्यो त्यस कारणले गर्दा यसपालि के भयो भने बरसात भइदियो 25-30 डिग्री टेम्परेचर र हाई ह्युमिडिटी छ अर्थात वायुमा यो पानीको आर्द्रता बढ़ी छ भने त्यो बेला चाहिँ नेक ब्लास्ट धेरै चारो चाहे फैल्ने गर्छन् र त्यस्तै वातावरण धादिङमा देखियो तराई के भन्छ पहाड़का अन्य ठाउँमा देखियो जसले गर्दा के भयो भने यो नेक ब्लास्ट व्यापक ठूलो समस्याको रूपमा बन्न गयो र ठूलै क्षति भएको छ त्यसकारणले किसान दाजुभाइले अलि सचेतना नअपनाउँदा भएको हो जात छनौटमा सचेतना अपनाउनु भएन 50 वर्ष पुरानो जात लगाउनु भयो यो प्रत्येक चीजको आयु हुने गर्छ जसरी मानिसको आयु छ त्यसरी धानका जातहरू पनि 15-20 वर्ष हुन्छ तर केही जात यस्ता हुन्छन् जो लामो समयसम्म टिक्ने गर्छन् आउने दिनमा यहाँहरूले चाहे धानको जात लगाउँदाखेरि छनौट गर्दाखेरि ध्यान दिनुहोला चैतेको सिजनमा चैतेकी जात लगाउनु पर्यो नयाँ जात लगाउनु पर्यो सरकारले सिफारिश गरेको जात लगाउनु पर्यो त्यसपछि यो समस्या आउँदैन
0: त्यसै गरी बर्खे धान बालीलाई पनि ध्यान पुर्याउनु पर्छ
1: बर्खे धान बालीमा पनि अहिले चाहे मुख्य समस्या जुन क्लाइमेटको समस्या देखिएको छ त्यो समस्यासँग जुझ्नलाई चुनौतीसँग जुझ्नलाई हामीले सरकारले सिफारिश गरेका धानका जातहरू सुखा सहन सक्ने खडेरी सहन सक्ने डुबान सहन सक्ने अथवा छोटो अवधिका धानका जातहरू लगायो भने सफल हुने सम्भावना बढ़ी हुन्छ परम्परागत धानका जातहरू लगाउँछन् लोकल जातहरू लगाउँछन् अथवा केही यस्ता जातहरू जसको लामो अवधिमा पाक्ने गर्छन् तिनीहरू लगाउँछन् भने फेल खाने सम्भावना बढ़ी हुन्छ
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ धान बालीका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग मनसुनी अवस्था र धान बालीमा यसको प्रभावबारे गरिएको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा पाइयो खेतीमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि खेतीमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 3 महिना इन्टरनेट बोनस र मासिक 1 रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा पाइयो खेतीमा पाइयो
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: ঠাকুরা প্রশ্ন বিচার রেডিও নেটওয়ার্ক
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। प्रशान्त महासागरमा विकसित एलनिनो र पश्चिमी वायुको प्रभावका कारण मनसुनी वायु देशैभर सक्रिय हुन सकेको छैन, जसले मध्य असार भइसक्दा पनि रोपाई प्रभावित भएको हो। प्रमुख अन्न भण्डार मानिने मधेस प्रदेशमा झण्डै 5% मात्र रोपाई भएको छ। मधेसमा पोहोर सुक्खा खडेरी नै परेको थियो, तर यस वर्ष धेरै क्षेत्र प्रभावित हुने देखिन्छ। पानी नपरेको हुँदा कतिपय किसानले यसअघि राखेको धानको ब्याड सुक्न थालेको छ। खेतमा रोपाई गर्न पहिला बिउ ब्याड जोगाउन आवश्यक छ। ब्याडमा रहेको धानको बिरूवा 20-22 दिनमा रोप्नु उपयुक्त हुन्छ, तर पानी छैन। बेलैमा रोप्न नसक्ने अवस्थामा बिरूवा बुढो हुन्छ। यस्तो बेला किसानले के गर्ने? फेरि धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहा।
2: यदि किसान दाजुभाइले जेष्ठ 15
3: Yeah, right.

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: पानीलाई सोसेर राख्छ एब्जर्ब गरेर राख्छ जसले गर्दाखेरि के हुन्छ जुन पानी सामान्य खेतमा चार दिन पाँच दिन टिक्छ एकचोटि सिँचाइ गरिसकेपछि अथवा वर्षा भइसकेपछि अर्ग्यानिक मल फर्टिलाइजरहरू बढी अर्ग्यानिक फर्टिलाइजर अथवा कम्पोस्ट परिराखेको खेतमा चाहे त्यो चाहे दस दिनसम्म पानी चिस्यान रहिरहन्छ यसले गर्दा के हुन्छ भने बोट बिरुवालाई वृद्धि विकास गर्न पनि सजिलो हुन्छ र त्यसपछि अर्को के हुन्छ क्लाइमेट चेन्जको प्रभावलाई पनि न्यूनीकरण गर्न सहयोग गर्छ
4: हो तपाईँले अघि जुन मौसमी चक्रको कुरा गर्दाखेरि मनसुन जस्तो छैन बेला बखत चाहिँ कमजोर छ मुख्य क्षेत्र मधेश पोहोर पनि सुक्खाग्रस्त भयो यसपालि पनि जोखिममा छ भनेर यो चर्चा गर्दै गर्दाखेरि प्राकृतिक यी असन्तुलनका घटना चक्रहरू विपद खडेरीका चाहिँ जोखिमहरू बढ्दै जाँदा सरकारले चाहिँ एउटा पर्याप्त नीति बनाउनुपर्छ भन्ने कुरा शुरूआतमा जोड्नुभयो त्यसै गरी किसानले पनि आफ्नो चाहिँ खेती चक्रमा चाहिँ दीर्घकालीन कस्तो चाहिँ अलि तयारी अहिलेदेखि थाल्नुपर्छ
3: किसान दाजुभाइले यो वर्ष पनि पहिले पोहोर सालभन्दा यस यो वर्षमा अलि बढ़ी समस्या देखिने आकलन गरिएको छ र यो समस्या विकराल हुन सक्छ यो नेपालमा मात्र होइन विश्वका धेरै भूभागहरूमा नेपाल भारत पाकिस्तान यस्ता देशहरूमा त्यसै कारणले किसान दाजुभाइले के गर्नुपर्छ भने आउने दिनमा जति सकिन्छ त्यति मात्रामा सुक्खा सहन सक्ने धानका जातहरू सुक्खामा पनि सुक्खा तीन सबभन्दा राम्रो देखिएको छ मसिनो दाना छ सहन सक्छन् हाइब्रिड धान लिनुहुन्छ भने युएस 312 अलिकति सुक्खा सहन सक्छन् पश्चिम नेपालतिर जानुहुन्छ भने सर्जु 52 छ राधा 12 छ त्यसै गरी यहाँ बहुगुणी धान छन् 1-2 छन् यी जातहरू सक्दो छान्ने प्रयास गर्नुहोस् बिउ छैन भने अर्को वर्षको लागि बिउको जगेर्ना गर्नुहोस् त्यसपछि यदि यस्ता बिउ पनि पाइएन सुक्खा सहने बिउ पाइएन भने छोटो अवधिमा पाक्ने धानका जातहरू जस्तै हर्दीनाथका धानका जातहरू छ हर्दीनाथ 4 हर्दीनाथ 5 हर्दीनाथ 1-2 यी धानका जातहरूको बिउ चाहिराख्यो भने आउने दिनमा किसान दाजुभाइलाई धेरै ठूलो राहत हुनेछन् थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिनेछन् र देशकै लागि खाद्यान्न सम्प्रभुताको जुन कुरा छन् त्यसमा पनि ठूलो ठोस योगदान पुग्नेछ
4: यस्ता कुराहरू अब अहिले हामीले कुराकानी गर्दै गर्दाखेरि कतिपय किसानहरूले सुन्नु पनि भएको होला पछि उहाँहरूले चासो राखेर रा, नजिकको चाहिँ आफ्नो क्षेत्रमा चाहिँ अथवा नजिकका चाहिँ कृषि प्राविधिकसँग लिनुहोला खास गरी यो किसानलाई यस्तो छ अवस्था भनेर जानकारी लिने मौसम पूर्वानुमानका कुराहरू लिने यो सूचना कति महत्वपूर्ण हुन्छ
3: आउने दिनमा सरकारले विभिन्न किसिमका यो इन्टरनेट बेस्ड चाहे यो मौसम फोरकास्टिङ गर्ने वेदर फोरकास्टिङ गर्ने विभिन्न किसिमका मोडलहरू ल्याइराखेका छन् सरकारले पत्र पत्रिका मार्फत विभिन्न नार्कले नै विभिन्न किसिमका लिफलेटहरू मार्फत मौसम कस्तो हुन्छन् र त्यो बेला कस्तो किसिमले कसरी कोप गर्ने कसरी त्यसबाट बच्ने भनेर विभिन्न किसिमका सूचना प्रवाह गरिरहेका छन् त्यसै कारणले किसान दाजुभाइले जोसुकै व्यक्ति पनि अहिले टेलिफोन के भन्छ मोबाइल फोनको सुविधा भएको बेला त्यहाँबाट कुनै पनि नार्क अथवा यो हाम्रो कृषि मन्त्रालय अन्तर्गतका सूचना विभागहरू छन् त्यहाँको विभिन्न फेसबुक पेजहरू हुन्छन् तिनीहरूलाई फलो गर्यो भने त्यहाँबाट इन्फर्मेसन आइराख्छन् र त्यही अनुसार त्यही इन्फर्मेसन सूचनाको आधारमा आफूलाई पूर्व तयारी गर्दा हुन्छ
4: किसानले चाहिँ पूर्व तयारी गर्ने सूचना पनि बेला बेला लिइरहने हो भने यसले चाहिँ फाइदै गर्छ भनेर तपाईँले भन्नुभयो खास गरी अहिले जसले चाहिँ धान रोपिसक्नु भएको छ सरकारको पछिल्लो तथ्याङ्क हेर्दा पनि झण्डै 10% आरआरीमा चाहिँ रोपाई भइसकेको छ अब ती क्षेत्र जसले रोपाई सक्नुभयो उहाँ किसानहरूले अब केही त्यस्तो ध्यान दिनुपर्ने कुराहरू हुन्छ
3: अब उहाँहरूले आफ्नो खेतमा सक्दो झारपातहरूको व्यवस्थापन गर्नु पर्यो धान रोपिसकेपछि 20-25 दिनमा एकचोटि सक्दो गोडमेल गर्न सकिएन भने जहाँ श्रमको अभाव छ जहाँ लेबरको अभाव छ त्यहाँ चाहिँ सकिन्छ भने पेन्डिमेथालिन अथवा प्रिटिलाक्लोर अथवा अरू बुटाक्लोर जस्ता यो झारनाशक विषादीहरू पाइन्छ त्यो चाहिँ खेतमा आफ्नो छर्ने जसले गर्दाखेरि झारहरू मार्न सकियोस् अन्य केही रोग प्रकोप किराहरूको त्यस्तो सम्भावना देखियो भने सम्बन्धित कृषि कार्यालयमा सम्पर्क गर्ने र त्यहाँबाट निदान लिने।
4: यस्तै सुक्खा खडेरी बढ्ने त्यसै गरी तापक्रम अहिले पनि पश्चिम तराई क्षेत्र त्यसै गरी लुम्बिनीको चाहिँ तराई क्षेत्र हेर्ने हो भने 40-41 डिग्री सेल्सियससम्म चाहिँ पुगिसकेको अवस्था छ। यो अझै थप बढ्दो क्रममा पनि छ। जहाँ यही क्षेत्रमा चाहिँ धान बाली खेती गर्दै गर्दाखेरि यो तापक्रम अझै थपिँदै जाने अवस्थामा चाहिँ कस्तो प्रभाव पर्ला, बालीलाई चाहिँ के चोट पुग्ला?
3: सामान्यतया धानको जात 37 डिग्री सेन्टिग्रेडसम्म तापक्रम सहने गर्छ, 37-38 डिग्री सेन्टिग्रेड। त्यसभन्दा बढी तापक्रम भयो भने सामान्य धानका जातहरू के हुन्छ भने त्यसबाट बाला निस्किँदैन, बाला निस्के पनि त्यो पोगटा निस्कन्छ, त्यो इन्फर्टाइल हुन जान्छ, पोलिनेसन हुँदैन, फर्टिलाइजेसन हुँदैन, र त्यसबाट दाना चाहिँ निस्ताखेरि अपुष्ट दाना हुन्छन्, कामै लाग्दैन। त्यसै कारणले अब 40 डिग्री सेन्टिग्रेड भन्दा बढी टेम्परेचर भयो भने धान सहनै सक्दैन, र त्यो बेला चाहिँ धानमा बाला लागेन भने विभिन्न किसिमका न्युजहरू आउने गर्छन्। टेम्परेचरको एउटा मुख्य कारण त्यो पनि हो। हाइब्रिडहरूमा यो समस्या देखिन सक्छ, केही जातहरू नयाँहरू छन्, विशेष गरी हाइब्रिड अन्य पुराना जातहरू छन्, त्यहाँ यो व्यापक समस्या आउन सक्छन् आउने दिनमा। त्यसै कारणले आउने दिनमा अब चाहिँ तापक्रम सहन सक्ने धानका जातहरू निकाल्न धेरै जरूरी छ। यदि भएन भने भोलिको दिनमा तापक्रम बढ्यो र त्यो हामीसँग धानका त्यस्ता जात भएन भने हाम्रो क्रपिङ सिस्टम छ त्यो फेल हुन सक्छ।
4: क्रपिङ सिस्टम फेल भनेर भन्नुभयो, यसले चाहिँ के अर्थ राख्छ?
3: यसले के भयो भने धान उत्पादन हुँदैन, धानको बाली त हामी लगाउँछौँ, खेतमा धान हुन्छ तर बाला निस्किँदाखेरि पोगटा निस्कन्छ, स्ट्राइल ग्रेन निस्कन्छ, होइन, धान उत्पादन हुँदैन। त्यसले यो एक किसिमको के भयो भने हाम्रो धानको जुन क्रपिङ सिस्टम छ, धान बाली जुन हामी लगाएका छौँ, बहुसंख्यक खेतमा धानै फलेन भने त्यसले हाम्रो खाद्यमा त ठूलो असर पर्छ। मान्छेसँग चामल खानको लागि चामल नै हुँदैन, अनि हाम्रो फूड सेक्युरिटीलाई असर गर्छन्, हाम्रो नेशनल फूड सेक्युरिटीमै ठूलो धक्का लाग्न सक्छन्। अहिले जुन हामी 40 बिलियन रुपियाँको जुन आयात गर्दैछौँ त्यो गएर 80 बिलियन हुन सक्छ, होइन, अर्थात बढ्न सक्छ भन्न खोजेको हो। त्यसै कारणले अब आउने दिनमा तापक्रम सहन सक्ने धानका जातहरू, खडेरी सहन सक्ने, सुक्खा सहन सक्ने यस्ता धानका जातहरू, मसिनो र कमर्सियल युज हुने किसिमका धानका जातहरू आउन जरूरी छ। अब नर्मल धानको जात ल्याएर हामीले ठूलो त्यो गर्छौँ के भन्छन् यो खाद्य सम्प्रभुतामा असर गर्न सक्छ जस्तो अबको समय छैन, अब कम्पिटेटिभ समय छ, त्यस्तै किसिमको भेराइटी पनि चाहिएको छ।
4: डाक्टर उज्जवल कुमार सिंह कुशवाहा कृषि विशेष कार्यक्रम बदलित नेपालमा आज हामीसँग हुनुहुन्छ। किसानका लागि धानको खेतीको समय चलिरहँदा हामीले कुराकानी जोडिरहेका छौँ। तपाईँले अघि किसानले चाहिँ मौसम अनुकूलको चाहिँ धानको जात छनौट गर्ने, पानी फारो गरेर पुर्याएर पनि खेती गर्न सक्ने, उत्पादन लिन सक्ने, सुक्खा अवस्थामा चाहिँ त्यसै अनुसारको चाहिँ खेती पद्धति अपनाउने भनेर भन्नुभयो। किसानहरूको विगतदेखिको एउटा परम्परा, एउटा ढाँचा, एउटा ढर्रा चाहिँ छँदैछ। आधुनिक कृषि यन्त्र उपकरण प्रविधिको चाहिँ प्रयोग गरेर पनि त्यतातर्फ जाने हो भने लागत घटाउन सकिन्छ भनेर पनि भन्नुभएको छ। यो कुरा कति तादतम्यता मिल्न सक्ला त?
3: यसमा के देखिन्छ भने प्रोग्रेसिभ फार्मर्सहरू, अगुवा किसानहरू त्यस्ता कुरामा अलि बढी सचेत देखिएको छ, तर बहुसंख्यक नेपाली जनताहरू जो खेतीपाती गर्छन् उहाँहरू चाहिँ यो विषयवस्तुसँग खासै नजिक छैन अथवा बेखबर छन्। त्यसै कारणले सरकारले नगरपालिकाहरू मार्फत, वडा कार्यालयहरू मार्फत प्रतिनिधि किसानहरूलाई लिएर ट्रेनिङ दिन सक्नु पर्यो। जति बढी ट्रेनिङ दिन सक्यो, जति धेरै अवेरनेस ल्याउन सक्यो, त्यति नै धानको उत्पादन बढ्न सक्छ र हाम्रो के हुन्छ भने उत्पादकत्व उत्पादन बढ्छ र हाम्रो आयातको जुन रेट छ त्यो घट्न सक्छ। यदि सरकारले यही किसिमले नर्मल किसिमले छोड्ने हो भने यो सूचना पुग्न किसानलाई धेरै समय लाग्न सक्छ र त्यो ढिलो हुन सक्छ।
4: यसपालिको असार 15 मनाउँदै गर्दाखेरि नारामा अलिकति जोडिएको छ, खास गरी जलवायु अनुकूलन प्रविधि, त्यसै गरी आत्मनिर्भरता, धानमा चाहिँ समृद्धिको कुरा। यो जलवायु परिवर्तनको प्रभाव धान बालीमा चाहिँ विगतमा चाहिँ देखिएको के छ?
3: विगतमा पनि ठाउँ ठाउँमा सुन्नु भएको होला धानकोमा बाला लागेन, यो तापक्रमले गर्दा पनि हो, होइन, तापक्रमले गर्दा, त्यसै गरी रोग र किराहरूको प्रकोप व्यापक रूपमा हुने गर्छन्। जस्तै यसपालि यसै पालिको नयाँ इभिडेन्स हेर्ने हो भने हामीले धादिङमा के हेर्यो भने नेक ब्लास्ट व्यापक रूपमा लाग्यो, जब फूल फुल्ने बेला भयो त्यही बेला पानी परिदियो, धेरै पानी पर्यो, हावामा पानीको मात्रा बढी भयो, 70-80% भन्दा बढी भयो, टेम्परेचर पनि 20-25 डिग्री सेन्टिग्रेड थियो, ठ्याक्कै अनुकूल मेक ब्लास्टको फंगसलाई यो वृद्धि विकास हुनलाई जुन अनुकूल वातावरण चाहिन्छ त्यस्तै भएकोले व्यापक रूपमा असर गरेको छ। यसभन्दा पहिले पनि हेर्नुहुन्छ भने 4-5 वर्ष पहिला चाहे जुन बेला धान चाहे पाक्ने बेला थियो त्यही बेला व्यापक रूपमा पानी पर्यो र ठूलो क्षति हुन गएको थियो, सरकारले त्यसको इस्टिमेट पनि गरेको थियो। यसरी चाहे बीच बीच समय समयमा आजभन्दा 20-25 वर्ष पहिला पनि त्यही समस्या देखिएको थियो, मध्य प्रदेशमा पानी नै परेन होइन, यो समस्या रिकरिङ भइरहेको छ अर्थात रिपिट भइरहेको छ। त्यसै कारणले जब बार बार एउटै समस्या रिपिट हुन्छ भने हामी सचेत हुन जरूरी छ, हामी नयाँ दृष्टिकोणले अगाडि बढ्न जरूरी छ। त्यही यदि हामी त्यो किसिमले अगाडि बढेनौँ भने यो समस्याले आउने दिनमा हामीलाई बढी समस्या दिन सक्छ, अझै समस्या थपिन सक्छ।
4: हो, त्यसैका लागि सरकारका चाहिँ निकायहरू र कृषि अनुसन्धानको चाहिँ केन्द्र नार्क पनि रहेको छ। अहिलेसम्म विज्ञहरूले वैज्ञानिकहरूले काम गर्ने निकायहरूले चाहिँ के कति उपलब्धि हासिल गरे त किसानका लागि तयारी गर्नु, पूर्व तयारी गर्नु, यो गर्नु भनेर चाहिँ भन्दै गर्दाखेरि किसानहरूले पनि प्रश्न गर्ने ठाउँ हुन सक्छ, उहाँहरूलाई चाहिँ के भन्नु?
3: हेर्नुहोस्, नार्कको मुख्य काम चाहिँ अनुसन्धान गर्ने हो, नयाँ जातको विकास गर्ने हो। नार्कसँग जति एभाइलेबल रिसोर्स छन्, स्रोत छन्, त्यसको आधारमा राम्रो काम गरिरहेको छ। यहाँले मैले पहिले नै भने सुखा एकदेखि सुखा छसम्म सुखा सहना
4: केन्द्रको चाहिँ सूचना अधिकारी पनि भएको हिसाबले चाहिँ मैले यसरी चाहिँ जोड्न खोजेको, खास गरी केन्द्रले के गरेको छ भनेर किसानले पनि त चासो राख्न पाउनु हो।
3: नार्कले चाहिँ 6 वटा सुखा सहन जात ल्याएका छन्, त्यसै गरी सुखा खडेरी र डुबान दुवै सहन सक्ने बहुगुणी 1-2 ल्याएका छन्, सुखा 6 दुवै सहन सक्छन्। त्यसै गरी पश्चिम नेपालमा सर्जु 52 प्रसिद्ध छ, लोकप्रिय छन्, त्यो जात ल्याएकै, त्यो जात रजिस्टर्ड गरेको हो। त्यसै गरी नार्कले यो सुखाका जातहरूको थुप्रै मात्रामा यो प्रजनन बिउहरू, मूल बिउहरू उत्पादन गरिरहेको छ। त्यसै गरी छोटो अवधिमा पाक्ने धानका जातहरू ल्याएका छन्, घैयत 1-2-3 ल्याएकै छन् होइन। यसरी देशको खाद्य सम्प्रभुतालाई जोगाइराख्नको लागि नार्कको ठूलो अहम भूमिका छ। तर जति हाम्रो हुनुपर्ने हो, यो जुन आवश्यकता छन् जति हुनुपर्ने हो त्यति भएको छैन, यसको धेरै कारणहरू छन्। मुख्य कारण चाहे त्यो किसिमको फेसिलिटी भएन, आधुनिक किसिमको जुन फेसिलिटी हुनुपर्ने हो साइन्टिस्टलाई काम गर्नलाई, त्यो नभएर यहाँको साइन्टिस्टहरू अब्बल छन्, फेसिलिटीको अभावमा त्यो अगाडि काम देखाउन सकेको छैन।
4: भनेको वैज्ञानिकहरूले पर्याप्त रूपमा चाहिँ अनुसन्धानमा चाहिँ लाग्न नसक्ने र किसानहरूका लागि समस्या पर्दाखेरि पनि समाधान दिन अलिकति गाह्रो, त्यो जुन चक्र छ तपाईँले त्यसलाई जोड्नुभयो। अलिकति छिमेकी देश जानेर सबभन्दा धेरै धान उत्पादन गर्ने चीन, भारत रहेका छन्, त्यहाँ पनि यस्ता समस्याहरू बेला बेला जुझ्नुपर्ने अवस्था छ होला। तपाईँहरू अध्ययनमा जानुहुन्छ, अनुसन्धान गर्नुहुन्छ, ती देशको तुलना गर्दा र हाम्रो तुलना गर्दाखेरि उनीहरूको प्रगति यो धानकै क्षेत्रमा चाहिँ कस्तो छ, हामीले किन गरिरहन सकिरहेका छैनौ?
3: चीन त विश्व हिजो पोहोर सालसम्म विश्वकै 1 धान उत्पादन गर्ने र धानको निर्यात गर्ने देश बनेको थियो, तर यसपालि चाहिँ भारत चाहिँ विश्वमा सबभन्दा बढी धान निर्यात गर्ने देश बनेको छ। चीनको हामी तुलना गर्न सक्दैनौ। चीनमा व्यापक रूपमा हाइब्रिड 70% एरियामा हाइब्रिड धान लगाइन्छ र त्यहाँको धानमा एकदम उच्च गुणस्तरको छ। त्यहाँ सरकारले कृषि वैज्ञानिकहरूलाई चीन अथवा भारतमा धेरै किसिमका सुविधा दिएका छन्, आधुनिक ल्याबहरू छन्, उनीहरू त्यहाँ काम गर्छन् र देशलाई जस्तो किसिमको चाहिएको हो, सुखा सहन सक्ने, खडेरी सहन सक्ने अथवा जस्तो धान चाहिएको हो, जस्तो डिमाण्ड गरिन्छ त्यस्तै किसिमका धान उनीहरू बनाउन सफल छन्। त्यसको तुलनामा नेपाल धेरै धेरै पछाडि छन्। त्यसको मलाई लाग्छ आउने दिनमा नेपाली वैज्ञानिकहरू अब्बल छन्, तर यिनीहरूलाई सुविधाको अभाव छ होइन, फेसिलिटीको अभाव छ, जसले गर्दा यिनीहरूले त्यो किसिमको काम गर्न सकेको छैन।
4: आउँदो सोमबार 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ। कृषि विभागको समन्वयमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले धान दिवस तथा रोपाई महोत्सव मनाउने गर्छ। हरेक वर्ष असार 15 चाहिँ दिवस मनाउने गरिन्छ। त्यसमा चाहिँ नार्कले पनि आफ्नो चाहिँ समन्वयात्मक काम चाहिँ गरिरहेको हुन्छ, खास गरी यो रोपाई महोत्सव दिवस र यस्ता कुराहरूले चाहिँ के कति किसान माझमा चाहिँ अर्थ राख्छ?
3: असार 15 रोपाई दिवस नेपाली किसानको लागि एक किसिमको पर्व बन्न गएको हो। किसानहरूको महत्वलाई बुझेर असार 15 धान रोपाई दिवस राखेको छ। यसमा व्यापक रूपमा पढे लेखेका व्यक्तिहरू पनि यसमा भाग लिएर असार 15 मनाउँछन्। यसले एक किसिमको रणनीतिक रूपमा नेपाली किसानलाई महत्व दिएको छ, नेपाली किसानलाई झकझकाएको छ, उनीहरूलाई धानको अथवा कृषिको महत्वप्रति एक किसिमले डिभोटेड गर्न लगाएको, उनीहरूको महत्व देखाएको हो। त्यसकारणले यो असार 15 धेरै किसिमले रणनीतिक किसिमले नै त्यसलाई यो फाइदा पुर्याएको छ जस्तो मलाई लागेको छ।
4: नजिकका सरकार पालिकाहरूले खास गरी धान उत्पादन गर्ने किसानलाई थप प्रोत्साहन गर्न, यसै गरी मौसम चक्र चाहिँ खलबलिँदैछ अथवा जलवायु परिवर्तनको चाहिँ प्रभाव देखिएको छ भनेर अलिकति सचेतना थप्ने काममा चाहिँ किसान र नजिकका सरकारहरूले चाहिँ कसरी काम गर्न सक्छन्? अबका दिनमा
3: चाहे यो जुन नगरपालिकाहरू छन् त्यसै गरी गाउँपालिकाहरू छन् उहाँहरूले सक्दो कृषि ज्ञान केन्द्र प्रत्येक जिल्लामा प्रत्येक एक दुई जिल्ला पछि नारका विभिन्न रिसर्च सेन्टरहरू छन् तिनीहरूसँग डाइरेक्ट कोलाबोरेसन गर्ने, नार्कले उन्मोचन गरेका अथवा नार्कले बाहिर ल्याएका प्रमाइजिङ जुन जातहरू छन् ती जातहरूलाई आफ्नो क्षेत्रमा समन्वय गरेर टेस्ट गर्ने, यदि ती जातहरू राम्रो छ भने नार्कका वैज्ञानिकहरूलाई सम्पर्क गरेर भन्यो भने ती जातहरूले आउने दिनमा त्यो क्षेत्रको लागि स्पेसिफिक डोमेनको लागि सिफारिस गर्न सक्छन्, सहयोग गर्न सक्छन्।
4: डाक्टर कुशवाज्यू, हामी कार्यक्रमको अन्तिममा छन्। खास गरी अहिले एउटा मौसमी चुनौती र अर्को धान बालीका लागि प्रमुख माग हुने मलको चुनौती, यी दुई कुराहरू चाहिँ जोडिने छ र समस्या चाहिँ अलि बढी केन्द्रित देखिएको छ। खास गरी किसानलाई तपाईँको सल्लाह सुझाव मौसम र मलसँग जोडिएर के छ?
3: किसान दाजुभाइ दिदीबहिनीले सक्दो सकिन्छ भने अहिले जस्तै खडेरीको समस्या छ त्यो बेला आफ्नो खेतमा भैँचा लगाउने, भैँचा 20-25 दिन भइसकेपछि कम्तीमा नि हाइट गुडाको हाइट भइसकेपछि काट्ने र मिलाउने, हलो जोत्ने। त्यसबाट के हुन्छ भने खेतमा प्राङ्गारिक मल बढ्न जान्छन्, माटोलाई चिस्यान लिन सक्ने क्यापेसिटी बढ्न जान्छ, माटोको संरचनामा सुधार हुन्छन् र त्यसबाट के हुन्छ भने खडेरी सहन पनि ठूलो मात्रामा सहयोग हुन्छ। यदि खडेरी भएको छ धान खेतमा छन् तर पानी छैन भने, वर्षा भएको छैन भने त्यस्तो कन्डिसनमा युरिया हामी छर्ने गर्छौं, डीएपी पोटास छर्ने गर्छौं, तिनीहरू नछर्नु नै राम्रो हो। तिनी यदि पानी माटोमा चिस्यान छैन भने ती युरिया मलहरूले पनि खासै काम गर्दैन। खेतमा बरसात भइसकेपछि अथवा सिँचाई भइसकेपछि मात्र कुनै रासायनिक मल छर्यो भने त्यसले राम्रो असर देखाउन सक्छन्।
4: भनेपछि आफ्नो खेतमा चाहिँ पर्याप्त रूपमा पानी हप्तै पछि, महिनै पछि अथवा अबको 3 महिना 4 महिना राखिराख्नुपर्छ भन्ने चाहिँ देखिएन?
3: पहिले जस्तो जुन पहिलाको सोच थियो, कन्सेप्ट थियो, त्यो सोच राखेर अब हुँदैन। अब चाहिँ खेतमा चिस्यानको मात्रा घट्दैछ भने फेरि 15 दिनपछि पानी लगाउने, 10 दिनपछि पानी लगाउने, तर सधैँ नै पानी लगाइराख्नुपर्छ भने त्यो सोच बिस्तारै हटाउँदै जाँदा हुन्छ।
4: उहाँ हुनुहुन्थ्यो धान बालीका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: पानी को धारा तो बंद हो तर गैस सिलिंडर को रेगुलेटर से बंद गर्नु भयो त
1: सार्वजनिक हित का लागि उज्यालो को अनुरोध
2: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा

0: स्टेडियम आयो अब एक्साइटमेंट सीरी में मात्र होना घर भित्र महसूस हुन्छ
1: यो फुटबल सीजन खेल्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ सैमसंग मिनी एलईडी टीवी सैमसंग विजनरी टीवी में पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टीवी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको ईएमआई
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविस्तु सुरक्षा
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
2: साथै सुविस्तु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुविस्तु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 0-42-38-88
4: नेरुडे निर्मिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना यस नेरुडे निर्मिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेरुडे निर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड

0: नहीं ठाकुरा प्रश्न विचार
1: जानो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपा उपसभापतिमा स्वर्णिम वार्डले निर्विरोध अरू पदाधिकारीको लागि चुनाव हुने, उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक हुनु बाँकी, होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थप, सो व्यवस्थापन खर्चका लागि 15 गतेसम्म निवेदन दिनुपर्ने, मनसूनको प्रभाव सामान्य, केही ठाउँमा पानी परे पनि धेरै ठाउँमा उस्तै गर्मी, हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यम वर्षाको सम्भावना, भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या बढ़दै, विभिन्न देशहरूबाट उद्धार तथा राहतको प्रतिबद्धता, र टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलिया बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित हुनुभएको छ। चितवनमा भइरहेको महाधिवेशनमा उपसभापति पदका लागि वाग्लेको मात्र उम्मेद्वारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो। नेता विराज भक्त श्रेष्ठले उपसभापतिमा आफ्नो दावी छाडेर वाग्लेलाई सघाउनु भएको हो। अर्को महिला उपसभापति पदमा भने चुनाव हुने भएको छ। एक पदका लागि इन्दिरा राणा मगर, सोभिता गौतम, समीक्षा बास्कोटा, लीमा अधिकारी र डाक्टर तोसिमा कार्कीले दावी गरेका छन्। केन्द्रीय सदस्यको नतिजा राति सार्वजनिक भए पनि पदाधिकारीको लागि अझै उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक हुन भने बाँकी छ। दोस्रो चरणको चुनावी कार्यक्रम अन्तर्गत बिहान 1 बजे उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक गर्ने कार्यतालिका भए पनि ढिलाइ भएको छ। प्रारम्भिक सूची सार्वजनिकपछि त्यसमा दावी विरोध र अन्तिम सूची निकालेपछि विद्युतीय मेसिनमा नाम इन्ट्री गराएपछि मतदान शुरू हुनेछ। उपसभापतिमा वाग्लेको मात्रै उम्मेद्वारी परेपछि अब एक महिला उपसभापति, एक महामन्त्री खुला, दुई सहमहामन्त्री खुला र एक महिला सहमहामन्त्रीमा चुनाव हुनेछ। महामन्त्री पदका लागि शिशिर खनालले दावी फिर्ता लिनुभएको छ भने मनिष झा, विपिन आचार्य, कविन्द्र बुर्लाकोटी, रंजु दर्शना, गणेश पराजुली, सागर ढकाल, गणेश कार्की र प्रमोद न्यौपानेले आकांक्षा देखाएका छन्। सहमतिको प्रयास भइरहेकाले पनि चुनावी प्रक्रियामा ढिलाइ भएको हो। सुकुम्बासीहरूका लागि होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थप गरिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर समय थपेको हो। समितिले सो व्यवस्थापन खर्चका लागि यही 15 गतेसम्म निवेदन दिने र 19 गते भित्र होल्डिङ सेन्टर

0: कि प्रदेश का कई तथा लुम्बिनी प्रदेश को पूर्वी भेग में मनसून वायु को सामान्य प्रभाव रहेको छ। अरू ठाउँमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गैराती र आज बिहान बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्र सहितका केही ठाउँमा मेघगर्जन तथा चट्याङसहित हल्का पानी परेको छ। आज दिउँसो हिमाली र पहाड़ी क्षेत्रका केही ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराईका तथा मध्य प्रदेशका केही ठाउँ, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक दुई ठाउँमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएका छन्। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा तातो हावा तथा बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा तापक्रम बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रूख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस। लागू औषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदैछ। राष्ट्रसंघको महासभाले सन् 1987 डिसेम्बर 7 एक प्रस्ताव पारित गरेर हरेक वर्ष जून 26 यो दिवस मनाउन शुरू भएको हो। लागू औषध दुरूपयोग मुक्त अन्तर्राष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय सहयोग र साझा प्रयासलाई सुदृढ़ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ। राष्ट्रसंघका अनुसार पछिल्लो दशकमा विश्वभर लागू औषधको प्रयोग र बजारमा उपलब्ध लागू औषधको संख्या निरन्तर बढ़िरहेको छ। कोकिनको उत्पादन, बरामद र प्रयोगमा पनि वृद्धि भइरहेको छ भने कम लागतमा उत्पादन गर्न सकिने तथा पत्ता लगाउन कठिन हुने कृत्रिम लागू औषधको अवैध कारोबार पनि विस्तार भइरहेको छ। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर झण्डै 47,92,000 ठगी गरेको आरोपमा चारजना पक्राउ परेका छन्। पक्राउ परेकाहरूले पोल्याण्ड, मकाउ र क्यानाडा पठाइदिने भन्दै रकम असुलेर सम्पर्कविहीन बनेपछि पीड़ितहरूको उजुरीका आधारमा उनीहरूलाई काठमाडौँ उपत्यका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताछल पठाइएको छ। यसरी नेपाल प्रहरीले पछिल्लो एक महिनामा देशभरबाट विभिन्न मुद्दा 2,182 फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरू पक्राउ परेसँगै 807 वर्ष 1 महिना 13 दिन कैद सजाय कार्यान्वयन भएको छ। प्रहरीले पक्राउ परेका प्रतिवादीहरूबाट 23,44,00,000 रूपियाँ भन्दा बढ़ी जरिवाना पनि असुल उपर गरेको जनाएको छ। कर्तव्य ज्यान, लागू औषध जबरजस्ती करणी, बैंकिङ कसुर, ठगी लगायत मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरेको प्रहरीको भनाइ छ। सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले मुख्य सीमा नाकामा बोर्डर इन्फ्याक्सन टीम बीआईटी अर्थात सीमा संवाद टोली गठन गर्ने तयारी गरेको छ। यससँगै मनसून जन्य विपदको जोखिमलाई मध्यनजर गर्दै देशभर उद्धार क्षमता अभिवृद्धिका लागि विपद प्रतिकारीय अभ्यासलाई पनि तीव्र पारिएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा संचारकर्मीसँग कुरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सीमा सुरक्षा विपद व्यवस्थापन

0: राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने गरी काम भइरहेको बताउनुभयो। अब विदेशको खबर, भेनेजुएलामा लगातार भूकम्प जाँदा अहिलेसम्म कम्तीमा 235 जनाको ज्यान गएको पुष्टि भएको छ। यो संख्या बढ्दै जाने अनुमान छ। यस्तै 1500 भन्दा बढ़ी मानिस घाइते भएका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। राजधानी कराकस र तटीय शहर ला गुआइरामा भत्किएका भवनको भग्नावशेषमा फँसेकाहरूको उद्धार कार्य तीव्र रूपमा चलिरहेको बीबीसीले जनाएको छ। 7.2 र त्यस लगत्तै 7.5 म्याग्निच्युडका भूकम्पले सयौं भवनमा क्षति पुर्याएका छन्। सरकारले आपतकाल घोषणा गरेको छ भने अमेरिका सहित विभिन्न देशहरूले उद्धार तथा राहतका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अधिकारीहरूले मृतकको संख्या अझ बढ़न सक्ने बताएका छन्। अहिलेसम्म झण्डै 150 भन्दा धेरै भवन भत्किएका र भवनावशेषमा फँसेकाहरूको खोजी तथा उद्धार तीव्र रूपमा भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब खेल खबर, विश्वकप फुटबलमा अहिले दुईवटा खेल भइरहेका छन्। अहिले भइरहेका खेलमा खेलको 61 मिनट चलिरहँदा टर्की र यूएसएले एकअर्का विरूद्ध दुई दुई गोल गरेका छन् भने पाराग्वे र अस्ट्रेलिया बीचको खेल गोलरहित बराबरीमा चलिरहेको छ। यसअघि टीम एसियालाई हराउँदै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा पुगेको छ। अर्को खेलमा जापान र स्वीडेनले एक एकको बराबरी खेलेका छन्। गराइते भएका खेलमा समूह इक्वेडर र आइवरी कोष विजयी भएका छन्। चारपटकको विश्व विजेता जर्मनी गराइते इक्वेडरसँग पराजित भयो। अर्को खेलमा आइवरी कोष्टले कुराकाओलाई 2-0 हराएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राजसभा उपसभापतिमा स्वर्णिम वागले निर्विरोध, अरू पदाधिकारीको लागि चुनाव हुने, उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक हुन बाँकी, होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थप, सुव्यवस्थापन खर्चका लागि 15 गतेसम्म निवेदन दिनुपर्ने, मनसूनको प्रभाव सामान्य, केही ठाउँमा पानी परे पनि धेरै ठाउँमा उस्तै गर्मी, हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यम वर्षाको सम्भावना, भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या बढ़दै विभिन्न देशहरूबाट उद्धार तथा राहतको प्रतिबद्धता, र टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलिया बीचको विश्वकप खेल चल्दै।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: 9041-54-81 वेबसाइट झुले.com.np।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0574943333 4935555।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ पत्रिका खबरमा तपाईँलाई स्वागत छ। टोलटोलमा फिल्म महोत्सव अन्तर्गत आज काठमाडौँको बाग बजारमा महोत्सव हुँदैछ। असार महिनाभर हरेक शुक्रबार र शनिबार टोलटोलमा फिल्म महोत्सव हुने गरेकामा आज बाग बजार र भोलि सुन्धरामा हुनेछ। खुला मञ्चबाट गएको असार 5 गते टोलटोलमा महोत्सव शुरू भएको हो। यसैगरी यो महिनाभर माइती देवी खुला चौर, लगन टोल, त्यसैगरी बालाजु बाइपास, याटखा बहाल विभिन्न समयमा फिल्म महोत्सव हुनेछन्। गएको हप्ता खुला मञ्च र असनमा फिल्म महोत्सव भएको थियो। फिल्म महोत्सवका लागि आग्रह संस्थाहरू सन्द भएका छन्। काठमाडौँ महानगरपालिकाले आउँदो आर्थिक वर्षमा आयोजना गर्ने लक्ष्य रहेको अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्म पुग्ने गरी टोल टोलमा फिल्म महोत्सवको कार्यक्रम आयोजना गरिएको हो। काठमाडौँ जिल्लामा लागू औषध दुर्व्यसन नियन्त्रण कार्य थप प्रभावकारी रूपमा अघि बढ़ाउन थालिएको छ। सरकारवाला निकायको सुझाव र संयुक्त समन्वयमा दुर्व्यसन विरूद्धका कार्यहरू अघि बढ़ाएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले बताउनुभयो। यसका लागि प्रहरी, होटल व्यवसायी, स्कूल छात्रावास र पुनस्थापना केन्द्रसँग सहकार्य गर्न थालिएको छ। पालिकाहरूलाई विभिन्न संस्थाको समन्वयमा सचेतना तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्दै अन्य नियन्त्रण उपायका साथ कार्य शुरू गरिएको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो। दक्षिण ललितपुरको महाङकाल गाउँपालिकाका अधिकांश बस्ती अझै पनि भरपर्दो संचार सुविधाबाट वञ्चित छन्। संचार सेवाको कमजोर पहुँचका कारण स्थानीय बासिन्दालाई दैनिक जीवनदेखि आकस्मिक अवस्थामा समेत विभिन्न समस्या भोग्दै आएका छन्। महाङकाल गाउँपालिकाका अध्यक्ष गणेश बहादुर केसीका अनुसार गाउँपालिकाले संचार सेवा विस्तारका लागि पटक पटक सम्बन्धित निकाय तथा दूरसंचार प्राधिकरणसँग पहल गरे पनि अपेक्षित सुनवाई हुन सकेको छैन। गाउँपालिकाका अधिकांश क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको गाउँपालिकाको भनाइ छ। महाङकाल गाउँपालिकाका बुखेल, मानीखेल, गोटीखेल, कालेश्वर, चन्दनपुर, ठूला दुर्लुङ गाविसमा मोबाइल नेटवर्क कमजोर रहेको स्थानीयको गुनासो छ। संचार सेवा कमजोर हुँदा गाउँपालिकाको प्रशासनिक कामकाजमा समेत असर परेको छ। र काठमाडौँमा चलिरहेको पीएल सिंह मेमोरियल टी20 कपमा काठमाडौँ र पोखरा महानगरपालिकाले आफ्ना खेलमा जित दर्ता गर्दै फाइनलमा स्थान सुरक्षित गरेका छन्। गएको 5 गतेदेखि त्रिवी क्रिकेट अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा चलिरहेको खेलमा हिजो 12 र 13 म्याच सकिएका छन्। प्रतियोगिताको 12 खेलमा काठमाडौँ महानगरपालिकाले विराटनगर महानगरपालिकालाई 3 विकेटले पराजित गरेको छ। आज बिहान 9 बजेदेखि भरतपुर महानगरपालिका विरूद्ध विराटनगर महानगरपालिका र दिउँसो 1 बजे वीरगंज महानगरपालिका विरूद्ध पोखरा महानगरपालिका खेल्ने तालिका रहेको छ। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थप, सो व्यवस्थापन खर्चका लागि 15 गतेसम्म निवेदन दिनुपर्ने। टोलटोलमा फिल्म महोत्सव अन्तर्गत आज बाग बजारमा कार्यक्रम हुँदै यो महिनाभरि काठमाडौँका विभिन्न ठाउँमा चल्ने। र काठमाडौँ र पोखरा महानगरपालिका पीएल कपको फाइनलमा। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो .com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त

0: श्री नगुरा प्रस्त विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज सड़क सुरक्षा जीवन रक्षा
1: ओ गुरुजी पैदल यात्रीलाई किन पेल्नुहुन्छ तपाईं त सड़क खुल्ला हुन साथ दौड़िन सक्नुहुन्छ तर पैदल यात्रीले त तपाईंको जस्तो सुविधा पाउँदैन त
0: सिप्रदी तथा टाटा मोटर्स को सहकार्य
2: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing, number one.

0: World's number one tire brand.
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
2: खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ या हिटर निभाउन नबिर्सौं
1: ग्यास सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौं
2: सलाई लाइटर जस्ता आगो सल्काउने वस्तु बालबालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ
2: बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौं
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोगो गरौं सेउला माटो बालुवा थुपारेर राखौं
2: आग लागिबारे चासो राखौं चनाखो भनौं

0: ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाई उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सड़क र सवारी।

नमस्कार, कार्यक्रम सड़क र सवारीमा तपाईलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईको साथमा छु मनोज केसी। कार्यक्रम सड़क र सवारी तपाईले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सिप्रदी टाटा मोटर्स र मिशेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। कार्यक्रममा हामीले सुरक्षित यात्राको लागि हामी आफैले अपनाउनु पर्ने र अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौ, साथै सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र तिनको समाधानका लागि गर्न सकिने विभिन्न प्रयासका कुरा गर्छौ। विभिन्न गाड़ी, गाड़ीको बजार, गाड़ीका पार्टपुर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला बेला प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि हामी यहाँ चर्चा

0: उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सड़क र सवारीको आजको अंकमा मसँग ट्राफिक अपडेट सँगै सड़क र सवारी सम्बन्धी गतिविधि त छन् नै। त्यस्तै आजको कार्यक्रममा नेपालको सड़क र गाड़ीहरूको संसारलाई एउटा नयाँ दृष्टिकोणबाट हेर्न सिकाउनुहुने क्याजुअली अनवेल ड्राइभर सड़क सुरक्षालाई एउटा अभियानको रूपमा अघि बढ़ाउनुहुने प्रभावशाली व्यक्तित्व अर्णव उपाध्यायसँग गरिएको कुराकानी पनि छ।
1: त्यो बाटो सुरक्षित बनाउने अलिकति भन्दा पनि अब कसरी चलाउने त्यस्तो ठाउँमा होइन के कुराको ध्यान दिने स्पिड लिमिट कति राख्ने होइन बच्चा बच्ची फेरि फ्याट्टा आइदिन्छन् होइन अब बच्चालाई त कसरी गाडी गर्ने त्यो त आफैमा निर्णय पर्छ नि। स्लो चलाउनु पर्यो अलिकति इन्टरसेक्सन आएपछि होइन साइड लाइट टाइममा दिनु पर्यो तपाईँले ब्लाइन्ड टर्निङहरूमा हर्न दिनु पर्यो ओभरटेक नगर्ने त्यो अब सुरक्षित बनाउनु त सकिन्छ है किनभने अब हेर्यो भने बाटो त वान वे या टू वे त बनाउन सकिहाल्छ अनि त्यसमाथि इन्फ्रास्ट्रक्चर थप्नु मिल्छ होइन पेडेस्ट्रियन्स फुटपाथ बनाइदिने रेलिङहरू हालिदिने यो त सबै इन्टरनेसनल स्ट्यान्डर्ड्सकै कुराहरू भयो होइन तर अब फेरि नेपालकै सोच्नु भने बाटो बनिसकेका छ होइन घर घर टाँसिसकेका छ होइन अब कहाँ बनाउने त यस्तो
0: कार्यक्रममा सवारी साहित्य पनि छ। यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले तपाईँलाई सोधेका छौं सड़क सुरक्षाका नियम उल्लंघन गर्ने पैदल यात्री तथा सवारी साधनलाई विभिन्न नयाँ शीर्षकमा जरिमाना लगाउने कानून ल्याउन लागि बारे तपाईँ के भन्नुहुन्छ। यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्दै गर्नुहोला। कार्यक्रमको अर्को अंकमा हामी प्रसारण गर्छौ। सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौं। अब कार्यक्रम अघि बढ़ाउ ट्राफिक अपडेटबाट। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकाको सवारी आवागमन अहिले यति बेला सामान्य रहेको छ। विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रूपमा सञ्चालन भइरहेका छन्। सहज अनि सुरक्षित यात्राको लागि ट्राफिक नियमको पूर्ण पालना गर्न सम्पूर्णलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ। ट्राफिक अपडेटपछि अब सड़क र सवारी सम्बन्धी केही समाचार। काठमाण्डु उपत्यकाको अस्तव्यस्त सार्वजनिक यातायातलाई आधुनिक र व्यवस्थित बनाउन काठमाण्डु दिगु शहरी यातायात आयोजना केएसयूटीपी अन्तर्गत नयाँ रूट प्रणाली प्रस्ताव गरिएको छ। पूर्वाधार विकास मन्त्रालयले एशियाली विकास ब्यांक र ग्लोबल इन्भायरमेन्ट फेसिलिटीको सहयोगमा तयार पारेको यो प्रतिवेदन अनुसार हाल कायम 200 पुराना रूटहरूलाई खारेज वा परिमार्जन गरी प्राथमिक माध्यमिक र तृतीय गरी 3 श्रेणीमा वर्गीकरण गरिनेछ। प्रतिवेदन अनुसार चक्रपथ र मुख्य सड़कहरूलाई प्राथमिक रूटमा राखिएको छ जहाँ 12 देखि 18 मिटरसम्मका ठूला बसहरूका लागि छुट्टै बस लेनको व्यवस्था गरिनेछ। उपनगरीय क्षेत्रलाई मुख्य केन्द्रसँग जोड्ने माध्यमिक रूपमा 9 देखि 10 मिटरका मझौला बसहरू सञ्चालन हुनेछन्। त्यस्तै भित्री बस्ती र साँघुरा सड़कहरूलाई तृतीय रूटमा राखी साना सवारी र विशेष गरी विद्युतीय टेम्पोहरूलाई प्राथमिकता दिने योजना अघि सारिएको छ। यो पुनर्संरचना योजनाले उपत्यकामा धेरै साना सवारी दोहोरो रूट र निम्न गुणस्तरको सेवा जस्ता विद्यमान समस्या समाधान गर्ने लक्ष्य राखेको छ। विशेष गरी ऐतिहासिक सम्पदा क्षेत्रहरू जस्तै न्यू रोड र लगनटोलमा पैदल यात्रीको सहजताका लागि विद्युतीय सवारी मात्र सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। मन्त्रालयले यो योजनालाई समयानुकूल परिमार्जन गर्दै कार्यान्वयनमा लैजाने तयारी थालेको छ। काठमाण्डु उपत्यकामा चल्ने 3303 सार्वजनिक सवारी साधनमा हालसम्म ड्यास क्याम सीसी क्यामेरा र जीपीएस प्रणाली जडान गरिएको छ। सार्वजनिक यातायातलाई थप सुरक्षित व्यवस्थित र यात्रु मैत्री बनाउने उद्देश्यले सरकारले यो प्रविधि अनिवार्य गरेसँगै यातायात व्यवसायीहरूले यसलाई तीव्रता दिएका हुन्। ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले यसको नियमित अनुगमन समेत शुरू गरिसकेका छन्। प्रविधि जडान भएपछि सार्वजनिक यातायातमा हुने यात्रुमाथिको दुर्व्यवहार बढ़ी भाड़ा असुली र चालकको लापरवाही जस्ता गतिविधिहरू निगरानी गर्न सहज हुने विश्वास गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जीपीएस प्रणालीले सवारी धनीलाई आफ्नो गाड़ीको अवस्थिति बारे जानकारी दिनेछ भने सीसी क्यामेराले सवारी भित्र हुने विवाद समाधान र सुरक्षा निगरानीमा महत्वपूर्ण भूमिका खेल्नेछ। पछिल्लो समय ट्राफिक प्रहरीले प्रविधि जवानको कामलाई कड़ाईका साथ अघि बढ़ाएपछि व्यवसायीहरूले पनि यसलाई प्राथमिकतामा राखेका छन्। यस प्रणालीले सवारी साधनको नियमित अनुगमन मात्र नगरी चालकलाई जिम्मेवार बनाउन र यात्रुको सुरक्षा सुनिश्चित गर्न सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। सरकारले सबै सार्वजनिक सवारीमा यो व्यवस्था लागू गराएर यातायात क्षेत्रलाई प्रविधि मैत्री बनाउने लक्ष्य लिएको छ। सरकारले सड़कमा तोकिएको गति सीमा भन्दा बढ़ी वा कम गतिमा सवारी चलाउने चालकलाई भारी जरिवाना गर्ने नयाँ व्यवस्था प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको सवारी तथा यातायात व्यवस्था विधेयकको मस्यौदा अनुसार सुरक्षित गति सीमा भन्दा कम गतिमा सवारी चलाएमा 3,000 देखि 5,000 रूपियाँसम्म जरिवाना तिर्नुपर्नेछ। सड़कमा सवारीको सहज प्रवाह सुनिश्चित गर्न यस्तो नियम ल्याइएको हो। त्यस्तै तीव्र गति ओभर स्पीडमा सवारी चलाउनेका लागि 50,000 रूपियाँसम्म जरिवाना प्रस्ताव गरिएको छ। दुई पाङ्रे र तीन पाङ्रेलाई 25,000, साना चार पाङ्रेलाई 35,000 र ठूला सवारीलाई 50,000 रूपियाँसम्म जरिवाना हुनेछ। यद्यपि निर्धारित गति सीमा भन्दा 5% बढ़ी भएमा जरिवाना लाग्ने छैन, तर त्यसभन्दा माथिको उल्लंघनमा प्रतिशतका आधारमा जरिवाना रकम बढ़दै जाने व्यवस्था गरिएको छ। यो प्रस्तावित विधेयक हाल सहमतिका लागि कानून मन्त्रालयमा पठाइएको छ। कानून मन्त्रालयको सहमतिपछि मन्त्री परिषद हुँदै यो विधेयक संघीय संसदमा पेश गरिनेछ। संसदका दुवै सदनबाट पारित भई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र यो कानूनका रूपमा कार्यान्वयनमा आउनेछ, जसले सड़क अनुशासन र सुरक्षामा सुधार ल्याउने सरकारको अपेक्षा छ। ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारले 1,00,000 रूपियाँसम्म जरिवाना सहितको कठोर कानून ल्याउने तयारी गरेको छ। सवारी तथा यातायात व्यवस्था विधेयकको मस्यौदामा ट्राफिक नियम मिच्ने चालक मात्र नभई पैदल यात्रुलाई समेत अनुशासित बनाउन जरिवानाको व्यवस्था गरिएको छ। फुटपाथ बाहेक अन्य स्थानबाट सड़क पार गर्ने पैदल यात्रुलाई 500 रूपियाँ जरिवाना तिराउने प्रस्ताव गरिएको छ। वातावरण सरसफाईमा ध्यान राख्दै सवारी साधन तथा यात्रुले सड़कमा फोहोर फालेमा 1,000 रूपियाँ जरिवाना गर्ने व्यवस्था मस्यौदामा उल्लेख छ। साथै सार्वजनिक सड़कमा निर्माण सामग्री राखेर पशु चौपाया छोडेर आवागमनमा अवरोध पुर्याउनेलाई 5,000 देखि 25,000 रूपियाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ। ट्राफिक संकेतहरू बिगार्ने वा अनधिकृत रूपमा हटाउनेलाई 5,000 रूपियाँ जरिवाना हुनेछ। विधेयकले सड़क प्रयोगकर्ता सबैलाई मर्यादित र जिम्मेवार बनाउने लक्ष्य राखेको छ। यो मस्यौदा हाल कानूनी प्रक्रियाको विभिन्न चरणमा रहेको छ र राजपत्रमा प्रकाशित भएपछि मात्र पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ। जरिवानाको दर बढ़ाएर नागरिकलाई सड़क नियम पालना गर्न बाध्य बनाउने र सड़क दुर्घटना न्यूनीकरण गर्ने सरकारको मुख्य उद्देश्य रहेको छ। प्रस्तावित नयाँ विधेयकहरूले ट्राफिक प्रहरीले तत्कालै जरिवाना गर्न सक्ने कसूरहरूको संख्या 20 बढ़ाएर 39 पुर्याएको छ। नयाँ व्यवस्था अनुसार सवारी साधनमा अपारदर्शी सीसा राखेर भित्र नदेखिने गरी चलाएमा सबैभन्दा बढ़ी 1,00,000 रूपियाँ जरिवाना हुनेछ। त्यस्तै जाँड रक्सी सेवन गरेर सवारी साधन चलाउनेलाई 50,000 रूपियाँसम्म जरिवाना र पटकै पछि जरिवाना रकम 100% बढ़ने व्यवस्था गरिएको छ। विधेयकमा लाइसेन्स नभएका व्यक्तिले सवारी चलाएमा वा वर्ग फरक परेमा 15,000 सम्म र प्रदूषण परीक्षण प्रमाणपत्र नराखेमा 15,000 सम्म जरिवाना प्रस्ताव गरिएको छ। लेन अनुशासन उल्लंघन, मोबाइल फोनको प्रयोग र फुटपाथमा सवारी चलाएमा 10,000 रूपियाँ जरिवाना लाग्नेछ। सार्वजनिक यातायातले बढ़ी भाड़ा लिएमा वा भाड़ा दर सूची नराखेमा 10,000 रूपियाँसम्म जरिवाना तिर्नुपर्ने गरी कड़ा प्रावधान राखिएको छ। नयाँ नियम अनुसार जरिवाना रकम नागरिक एप वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ। मीटरमा जान नमान्ने ट्याक्सी, हेलमेट नलगाउने दुईपाङ्ग्रे चालक र तोकिएको पोशाक नलगाउने चालकहरूलाई पनि कार्यवाहीको दायरामा ल्याइएको छ। यो विधेयक कार्यान्वयनमा आएपछि नेपालको यातायात क्षेत्रमा जरिवानाको माध्यमबाट ठूलो सुधार आउने सरकारको दावी छ। अर्मीको राजमार्ग अन्तर्गत काभ्रेको धुनीखेल खावा सड़क खण्ड स्तरोन्नति गर्न 15 दिनका लागि टिपर सञ्चालनमा पूर्ण रोक लगाइएको छ। सड़क निर्माण कार्यलाई तीव्रता दिन असार 14 गतेदेखि 28 गतेसम्म टिप्पर प्रवेशमा रोक लगाउने निर्णय जिल्ला प्रशासन कार्यालय कार्य पलाञ्चोकले गरेको हो। यो अवधिमा सड़कको बाँकी रहेको कालोपत्रे गर्ने कार्यलाई प्राथमिकताका साथ सम्पन्न गर्ने लक्ष्य लिएको छ। टिप्पर बाहेकका अन्य मालवाहक र यात्रुवाहक सवारी साधनका लागि भने बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म मात्र सड़क बन्द गरिने व्यवस्था गरिएको छ। दिउँसोको समयमा यी सवारीहरू चल्न पाउने भए पनि एम्बुलेन्स र दमकल जस्ता अत्यावश्यक सेवाका सवारीलाई भने कुनै रोकटोक हुने छैन। 4.5 किलोमिटर लामो यो सड़कको केही भाग यस अघि नै कालोपत्रे भइसकेको छ। निर्माण कार्य भइरहँदा सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रामा निस्कनु अघि जानकारी लिन प्रशासनले अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सरकारवालाहरूको बैठकले सड़कलाई जति सक्दो चाँडो सम्पन्न गर्न यो कड़ा कदम चालेको हो। कालोपत्रे गर्ने काम सकिएपछि यस क्षेत्रको यातायात आवागमन थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ। उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाबारे चर्चा गर्छौं। भर्खरै मैले ट्राफिक अपडेट र सड़क र सवारी सम्बन्धी केही समाचार प्रस्तुत गरे। कार्यक्रममा अब केही बेरमा नेपालको सड़क र गाड़ीहरूको संसारलाई एउटा छुट्टै नयाँ दृष्टिकोणबाट हेर्न सिकाउनु हुने क्याजुअल्ली अन्नोइड ड्राइभर, सड़क सुरक्षालाई एउटा अभियानको रूपमा अघि बढ़ाउनु हुने प्रभावशाली व्यक्तित्व अर्णव उपाध्यायसँग गरिएको कुराकानीको साथमा आउँछु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

हरेक टाटा जेन्युइन पार्ट्स टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट्स खरिद गर्दा 208-1290 र 208-1295 कन्ट्री कोड भएको मात्रै खरिद

0: सुनिए भाकुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाई सुन्दै हुनुहुन्छ सिप्रवी टाटा मोटर्स र मिशेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारी हामीलाई काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन .com का साथै उज्यालो एपबाट पनि सुनिरहनु भएको छ भर्खरै हामीले एउटा गीत सुनेका थियौं लेख्नु भएको थियो राम अविरल विष्टले संगीत थियो यसमा एसडी योगीको स्वर समीक्षा अधिकारीको कार्यक्रममा अब पालो नेपालको सड़क र गाड़ीहरूको संसारलाई एउटा छुट्टै नयाँ दृष्टिकोणबाट हेर्न सिकाउनु हुने क्याजुअल्ली अन्वोइड ड्राइभर सड़क सुरक्षालाई एउटा अभियानका रूपमा अघि बढ़ाउनु हुने प्रभावशाली व्यक्तित्व अर्णव उपाध्यायसँग गरिएको कुराकानीको उहाँलाई हाम्रो प्रश्न थियो
1: मास ट्रान्सपोर्टेशनको कुरा गर्दाखेरि कोही भन्नुहुन्छ यो सम्भव छैन कोही भन्नुहुन्छ यो सम्भव छ हामीले गर्न सक्छौ तर यसको लागि पर्याप्त बजेट छैन यसको मतलब के हो भने काठमाडौँ उपत्यका होस् या नेपालभरि नै हामीले मास ट्रान्सपोर्टेशनको अवधारणा ल्याएर अगाडि बढ्दाखेरि हामीलाई रोक्न त बजेटै रहेछ नि त
2: बजेट चाहिँ एकदम यसमा ठुलै कुरा आउँछ किनभने आखिरमा एक्जिक्युसन गर्न बजेटबाटै रिसोर्स किनेर इन्जिनियर्सहरू हायर गरेर त्यो रिसर्च गरेर नै बनाउने हो होइन तर यो कुरामा बजेट नै भनेर पनि सधैँ चाहिँ पर्खिनु हुँदैन किन बजेट नै पर्ख्यो भने अब हामी बाहिर हेऱ्यौँ भने नट अल सिटिज हेभ बिन रिच नि होइन लाइक चाइना के एउटा इक्जाम्पल लिउँ न कि त इन्डियाकै इक्जाम्पल लिउँ हो हामीभन्दा एकदम ठुलो इकोनोमिज हो होइन ग्लोबल लिडिङ इकोनोमिज वाज द बिगेस्ट पपुलेसन नै हो होइन तर यु लुक 30-40 इयर्स ब्याक थिएन नि यस्तो अहिले पो आएको हो नि दे अल स्टार्ट एट सम पोइन्ट होइन अब तपाईँले एकदमै पुरानो सिटिज चाहिँ हेर्नुभयो भने जस्तो लन्डन त्यो चाहिँ अब कुन जमानादेखि नै ठुलो सहर हो होइन तर अरू सिटिजहरू त न
3: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरन कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मर्मत गरिन्छ सम्पर्क रमुना श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु
4: बाबा तिमी आज स्कुल जाने मन छैन आज जाने नै
5: है
4: होइन यतिकै जाने मन लागेन
5: यतिकै पनि हुन्छ
4: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले हुन्छ
5: ए कुरा त्यस्तो थियो लागेन म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरु
6: नमस्ते कति टाइमले पाल्नु भयो
5: आज रिनाले स्कुल जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
6: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न म्याडम
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
9: दौडिदिई
8: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
9: त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
10: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ त तपाई समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सुनो तो कुंडी नगर पालिका पास सलेरी सुन खुम्बो विगत देखने ग्राहक विश्वास जीती आई को न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवा का साथ में सब सुंद हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सीजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सीजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मोनी सर्वो बेसिन धारा कमोट पेनसेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु
1: रैखाने पाली सेतुसुनी खरिद कार्य सञ्चालन सम्बन्धी सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुनखुम्बुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपसिल बमोजिमको रैथाने बाली सेतु सिमी खरिद गर्ने कार्यक्रम रहेको बेहोरा सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ बालीको किसिम सेतु सिमी प्रति केजी मूल्य 228 रूपियाँ सेतु सिमी खरिद गर्न ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुम किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरिद गरिनेछ सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिश वा आफैले उत्पादन गरेको हो भने बेहोरा खुल्ने सो घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ सेतु सिमी खरिदको रकम सिधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिस सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेरी
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0385201090 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु
3: हाम्रो के दोस्तहरू पक्रिनु भएको सर
4: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
5: हामी त जन्ती गएका त हौ सर
4: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
3: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
4: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
5: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँघरमा एकपटक वा छोडिदिनुहोस् सर
4: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई एक महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
1: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
6: सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र मिनीलाई त्यस्तो त
5: सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
6: के भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
7: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
8: नेपाल सरकार विज्ञापन
9: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
10: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
9: मलाई मुखले घाँटेको क्यान्सर छ बाँचेर पनि म मलाई तुल्य भए म अलिकति पनि हिँड्न सक्दिनँ श्वास प्रश्वास नै समस्या देखियो धूम्रपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं नेपाल सरकार विज्ञापन बोर्ड
5: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नु भएको
11: दिनु भएन औषधि हालेको
5: लाउन शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
11: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
5: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
11: विषादीले धेरै नै जोखिम हुन्छ है किरा नानी
5: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
11: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाम्रो त पऱ्यो नि
5: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
11: हस् नानी मैले बुझे म परम्परागत पिसादी नै प्रयोग गर्छु
8: नेपाल सरकार विज्ञापन
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
1: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
1: सचेत बनाऊ
12: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
8: नेपाल सरकार विज्ञापन हो
5: शुभ प्रभात गुरुआमा
6: शुभ प्रभात बस
13: आज हामी के विषयमा छलफल गर्छौ?
14: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
13: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालो पालो भन त।
15: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
13: हो, अरू भन त।
16: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
17: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
13: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
17: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
13: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसुने र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड। ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
13: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
7: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
13: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
7: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
13: यो दाइजोको कुरा चाहिँ नगरौ। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
18: नमस्कार सेनसेनेका दिदी।
19: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
19: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
7: हामीले बच्चाको नामसँगै जुराइसक्यौं नि दिदी।
19: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
20: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
7: 45 किलोभन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
20: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
7: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
20: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
7: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
20: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
21: यता नआउ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
22: 3 भयो।
21: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
22: केही हुँदैन, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
21: जेसुकै भन, म 6 चाहिँ 4 चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
22: महिनावारी भएको बेला खाना नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुनु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
23: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
21: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानसिक स्वास्थ्य समस्या का लक्षण
12: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
12: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
12: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
12: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
12: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
12: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन हो।
3: डाँडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन नि डाक्टर साहब।
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि

0: రగతే రగత్ బు చెమతో తీస్తూ ఎవరని తగ్గినా
1: తేలికా కొస్తు జిబ్రా క్రాస్ బాట బాట కాదు బొర్రే క్రాప్ దీ బాట బాట కాటకు
0: अरे हेर त भन्नु हुने तुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्यो कि बाँच्यो केही ठेगान छैन
1: क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
0: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: खै जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: साथी हेर नि के खतरा समाचार आइसक्यो भोट ट्रेन अब चाहिँ के हुने हो
0: खै के आयो त्यस्तो यत्तिकै पत्याइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नाथेन यसो त जसले लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक पनि छ के उनीहरूको चाहिँ
0: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
0: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
0: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नुहुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
6: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
7: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
7: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न
6: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
7: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
6: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
7: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
7: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना

0: भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु।
1: बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
0: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त, अब उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन के भन्नुभएको, हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर, मैले कसलाई भनौँ त।
4: अङ्कल अङ्कल आउनुहोस्, हजुरलाई बाटो काटिदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
6: समस्या सरु नै होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
2: ए बाबु, हतियारहरू छ टर्च बालेर जाऊ।
9: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
9: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
9: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
7: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
3: नेपाल सरकार विज्ञापन।
10: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोग्ने शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नु पर्ने कुरामा नलाग्ने, शरीरमा चकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वास्तव नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जाने सन्देश।
11: सबैको सरोकार, आजका बाल बालिका भोलिका सदनहार।
10: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय भनेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
11: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्छ। बाल बालिका को सुरक्षा तथा संरक्षण सबको जिम्मेवारी असल सभ्य नागरिक को परिचय दू
12: अस्ट्रेलियन एड अस्ट्रेलियन हिमालयन फाउंडेशन को सहयोग में रूप नेपाल द्वारा जनहित में जन संदेश
13: हेलो
14: बहिनी सन्चै छौ
13: हजुर सन्चै छु हजुरलाई कस्तो छ
14: एकदम ठीक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
13: अनि हुलाकमा त जान
14: हो नि हुलाकमा जाऊ न
13: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
14: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
13: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
14: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
13: ए शहरमा मात्र होला नि
14: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
13: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
15: नेपाल सरकार

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव फरकाव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश बिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई पकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश बिखन र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
5: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै योगी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2023 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति।
5: भर्ना म्याद 1/17 गतेदेखि असार 15 गतेसम्म, कक्षा संचालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म।
1: पढ़ाई हुने समूहहरू
5: कम्प्युटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानवीय समूह, शिक्षा शास्त्र समूह,
1: कानून समूहमा 30 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-53-37, 98-42-84-87-55 सम्पर्क गर्न सक्नुहुनेछ।
6: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, तल्लेरी, सोलुखुम्बु।

0: विद्युत प्राधिकरण सोलुखुम्बु खुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अपव्यय निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महसुल दिन उचालो परिस्थिति निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सार्वजनिक

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबिल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिइन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: यदि तपाईँको बच्चामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 98-52-55-768 निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा निहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय र संख्या 1 जना प्राप्त किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियमानुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कर्मा परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको विषय लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप गुणात्मक मूल्यांकन को साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्ने मात्र अन्य चरण में समावेश गराइनेछ दरखास्त दस्तुर 1005 पछि फिर्ता नहुने गरी आवश्यक कागजातहरु एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाण पत्र नागरिकता अनुभव हुने सोको प्रमाण पत्रको फोटोकपी दुई प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com मा इमेल गरेर पनि पठाउन सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद तिमाङ 9842996 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्तिम शेर्पा 9851873 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851743481 श्री गार्मा माध्यमिक विद्यालय सुरु टिपुण्ड नगरपालिका साथ सुरुखुम्बु

0: आर्थिक अवस्थिता सम्बन्धी सूचना गार्मा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलुदुकुण्ड नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रिक्तपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। तत्शिक्षक श्रेणी प्रथम तृतीय तत्को तिथि अस्थायी करार तत्संख्या 2 जना आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भए 40 वर्ष मुनाकीको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयमै माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिइन्छ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी दिनपछि तलब भत्ता उपलब्ध गराइनेछ। दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पर्क मिति असार 12 गते विद्यालय समय भित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको किसिम लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि 2-2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
1: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नेछ। बोर्ड निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सल्लेरीमा रहेको सही नम्बर 20301-92001 जम्मा गरी सुको सकले ब्रोजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-42-89-76-53 र 98-41-38-96-20।
1: विनेश्वर तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुलु दिक्षिण्ड नगरपालिका साथ सुनिन्छ।

0: छट्टैमा यो विसर्जन लाग्यो जाँदैन बाटो खेर पर्ख लिन आउला
1: होइन एक अंशा गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि हो त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चेकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम चिठी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेन केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिन चुच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अग्रणी सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो कुनै अधिकार कार्यालय प्रमुख सुनमा सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: शर्मिला बधाई छ एसयू त्रिनगरकोमा
1: तिमीलाई पनि बधाई छ अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि
0: मैले त काठमाडौँको ट्राभल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसकेँ अनि तिमी नि
1: म त कहाँ पढ्ने अन्यलमा छु भने
0: के अन्यलमा पढ्नु हो हामी कक्षा दसमा मिलेर पढ्यो अब पनि सँगै पढौँ न तिमी पनि रिलायन्समा भर्ना भए भइहाल्यो नि
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ
0: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि
1: हो र कुन कुन विषय पढाइदो रहेछ त्यहाँ
0: त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ
1: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
0: ल सुन देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा सुविधा सम्पन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व सम्पर्क 01-4822-336 48-12-445
2: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवश्यक सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
3: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछन् स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट नीति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटनामा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखि हुन अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आएको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
2: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
3: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा कृषि अधिकार कार्यालय प्रमुख शर्मा कृषि सम्पर्क राख्न सक्नुहुनेछ
2: कृषि प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: गोलू एफएम एक से एक दशमलव दुई मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: संचे सोलू एफएम स्टूडियो टाइम
2: स्नैपिंग एयर बिहाना को एहाना बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुतु नगर पालिका पांच सोलू कुंभू
3: स्थानीय तहमा दौड़ता थेका ई विस्ता को दौड़ता प्रतिनिधि तथा नवीकरण गणेश सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालय में दौड़ता भई स्थानीय तहमा हस्तांतरण भएका ई विस्ता पुनः यातायात व्यवस्था कार्यालय में दौड़ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधार में स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चय समेत राखी सोही दौड़ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राविको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल परिमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङ्पा स्थित ओमछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसो सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। युवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप शिव सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र 3 होस्ट संचालक 98 41 15 90 82। सोलह तुपुंड नगरपालिका वडा नंबर 10 का

उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ।

पन्ध्रौं श्रोताबिन तपाई अहिले सुनिरहनु भएको छ सुन एफएम। सुन एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिमको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, स्विच, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
0: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
4: बोर्ड राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
5: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्ले

0: ए बाबु मैं ना मेरे तो हाथ खुट्टा अनुभव झमझम कर सीमासी हैरान बनाए मेरे पनी किकी हो किके खाई एक बार को जिंदगी पनी दुख दुख में बिताने पड़े उपचार कता कराने हो
1: दीदी मैं पनी गैस्ट्रिक भर तनाव थाके हैरान भे निंदा नदी रातभर जागरण जस्ते बस् तर यह सब रोग उपचार हामजी औषधालय में हो रे भर उपचार कराने भाग हामजी औषधालय तीर हिड़े न दीदी और संगे जाऊ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आउँजी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोसे। ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर। होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यही हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्। त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
2: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
3: नेपाल सरकार।

0: चिवो भन्ने त सबै बिर्सिसक्यो आजकल। आफ्नो त यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शिरसा।
1: के भयो? के को हल्ला सुन्दा हो यो?
2: के हुनु? डोजर तलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? सुन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, तरतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: दर्शक सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: अलिकति जत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि अलि महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चिन्हर छैन भन्ने बजारमा।
9: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
8: यो कहाँ किन्न पाइन्छ? अनि 500 साइकल कहाँ कहाँ उपलब्ध छ नि?
9: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, छोपाई गर्न, ल्याङ बनाउन, केरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिटी चरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208595 मा मिस कल गर्नुहोस्। नगतै तपाईँलाई फोन आउनेछ।

0: दुतकुंडी नगर पालिका पांच बसंत बजार सलेरी सुलुखुम्बू
1: हमारा सेवा
0: दाँत सफा करने दाँत तल्काउने दाँत में सीमेंट भर्ने दाँत कलर को सीमेंट भर्ने नदुखाई दाँत निकालने दुखी को दाँत लाई नदुख्ने गरी जरा देखी उपचार करी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पूरे सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत को एक्सरे गर्ने सुन चाँदी को दाँत राख्ने गिजा सुन्निने रगत आई राख्ने मुख गनाउने समस्या को उपचार गर्ने बच्चा को दाँत

0: टोलू एफ एम 101.2 MHz
1: सोनिया फैन स्टूडियो टाइम
2: मध्यान को 12 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय ऑफसेट प्रेस सोलू दुतुंड नगर पालिका 5 सोलू।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। खुलाको 2,79,100 रूपियाँमा कारोबार। भारतमा चिनिया विद्युतीय गाड़ीको प्रयोग बढ़दो, विश्व बजारमा प्रभाव बढ़ाउने चिनिया कम्पनीहरूको योजना। र अमेरिकालाई पराजित गरे पनि टर्की विश्वकपबाट बाहिरियो, भरे राति नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्ने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको पदाधिकारीका लागि आज चुनाव हुँदैछ। उपसभापतिमा स्वर्णिम वाग्लेको मात्रै उम्मेद्वारी परेपछि उहाँ निर्विरोध भइसक्नु भएको छ भने महिला उपसभापतिमा सोभिता गौतम र तोसिमा कार्की बीच प्रतिस्पर्धा हुने भएको छ। महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रमोद नेउपाने, मनिष शाह, राजुनाथ पाण्डे, रंजु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले प्रतिस्पर्धा गरेका छन्। महामन्त्रीका उम्मेद्वार जगदीश खरेलले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। सहमहामन्त्रीमा रमेश परसाई, उद्यमणी नेउपाने, सुलभ खरेल, असीम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बू, पुकार बम, विजय जयरू, हरि ढकाल, हिमेश मन्त र राजीव खत्री उम्मेद्वार बन्नु भएको छ। सहमहामन्त्रीमा महिलामा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, त्यसै गरी निशा डाङ्गी र रिमा विश्वकर्माले उम्मेद्वारी दिएका छन्। आज 5 पदाधिकारीका लागि चुनाव हुन लागेको छ। चितवनमा 6 दिन अघि शुरू भएको राष्ट्रपति महाधिवेशन 3 दिनमा सकिने कार्यतालिका भए पनि लम्बिएको हो। आजका लागि तय भएको प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ। 2:01 बजेका लागि बोलाएको बैठक सूचना ट्रान्स गरेर स्थगित गरिएको हो। हिजोको संसद बैठक आजका लागि सारिएको थियो। सूचना अनुसार प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजे बस्ने भनिएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्रवादी राष्ट्रसभाको महाधिवेशन लम्बिएपछि संसद बैठक पनि स्थगित भएको हो। सभामुख सहित राष्ट्रसभाका सबैजसो सांसद महाधिवेशनमा भएकाले संसद बैठक प्रभावित बन्दै आएको छ। किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका 26 लाख किसान आबद्ध भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले जमीनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो। विद्युतीय प्रणाली मार्फत सूचीकृत गरी किसानलाई 4 तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्य अनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ। वर्गीकरण पश्चात किसानलाई परिचय पत्र वितरण गरिने जनाइएको छ। सरकारले किसानलाई परिचय पत्रका आधारमा अनुदान सहित रासायनिक मल, बिउ अनुदान, सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउने जनाएको छ।

देखि लगातार घटेको सुनको भाव आज भने सामान्य बढ़ेको छ। सुनको भाव आज तोलामा 800 रूपियाँले बढ़ेर 2,79,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 5,200 रूपियाँले घटेर 2,78,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव भने 50 रूपियाँले घटेको छ। आज चाँदी तोलामा 50 रूपियाँले घटेर तोलाको 4,180 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 250 रूपियाँ बढ़ेर 4,235 रूपियाँमा कारोबार भएको थियो। यो हप्ता सुनको भाव अन्तर्राष्ट्रिय बजारमा निकै घटेको छ।

का लागि सुनवाद हुँदै देशभरका 26 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध लगायतका खबर प्रस्तुत गरे। नेपाल खबरमा अब थप खबरहरू। विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न गठित कार्यदलले सरकारवालाहरूसँग राय सुझाव मागेको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्न गठित कार्यदलले आफ्नो कार्ययोजना बमोजिम सुझाव मागेको हो। पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइट मार्फत सार्वजनिक रूपमा माग गरिएको राय सुझाव तथा प्रतिक्रियाका लागि तोकिएको फारम प्रकाश गरेको छ। राष्ट्रिय पाठ्यक्रम विकास र मूल्यांकन परिषदको गएको वैशाख 11 गते शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा भएको 98 बैठकले काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशनका डीन प्राध्यापक डाक्टर बालचन्द्र बुटेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 पाँच वर्ष चक्र पूरा भएकाले पनि त्यसमा पुनरावलोकन गर्न लागेको हो। नेपाल मेडिकल काउन्सिलले अनलाइन मार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले हेलो एनएमसी मार्फत गुनासो तथा उजुरी र सुझाव संकलन गर्ने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिनुभयो। हेलो एनएमसी सञ्चालनमा आएपछि सर्वसाधारण र दर्तावाला डाक्टर सामान्य गुनासाका लागि काउन्सिलको कार्यालय उपस्थित हुनुपर्ने बाध्यता हटेको उहाँको भनाई छ। दूरदराजबाट आउने सेवाग्राहीले सामान्य कामका लागि पनि काठमाडौँकै कार्यालयमा धाउनु पर्ने र समय र खर्च बढ़ी लाग्ने गरेको थियो। डाक्टर विरूद्ध उजुरी दिने प्रक्रिया झन्झटिलो हुँदा सर्वसाधारणले सहजै आफ्नो गुनासा दर्ता गर्न सक्ने अवस्था थिएन। तर पोर्टल मार्फत उजुरीकर्ताले आफ्नो पहिचान खुलाएर वा नाम गोप्य राखी उजुरी दर्ता गराउन सक्ने व्यवस्था छ। अब विदेशको खबर। भारतमा अहिले चिनिया विद्युतीय गाड़ीले पकड़ जमाउन थालेको छ। कार उत्पादन उद्योगहरू बीचको सहकार्य बढ़दै गएको छ। चिनिया कम्पनीहरू विश्वव्यापी नेतृत्व लिन खोजिरहेका छन्। टाटाले भविष्यमा चीनबाट आयात गरिने किटहरूमा निर्भर रहनुको साटो स्थानीय रूपमै पाटपूर्जाहरू विकास गर्ने योजना अघि बढ़ाए पनि चिनिया गाड़ीहरू भित्री रहेको समाचार एजेन्सीहरूले जनाएका छन्। यसलाई भारतीय नीति निर्माताहरूले सकारात्मक रूपमा भने हेरेका छन्। यसले भारतीय उत्पादनलाई प्रवर्धन गर्नेमा भने कमी आएको छ। भारत विश्वको विद्युतीय गाड़ीको तेस्रो ठूलो बजार हो। विगतमा जापान कोरियाली र युरोपेली कम्पनीहरूको प्रभुत्व रहेका क्षेत्रमा अहिले चिनिया साझेदारी बढ़दो क्रममा छ। अब खेल खबर। अमेरिकालाई 3-2 गोल अन्तरले पराजित गरे पनि टर्की विश्वको बाटो बाहिरिएको छ। हारका बावजूद पनि सह आयोजक देश अमेरिका समूह डीको विजेता बनेको छ। समूह चरणको अन्तिम खेलमा टर्कीसँग पराजित भए पनि यसअघि दुई खेलमा जित निकालेकाले 6 अंकसहित तालिकाको शीर्ष स्थानमा कायम छ। यस्तै अस्ट्रेलिया र पाराग्वे बीचको खेल गोलरहित बराबरीमा टुङ्गियो। ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड समूह 1 को शीर्ष स्थानमा पुगेको छ। जापान र स्वीडेनले 1-1 बराबरी खेलेका छन्। बेलायती समूह ई का इक्वेडर र आइभरी कोस्ट विजय भएका छन्। विश्वकपमा भरे राति पाउने 1 बजे नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्नेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नुअघि मुख्य खबर फेरि एकपटक। राजसभाको पदाधिकारीका लागि आज चुनाव हुँदै महिला उपसभापतिमा सुविता गौतम र तोसिमा कार्की बीच प्रतिस्पर्धा। देशभरका 26 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध, अनुदान सहित रासायनिक मल र धुन पनि उपलब्ध गराउने। आज सुनको भाव सामान्य बढ़्यो, चाँदीको घट्यो, सुन तोलाको 2,79,100 रूपियाँमा कारोबार। भारतमा चिनिया विद्युतीय गाड़ीको प्रयोग बढ़्दो, विश्व बजारमा प्रभाव बढ़ाउने चिनिया कम्पनीहरूको योजना। र अमेरिकालाई पराजित गरे पनि टर्की विश्वकपबाट बाहिरियो, भरे राति नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर दिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
0: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद

0: तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690 41-10-6690
1: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
2: क्लासिक टेको 16th एनिवर्सरी अफर जतिमा पाइयो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा पाइयो त्यतिमा पाइयो।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: Queen Sakura, Pashto Bichar, Jamo Radio Network.
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: जीव मान्यता सब विशेषज्ञ आजकल आत्मता
1: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्दर एफएम। सुन्दर एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: के भयो के को हल्ला सल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइरी भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: दर्शक सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के
7: नेपाल सरकार विज्ञापन
8: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अनि महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
9: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
8: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय कहाँ कहाँ उपलब्ध छ नि
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न खेती गर्न ल्याङ बनाउन केरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98582 साथै 98010208 मा मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ

0: बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेज डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
1: हो र के डेन्टल रे?
2: एभरेज डेन्टल क्लिनिक सुलुदुत कुण्डी नगर पालिका 5 बसन्त बजार सलेरी सुलुखुम्बु।
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेज डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेराइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेज डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
0: एभरेज डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
4: आज मेरो जन्मदिन हो, याद त छ नि?
5: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
4: त्यसै जिस्किनु हुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
5: ल अब आँखा खोला त।
4: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, माङबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलुखुम्बु नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।

0: पालक बालिकालाई काममा लगाएको उपायमा कानून अनुसार खोला खाँदा यिनले व्यवस्था गरेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता
2: बोलाउनुहोस्।
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।

0: 9183-33-34-34, टेलिफोन 0385-20-43, नमुना दुधकुण्ड आयल फार्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87, नमुना दुधकुण्ड आयल फार्म स्टोर सँगै न्यू आइसर मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-46। नमुना दुधकुण्ड आयल फार्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा झोर बौद्ध सुलुखुम्बु।
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाने नि है।
2: किन के भयो सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले हुन्छ।
2: ए कुरा त्यस्तो थियो, बाहिर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
3: नमस्ते, कति टाइमले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जर्माना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौँको छक्का फुकिए।
1: ए के भो दौडिदिई पो आइस त
0: भाइ, हामीले पाएको त्यो बाटोको छेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
1: अनि को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? छेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

0: 才华就你说路 FM 多
1: 说路 FM 101.2 MHz उज्जवल भविष्य को लागी हम अभियान
2: संचे सोनिया फैन स्टूडियो टाइम
3: इट्स 1 PM दूसरे को एक बजे
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा द्वारामाई ऑफसेट प्रेस सोलू दुतु नगर पालिका 500 कुंभू
4: तपाईं शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
3: सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङका स्थित ओमछु आधारभूतमा भूमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ तर आपूर्ति सुविधामा प्रदान गरिनेछ पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफाई शोभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शोभा होस्टेल सञ्चालक 98 41 15 90 82 सोलु तुकुन्द नगरपालिका वडा नम्बर 10 7

Thank you.

It's a my attitude.

उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: 해서 앞으로 투박시도 노사이.
1: सूचना सूचना सूचना सुरुंग जुन देशी जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य का क्रम में माथिल्लो सुरुंगबाट ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा फाटन क्षेत्र में घासपात काट्न गाई बस्तु चढ़ाउन तथा आवत जावत गर्ने संपूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुधीर जुन व्यक्ति उपभोक्ता समिति सुनिखुम्बु यौन हिंसाबाट बचौ र बचाउ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा समिति आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय खोस्ट प्रदेशद्वारा जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेको छ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलुदूत कुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059090094 र 98638684।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलो दुत्कुन।

0: तपाईँलाई जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: ल जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दुलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने भयो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुमा नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि केटी हो केटी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तो बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843986852, 9824417718, 9843439696 र 9861314472। आन्जी औषधालय, सोलो दुधकुण्डी नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन क्षेत्रमा।
11: का विशेषताहरू
12: जापानीज ऊर्जा प्रविधिबाट उत्पादित
11: उत्कृष्ट माइलेज
12: राम्रो रिसेल मूल्य
11: टिकाऊ र भद्भदो
12: अफरोड का लागि पनि उपयुक्त
11: BS6 तथा नयाँ नयाँ वर्षन बजारमा लन्च भइरहेको
12: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी
11: हाम्रा सेवाहरू
12: ओखल ढुङ्गा र खोटाङको डिक्टेल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
11: जुनसुकै मोडलका जेन्युन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
12: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
11: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
12: ओखल ढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुजाइन ओखल ढुङ्गा
11: सम्पर्क नम्बर 0375902222 9852880022 र 9842880300

0: सात बसिसके आजकल आफ्नो त यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्थ्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले

0: 98 पाँच 28 80 222 साथै अन्ठानब्बे शून्य दस 20 आठ सय पन्चानब्बे मा मिस कल गर्नुहोस्। नगदै तपाईलाई सुनाउनेछ।
1: आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
2: तीन दिन देखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
1: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
2: हो र, के डेन्टल रे?
3: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डी नगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु।
1: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
5: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।
6: आज मेरो जन्मदिन हो, याद त छ नि?
7: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल, आँखा बन्द गर त।
6: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि। ल, आँखा बन्द गरे।
7: ल, अब आँखा खोला त।
6: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल। सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु भुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सल्लेरी, सोलुखुम्बु।
8: बालक बालिकालाई काममा लगाएको पाइमा काम अनुसार खोला खाँदै निर्देश गर्छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
9: किन खोज्नु भएको होला हजुर?
1: रेडियोमा बाल बालिकालाई स्तम्भमा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
9: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
9: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। यसो नगर्नु न हजुर।
10: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको

0: पाइए 10,000 रूपैयासम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
1: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।

0: कुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखु
1: बाबा म आज स्कुल जाने मन छैन आज जाँदिन है
2: सन्चो भएन
1: होइन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ट्री गर्न सकिनँ सरले हुन्छ
2: ए कुरा त्यस्तो हो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
3: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ टाइम छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: पत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदिए पो आइस त
0: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
1: भन को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौती अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट छौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एथमले तयार पारेको सामाजिक सन्देश।

Thank you.

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनुगत कुण्डु नगरपालिका पाँच सल्लेरी सुलुखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युबलाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी पाल्छा वाल मिक्सर मुहाउने सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860321426 र 9841909549 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त आउनु सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लगाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: सुन्नुहोस् न हाम्रो मामुले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि हो र मिनिङलाई त्यस्तो त
5: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
4: के होइन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
7: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भएँ
9: अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो।
6: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
10: दिनु भएन, औषधी हालेको।
3: लौन शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे

0: रस नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
1: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एकलोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
1: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
1: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
1: नेपाल सरकार विज्ञापन हो
3: आज हामी के विषयमा छलफल गर्छौ
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
5: सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: हो अरू भन त
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यो अरूको पनि केही छ कि
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ
9: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
3: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
2: नेपाल सरकार विज्ञापन बोर्ड ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
11: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
2: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
11: हो खिचौ खिचौ केटाकेटी सबैको सामु खिचौ न
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
11: यो दाइजोको कुरा चाहिँ नगरौ तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
2: नेपाल सरकार विज्ञापन
12: नमस्कार सेनसेनीका दिदी
13: नमस्कार नमस्कार
12: दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
13: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
12: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
13: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
12: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
2: नेपाल सरकार विज्ञापन हो एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
14: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
2: 45 किलोभन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
14: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
14: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
2: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
14: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं

0: ल यता न आऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
1: तीन दिन भयो।
0: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुँदैन, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन्न नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन हो।
6: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
7: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
6: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि, दशा लाग्यो डाक्टर साहब।
7: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई?
6: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
7: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
6: हजुर।
7: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
6: हवस् डाक्टर साहब, हजुरले भने यसै गर्छु।
4: नेपाल सरकार विज्ञापन हो।
8: मरेँ के हो?
7: हेर त रगतै रगत भयो, च्यामो त त्यस्तो हेर्न नि सक्दिन।
8: कस्तो देब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स लगिहाल्नु लगिहाल्नु।
7: अरे हेर त, धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मरिदियो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: खै जन्मदाता दिनुहोस् त।
9: जन्मदर्ता गरेको छैन नि म्याडम
7: बाउ जन्मदर्ता नभए त विद्यालय भर्न हुँदैन नि
9: हो र मलाई त थाहा नै थिएन म्याडम
7: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
9: त्यति
10: मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: साथी हेर नि के खतरा समाचार आइसक्यो भाइ अब चाहिँ के हुने हो
7: खोजै के आयो त्यस्तो यत्तिकै पत्ते आइसक्यो रोमन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते आउनुपर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नआथेन यसो त जल्ले पनि लगिहाल्छ नि
11: अरे मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
7: तिमीलाई थाहा थिएन
11: थाहा थिएन
7: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानु नियत गर्छ आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
11: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
7: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
5: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
13: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
14: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
13: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
14: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
13: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
14: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
13: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
14: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
13: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
14: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउनै भनेर त आएका हौ हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्किएँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
13: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौँ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
15: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं।

0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
1: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
2: अङ्कल अङ्कल आउनुहोस् बाटो कटाइदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
4: समस्या स्वरूमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
6: अरूको सम्मान गरौं सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौं
7: ए बाबु आधाहरू छत्तास बालेर जाऊ
8: पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
7: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
8: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
8: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
7: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
5: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
9: नेपाल सरकार विज्ञापन हो
10: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन नदीमा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने वासश्रमण नलाग्ने आत्मविश्वास सुन्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मैले समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जाने सन्देश
11: सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
10: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
11: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
10: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जाने सन्देश
12: हेलो
13: हेलो बहिनी सन्चै छौ
12: हजुर सन्चै छु हजुरलाई कस्तो छ
13: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
12: अनि हुलाकमा त जानु
13: हो नि हुलाकमा जाऊ न
12: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
13: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
12: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
13: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
12: ए, शहरमा मात्रै होला नि?
13: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
12: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव कर्कार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र पुलिसको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
2: देश विखण र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
5: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुपति शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति।
5: भर्ना म्याद 1/17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म।
1: पढ़ाई हुने समूहहरू
5: कम्प्युटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह।
1: कानून समूहमा 30 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 98-65-10-55 छ, 98-41-63-53-37, 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, सूची तथा विद्युत सेवामा अपयोग निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504030।
1: समयमै महसुल दिनु, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एसईपछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
0: अंकल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
1: किनेर अंकल, त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अंकल?
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4582-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
3: यदि तपाईँको बस्नामा चौसाथ पैतारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्ण स्थापना केन्द्र एसआरडीसी काभ्रे पनौता नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768, अङ्कमान 98-52-55-768। निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ। वाट महिला शिक्षक तह प्राथमिक तृतीय र संख्या 1 वाटको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको, अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम, 18 वर्ष पूरा भई 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोके बमोजिम तलब भत्ता तथा संस्थाको नियमा अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोके बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म। सम्पर्क मिति स्थान यही जेठ 14 गते 11 बजेदेखि 302 बजेसम्म। गर्मा मापी कारमा परीक्षा मितिले सान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने काशीर इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित, प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप प्रत्येक मूल्यांकन को साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरण में समावेश गराइनेछ दरखास्त दस्तुर 1005 प्रस्तुतिता मूल्य गरी आवश्यक जातहरू एसए र एसएलसी देखि माथिका योग्यता प्रमाण पत्र नागरिकता अनुभव भए सोको प्रमाण पत्रको फोटोकपी दुई प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गाभास 2019@gmail.com मा ईमेल गरेर पनि पठाउन सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक दिनेश सिंह तामाङ 9842 9653 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 9851 18 73 82 संस्था प्रतिनिधि एजुकेशन सेक्रेटरी लिडर छिरिङ तामाङ 9851 17 43 81 श्री गार्मा माध्यमिक विद्यालय सोनी टिपकुण्ड नगरपालिका 7 सोलुखुम्बु

0: शैक्षिक औसुकता सम्बन्धी सूचना गारमा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोनु दुत्कुण्ड नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: पद शिक्षक श्रेणी प्रथम तृतीय पदको किसिम अस्थायी करार पद संख्या 2 जना आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकीको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयमा माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिने शर्त तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनोसी तलब भत्ता उपलब्ध गराइन्छ।
0: दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पर्क मिति असार 12 गते विद्यालय समय भित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको किसिम लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि 2-2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
1: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नुहुनेछ। बोर्ड निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा वास्तु वाणिज्य बैंक सलेरीमा रहेको सही नम्बर 20301-92001 जम्मा गरी सुको सकलै ब्रोजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-42-96-53 र 98-41-38-96-20।
1: विनेश्री तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुनु दुत्कुण्ड नगरपालिका साथ सुनिखुम्बु।
2: होइन
3: एकांशा, गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो त नोट चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुँदैछ?
3: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँ पनि आउनुहोस् है।
4: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेन केएल टावर 6 तला काठमाडौँ। सम्पर्क
3: 98-50-17-979
4: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इंस्टीट्यूट ओबीजीआई एजुकेशन कंसल्टेंसी नेपाल चावहन किच्चेपाटी काठमाडौं।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मार्फत दिएर सवारी चालक अनुमति पत्र
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find...
4: जनामा 50 पुरुष र 49 जना महिला छन्। आजको राष्ट्रिय सभा बैठकमा सांसदहरूले देशको पछिल्लो आर्थिक अवस्था, महँगी, सुकुम्बासी समस्या लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराइरहेका छन्। बैठकको शून्य समयमा सांसदहरूले जनसरोकारका मुद्दामा सरकारको ध्यान आकर्षण गराएका हुन्। नेकपाका सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहेको भए पनि नेपालमा मूल्य नघटाइएको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले इन्धनको मूल्य बढ़दा औषधि, सार्वजनिक यातायात, दैनिक उपभोग्य वस्तु लगायत सबै क्षेत्रमा महँगी चुलिएको र दैनिक जनजीवन कष्टकर बनिरहेको बताउनुभयो। तत्काल इन्धनको मूल्य घटाउन सांसद रिजालले सरकारको ध्यान आकर्षण गराउनुभयो। अर्का सांसद रेणुचन्द, सावित्री मल्ल र विष्णु कुमारी सापकोटाले सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरी उनीहरूलाई उठीवास लगाउन खोजेको आरोप लगाउनुभयो। सरकारले सीमा र संघीयताका विषयमा गैर जिम्मेवार टिप्पणी गरेको र सुकुम्बासीको मानवाधिकार हनन गरेको उहाँको तर्क छ। त्यस्तै सांसद विष्णुबहादुर विश्वकर्मा र श्रीकृष्ण प्रसाद अधिकारीले आवासको स्थायी प्रबन्ध नगरी सुकुम्बासीलाई शिविरबाट निकाल्नु संवैधानिक र मानवाधिकारको उल्लंघन भएको बताउनु भएको छ। बजेट मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर वृद्धिको प्रस्ताव गरिएको प्रति सांसद विष्णुदेवी पुरासैनीले आपत्ति जनाउनुभयो। सरकारले लागू औषध नियन्त्रणमा नयाँ रणनीति अघि सारेको छ। साथै यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि गरिने भएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण र ओसार पसार विरूद्धको कार्ययोजनामा परिवर्तन गर्दै दुर्व्यसनीलाई अपराधीका रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अघि सारेको हो। लागू औषध नियन्त्रण तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाण्डुमा भएको कार्यक्रममा मुख्य लागू औषध नियन्त्रण अधिकारी एवं सहसचिव सुमन घिमिरेले सरकारको रणनीति र वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको हो। मन्त्रालयले नयाँ सर्वेक्षण र डिजिटल पोर्टल शुरू गरेको छ। लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षणका लागि बजेट पनि स्वीकृत भइसकेको छ। साथै प्रदेशमा गुणस्तरीय पुनर्स्थापना केन्द्र निर्माण गर्ने लक्ष्य अनुसार यस वर्ष दुईवटा प्रदेशमा केन्द्र स्थापना गर्न 1 करोड़ बजेट विनियोजन गरिएको छ। अहिले देशभरका 36 जिल्लामा पुनर्स्थापना केन्द्रहरू संचालित छन्। गृह मन्त्रालयले लागू औषधको सप्लाई चेन तोड्न सुरक्षा निकायलाई थप सक्रिय बनाउनका साथै सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि भारतसँगको द्विपक्षीय संयन्त्रलाई समेत प्रभावकारी बनाउने जनाएको छ। हिमालयका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते मंगलबार हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। यो रिट सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महाधिवक्ताको कार्यालयसँग लिखित जवाब माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरी असार 9 गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। पूर्व अर्थमन्त्री पौडेल विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जिङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: मेरो कपडा प्याकिङ गरिदिउँ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने
2: हो। ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू, झापाको मेचीनगर नगरपालिका वडा 1, 2, 3 र 4 का हात्ती प्रभावित बासिन्दाले जंगली हात्तीको आतंक नियन्त्रणको माग सहित प्रधानमन्त्री समक्ष 4 बुधे ज्ञापन पत्र बुझाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्की मार्फत उनीहरूले प्रदेश सरकार र संघ सरकारको ध्यान आकर्षण गराएका हुन्। मुख्यमन्त्री कार्की मार्फत नै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेत उनीहरूले ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ। साथै भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण स्थानीय बासिन्दाको जनधनको क्षति बढ़दै गएको उल्लेख छ। सीमावर्ती क्षेत्रमा प्रचलनमा रहेको साइरन, आवाज तथा अन्य प्रविधि र रबर बुलेट हानेर भए पनि हात्तीलाई पुनः वासस्थानतर्फ फर्काउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ। आज बुझाएको ज्ञापन पत्रका मागहरू तत्काल सम्बोधन नभए हात्ती प्रभावित नागरिक चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ। अब विदेशको खबर, प्रचण्ड गर्मीका बीच फ्रान्सको राजधानी पेरिसका अधिकारीहरूले सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अस्पतालहरूमा बढ़दो दबाव कम गर्न अधिकारीहरूले प्रतिबन्ध लगाएका बीबीसीले जनाएको छ। पेरिसवासीहरूले शुक्रबार दिउँसो 12 बजेदेखि शनिबार बिहान 7 बजेसम्म सार्वजनिक ठाउँमा रक्सी खान पाउने छैनन्। यो व्यवस्था शनिबारदेखि आइतबारसम्म पनि यही समयमा लागू रहने खबरमा उल्लेख छ। यस्तै यी अवधिमा बाहिर लैजान मिल्ने गरी रक्सी बिक्रीमा पनि रोक लगाइएको छ। यद्यपि अनुमति प्राप्त बार र रेस्टुरेन्टहरूमा भने यो प्रतिबन्ध लागू हुने छैन। स्पेन, बेलायत र फ्रान्सलाई धेरै दिनदेखि अत्याधिक गर्मीले सताइरहेको तातो हावाको लहर अब पूर्वतर्फ सर्ने मौसमविदहरूको अनुमान छ। उनीहरूले जर्मनी र चेक रिपब्लिकमा पनि अत्याधिक गर्मीको अवस्था रहने चेतावनी दिएका छन्। यसैबीच संयुक्त राष्ट्र संघका जलवायु परिवर्तन प्रमुख साइमन स्टलले यूरोपको प्रचण्ड गर्मी जलवायु संकटको स्पष्ट संकेत भएको भन्दै नवीकरणीय ऊर्जाको प्रयोग बढ़ाउन, वन संरक्षण गर्न र जलवायु अनुकूलन का उपाय तीव्र बनाउन आग्रह गर्नुभएको छ। अब खेल खबर, फिफा विश्वकप फुटबलमा आज राति 12:00 समूह आईका 2 खेल हुँदैछन्। अमेरिकाको बोस्टन रंगशालामा नर्वे र फ्रान्स तथा क्यानाडाको टोरन्टो रंगशालामा सेनेगल र इराक खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। फ्रान्स र नर्वेले पहिलो 2 खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका छन्। यो खेल जित्ने टोली समूहको विजेता बन्नेछ। गोल अन्तरको आधारमा अहिले फ्रान्स शीर्ष र नर्वे दोस्रो स्थानमा छ। यो समूहका सेनेगल र इराक अंगविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन्। उपाधि दावेदार मानिएको फ्रान्सका केलिन एम्बाप्पे र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका एर्लिङ हालानका कारण पनि आजको खेल बहुप्रतीक्षित छ। सन् 1998 र 2000 यसअघि दुईपटक उपाधि जितेको फ्रान्स साबिक उपविजेता टोली हो। एम्बाप्पे र हालान समान 4 गोलसहित गोल्डन बुट दौड़मा पनि रहेका छन्। विश्वकपमा भोलि बिहान 5:45 समूह एजका 2 खेल हुँदैछन्। नवप्रवेशी केप भडेर साउदी अरब तथा उरुग्वे र स्पेनको खेल रहेको छ। तालिकामा स्पेन 4 अंकसहित शीर्ष, समान 2 अंकसहित उरुग्वे दोस्रो तथा केप भडे तेस्रो र 1 अंकसहित साउदी अरब पुछारमा छ। विश्वकपमा भोलि बिहान 9:00 समूह जीका 2 खेल हुँदैछन्। यो समय न्यूजील्याण्ड र बेल्जियम तथा इजिप्ट र इरानले खेल्दैछन्।

0: चार भन्जिङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। रासोपाको पदाधिकारी छानमा मतदान चल्दै निर्वाचित 900 केन्द्रीय कार्य समितिमा 49 जना महिला। मादक औषध नियन्त्रणमा सरकारको नयाँ रणनीति, यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गरिँदै। झापाका हात्ती प्रभावित बासिन्दाले मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए, रबर्ट बुलेट हानेर जंगली हात्ती धपाउन माग। प्रचण्ड गर्मीका बीच फ्रान्सको पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध, जर्मनी र चेक रिपब्लिकमा पनि अत्यधिक गर्मीको चेतावनी। र विश्वकप फुटबलमा नर्वे र फ्रान्स बीच समूह विजेता बन्ने प्रतिस्पर्धा।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जिङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको वर्खायाम प्रारम्भसँगै डेंगी नियन्त्रणका लागि तालिम प्राप्त 1650 जना जनशक्ति परिचालन गर्ने भएको छ। स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्य कर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबैवटामा लार्वा खोज र नष्ट गर कार्यक्रम संचालनको रणनीति तयार गरिएको हो। यो क्षमता विकासपछि केन्द्रका इन्चार्ज र स्वास्थ्य कर्मीले वडामा 50 जनालाई तालिम प्रदान गर्नेछन्। महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्लब, टोल सुधार समिति, आमा समूह लगायत संघ संस्थाका प्रतिनिधिलाई तालिमको लक्षित समूहमा राखिएको छ। मनसून शुरू भएसँगै साउन महिनाबाट क्रमशः डेंगीको संक्रमण फैलिँदै जाने र कार्तिक मंगिर महिनामा उच्च संक्रमण देखिन्छ। भक्तपुरको भक्तपुर नगरपालिकाले आउँदो आर्थिक वर्ष 83-84 लागि सञ्चालन गरेको छात्रवृत्ति छनौट परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई छात्रवृत्ति सिफारिश पत्र वितरण गरेको छ। भक्तपुर नगरपालिकाको सभाकक्षमा आज भएको कार्यक्रममा मेयर सुनिल प्रजापति र उपमेयर रजनी जोशीले विद्यार्थीहरूलाई सिफारिश पत्र वितरण गर्नुभयो। मेयर प्रजापतिले नगरपालिकाले वार्षिक 4 करोड़ रूपियाँ भन्दा धेरै रकम छात्रवृत्तिमा खर्च गर्दै आएको जानकारी दिनुभयो। यस्तै उपमेयर जोशीले विद्यार्थीहरूले पाठ्य पुस्तकमा सीमित नभई व्यावहारिक ज्ञान समेत गर्नुपर्नेमा जोड़ दिनुभयो। भक्तपुर नगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति छनौट परीक्षामा सहभागी 715 जना मध्ये 105 जना विद्यार्थी उत्तीर्ण भएका थिए। नेपाली विद्यार्थीलाई भारतीय विश्वविद्यालय तथा कलेजबारे जानकारी उपलब्ध गराउने उद्देश्यले काठमाडौँमा 2 दिने शैक्षिक मेला शुरू भएको छ। समृद्धि एजुकेशन कन्सल्टेन्सीको आयोजना तथा इन्ट्रोडक्शन ट्रेड सोज नेपाल प्रणालीको व्यवस्थापनमा आजदेखि काठमाडौँको एभरेस्ट होटलमा मेला शुरू भएको हो। शैक्षिक मेलामा नेपालका विभिन्न शैक्षिक परामर्श संस्था मार्फत भारतीय कलेज तथा विश्वविद्यालयमा प्रतिनिधि सहभागी छन्। मेलामा प्लस टू तथा स्नातक तह पूरा गरेका वा उच्च शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई निशुल्क शैक्षिक परामर्श प्रदान गरिने मेलाका व्यवस्थापक सुमन महर्जनले जानकारी दिनुभयो। मेलामा निशुल्क प्रवेश

को व्यवस्था रहेको छ। र नेपाल र जापान बीचको सम्बन्ध र 70 वर्षको सहकार्यलाई लक्षित गर्दै काठमाडौँमा जापान नेपाल खाना र संगीत महोत्सव हुने भएको छ। एमजे इन्टरटेनमेन्ट र एमएन प्रोडक्शन

दिउँसो तीन बजेको राष्ट्रिय र चारबन्धन भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रासुपाको पदाधिकारी छान्न मतदान चल्दै निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 जना महिला। काठमाडौँ महानगरले डेंगू नियन्त्रण अभियान थाल्ने, तालिम प्राप्त 1650 जनशक्ति परिचालन गर्दै। र भक्तपुर नगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति छनौट परीक्षामा उत्तीर्णलाई सिफारिश पत्र वितरण। अहिलेलाई चारभन्जन भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु।

0: श्री ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ लोकलहरी।

0: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईई बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।

0: धेरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बिमा संस्थान।
1: This is Sizzler, this is me, and I work with Miss Sizzler. Worldwide franchise, MBS in Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires are awesome.
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
3: सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङका स्थित ओम छु आधारभूतमा

नमस्कार विभिन्न पार्टी पहिलो सामुदायिक रेडियो पूर्वा एफएम 102 मेगाहर्जबाट देश का विभिन्न भाग र www.suryafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको अपराह्न 4 बजेको सोलो हालचाल लिएर आइपुगे म सरस्वती पुरी। बीतेका 24 घण्टामा काठमाडौँ उपत्यकामा 2438 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट 20,79,000 रूपियाँ जरिवाना संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाडी रक्सी खाएर गाड़ी चलाउने 85 नियम विपरीत रहेको शोरूम गर्ने 130 संकेत बत्ती उल्लंघन गर्ने 130 तीव्र गतिमा गाड़ी चलाउने 160 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 112 निषेधन क्षेत्रमा हर्न बचाउने 88 लागू पदार्थ खाएर गाड़ी चलाउने 3 निर्धारित मापदण्ड भन्दा धेरै धुवा फ्याल्ने गाड़ीका 27 र अन्य नियम पालना नगर्ने 1,700 जना कार्यवाहीमा परेको ट्राफिक प्रहरीले जानकारी दिएको छ। सरकारले लागू औषध नियन्त्रणमा नयाँ रणनीति अगाडि सारेको छ। साथै यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण र ओसार पसार विरूद्धको कार्ययोजनामा परिवर्तन गर्दै दुर्वेशी मेन्दुलाई अपराधीका रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अगाडि सारेको हो। लागू औषध नियन्त्रण तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज काठमाडौँमा भएको कार्यक्रममा मुख्य लागू औषध नियन्त्रण अधिकारी सहसचिव सुमन घिमिरेले सरकारको रणनीति र वर्तमान अवस्था बारे जानकारी गराउनु भएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते मंगलबार हुने भएको छ। पौडेलकी श्रीमती डोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखेकोले गर्दै अस्ति असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। यो रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महान्यायाधीश को कार्यालयसँग लिखित जवाब माग गरेर असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरी असार 9 गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। प्रचण्ड गर्मीका बीच फ्रान्सको राजधानी प्रदेशका अधिकारीहरूको सार्वजनिक ठाउँमा रक्सी खाना र बिक्री गर्न अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अस्पतालहरूमा बढ़दो दबाव कम गर्न अधिकारीहरूले प्रतिबन्ध लगाएका बीबीसीले जनाएको छ। पेरिसवासीहरूले शुक्रबार दिउँसो 12 बजेदेखि शनिबार बिहान 7 बजेसम्म सार्वजनिक ठाउँमा रक्सी खान पाउने छैनन्। यो व्यवस्था शनिबारदेखि आइतबार पनि यही समयमा लागू रहने खबरमा उल्लेख गरिएको छ। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति 12:15 बजेसम्म आएका 2 खेल हुँदैछन्। अमेरिकाको बोस्टन रंगशालामा नर्वे र फ्रान्स तथा क्यानाडाको टोरन्टो रंगशालामा सुनेगल र इराक खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। फ्रान्स र नर्वेले पहिलो 2 खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 08-5020 फोन वा सुनवाचन news@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, अहिलेलाई सुरु हालचाल सकियो। साँझ 5 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनवाचन सुन्दै रहनुहोला। नमस्कार।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो जमानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खुजो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लाइज, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
1: सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु।
3: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना।
4: कालुङ जुन्देसी सड़क निर्माण कार्य फुर्तिङ हुँदै नमुसेतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नसित खाम्जे आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउतआउट गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज, सुरक्षित र समयमै सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ।
3: सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
5: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5

0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 कलेरी सोलुखुम्बु।
2: तपाई शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
3: शिक्षकको छ आवश्यकता।
0: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङपा स्थित ओङछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ।
0: पद अंग्रेजी शिक्षक एकजना। आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सो भन्दा माथि। थप सिप सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 खुरी शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 46 61 74 र खुरी शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82।
2: सोलु तुथुण्ड नगरपालिका वडा नम्बर 2 काफिङ सुरु।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदिऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचर्की नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: अग्रणी सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुख सँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: लहरी शर्मिला बधाई छ एसी उत्तीर्ण गरेकोमा।
3: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
2: मैले त काठमाडौँको चावेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निदो गरिसके। अनि तिमी नि?
3: म त कहाँ पढ्ने अन्यलमा छु भने।
2: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशमा मिलेर पढियो, अरू पनि सँगै पढाउ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
3: हो र, कुन कुन विषय पढाइदो रहेछ त्यहाँ?
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस

0: स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ।
1: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
0: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी, सरस्वती नगर चाबहिल, काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
2: आर्थिक वर्ष 2083-84 लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
3: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वैन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वैन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार माथोका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cosi.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार, प्रदेश योजना आयोग, विराटनगर, नेपाल। सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: शर्मिला बधाई छ एसी उत्तीर्ण गरेकोमा।
1: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
0: मैले त काठमाडौँको ट्राभल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसकेँ। अनि तिमी नि?
1: म त कहाँ पढ्ने अन्यलमा छु भने।
0: के अन्यलमा पढ्नु हो? हामी कक्षा दसमा मिलेर पढ्यो, अब पनि सँगै पढौँ न। तिमी पनि रिलायन्सै भर्ना भए भइहाल्यो नि।
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
0: त्यहाँ त विज्ञान व्यवस्थापन।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको सुन्दालो
1: कार्यक्रम गीतै
3: गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गीत गीतको बसाइ लिएर सदाको जस्तै आज पनि उपस्थित भइसकेका छु र सुन्नुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ र आउन चाहनुहुन्छ भने 97.64/49.70 को लाइन बेचे कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला भन्न चाहे र प्राविधिक मित्रबाट मलाई शर्मिला सपोर्ट गरिदिनुहुन्छ भने म आवाजमा छु वेदिका राई र आज पनि हामी विशेष गरिकन पाँच विधाका गीतका क्लिप्सहरू लिएर चाहिँ उपस्थित भइ नै सकेका छौ। ढिला नगरिनुहोस् आज बस्ने गीतका क्लिप्सहरू

0: भर्खरै मात्र हामीले गीत गाएको सरल सुनेर सकेका छौ। अब पालो तपाईँको 97.49 को लाइन दुई कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो, नमस्ते।
1: नमस्ते दिदी।
0: नमस्ते, नमस्कार। कहाँबाट को बोल्नुहुन्छ? खोटाङबाट उर्मिला श्रेष्ठ। अनि खोटाङको कुन ठाउँबाट बोल्दिनुहुन्छ उर्मिलाजी? मंगलटारबाट। अनि उर्मिलाजी, आजको दिन के गरेर बिताउनु भयो तपाईँले? ठिक छ त, अनि कति क्लासमा पढ्नुहुन्छ नि उर्मिलाजी? 10 क्लासमा पढ्दै हुनुहुँदो रहेछ, एकदम खुसी लाग्यो। अनि उर्मिलाजीले खाजा लिनुभयो त? हाम्रो पनि बाँकी छ भन्नु पर्दा उर्मिलाजी र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज उर्मिलाजीले कुन गीत रोज्नुहुन्छ त? गीतको बोल भन्नुहोस् है। ओहो, हो र, अनि गीतको बोल सुनेर आउनु पर्थ्यो नि मजाले। प्रोग्राममा सहभागिता जनाउँदै गर्दाखेरि चाहिँ गीतको क्लिप सुनेर आउनु पर्ने हुन्छ। ल ठिक छ त, तपाईँको लागि हामी एउटा गीत राख्ने नै छ। आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है? ओके, बाई बाई। साथी मित्र भुटियाबाट उर्मिला श्रेष्ठ। उर्मिला श्रेष्ठले पनि आफ्ना नजिकका पाँचजना साथीलाई सम्झिकन छुटिसक्नु भएको छ। र अब हामी फेरि टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते।
2: नमस्ते दिदी।
0: नमस्ते, नमस्कार। कहाँबाट को बोल्दिनुहुन्छ? समीर कुलुङ महाकुलुङको बुङबाट बोल्दिनुहुन्छ। समीरजी, यो समयमा के गरिदिनुहुन्छ?
2: आज रेडियो सुन्दै बसी बसाइ छ गर्दिन दिदी।
0: रेडियो सुन्दै बसी बसाइ गरिदिनुहुन्छ, ल ठिक छ त। अनि समीरजीले खाजा लिनुभयो त?
2: खाजा
0: खाइसके दिदी। मैले हामीलाई नसम्झिकन आफूले मात्र खानु भएछ त खाजा त समीरजीले?
2: होइन, सम्झिनु रहेको थिएँ, अब टाढो हुनुहुन्छ त्यही भएर।
0: ल ठिक छ त, एकदम खुसी लाग्यो। एउटा गीत बस्ने छ तपाईँको लागि, आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है?
2: हुन्छ,
0: ओके, बाई बाई। साथी हुनुहुन्थ्यो महाकुलुङको बुङबाट समीर कुलुङ, उहाँले पनि आफ्ना नजिकका साथीलाई सम्झिकन छुटिसक्नु भएको छ। र अब हामी गीततर्फ नै जानेछ है। एकदम मिठो गीत रहेको छ, झरनाको चिसो पानी भन्ने गीतको बोल रहेको छ है, जुन चाहिँ आवाज यसमा पर्नु भएको छ राजु लामाका बासमा। सबैको एकदम मिठो गीत रहेको छ, झरनाको चिसो पानी भन्ने गीतको बोल रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको पहिला नै छुट्टै विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: वैधानिक आलित सीतोसिनी खरीदकारी संचालन सम्बन्धी सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुनखुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपसिल बमोजिमको रैथाने बाली सेतु सिमी खरीद गर्ने कार्यक्रम रहेको ब्यौरा सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतु सिमी प्रति केजी मूल्य 228 रुपियाँ। सेतु सिमी खरीद गर्न ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुन किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरीद गरिनेछ। सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिश वा आफैले उत्पादन गरेको हो भने ब्यौरा खुल्ने सो घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतु सिमी खरिदको रकम सुधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिश सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेहु।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0385201190 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।

0: कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्राम पश्चात फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ र यो समयमा सुनिदिनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफिम 101.2 MHz कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो नमस्ते।
1: हेलो नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार, कहाँबाट को बोल्नुहुन्छ? ढुङ्गाबाट। तपाईँको नाम?
1: बिमला
0: भुजेल। अनि के गरिदिनुहुन्छ बिमलाजी यो समयमा? बसिराख्नु भएको। अनि खाजा लिनुभयो त बिमलाजीले? हाम्रो बाँकी सब भन्नु पर्ला बिमलाजी र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन गीत रोज्नुहुन्छ नि बिमलाजीले? ओके, पक्की पनि हाम्रो बिमलाजीको लागि यो गीत बस्नुहुन्छ। आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई। साथी हुनुहुन्थ्यो ओखलढुङ्गाबाट बिमला भुजेल, उहाँले पनि एकदम मिठो गीतहरू रोजेर साथी छुटिसक्नु भएको छ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो नमस्ते। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँबाट आउनुभयो? लेडिज त कहाँबाट कल दिनुहुन्छ? ओहो, गोरी मगरले नि कार्यक्रममा कल लगाएर नि नबोल्ने हो त? ओहो, धान रोपिदिनुहुन्छ गोरीजीले? लेटिक्स त नि धान रोप्दै पनि हामीलाई सम्झिनु भयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, एकदम खुसी लाग्यो। अनि गोरी जी, अनि धान रोपाई कति बाँकी रहेको छ? अब त प्राय सक्नु सक्नु लाग्नु भयो होला है त्यतातिर? लेटिक्स त एकदम धान रोप्नु त एकदम मजा आउँछ नि है? लेटिक्स त नि अनि उदयपुरतिरको वेदर के कस्तो छ नि? लेटिक्स त अघि हाम्रो सोलुखुम्बुमा नि अघि बिहानतिर चाहिँ एकदम मजाको घाम लागिरहेको थियो, अहिले कुन समयमा चाहिँ पानी परिरहेको छ भन्नुपर्छ है? हुन्छ, अब म एकछिन पश्चात त्यो पानीलाई म पठाइहाल्छु उदयपुरतिर। लेटिक्स त भर्खरको साथीले एकदम मिठो गीतहरू रोजेर छुटिसक्नु भएको छ, यही गीत मार्फत आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई। साथी हुनुहुन्थ्यो उदयपुरबाट गोरी मगर, उहाँले पनि आफ्नो नजिकका पाँचजना साथीलाई सम्झिकन छुटिसक्नु भएको छ। र अब हामी बिमला र गोरीजीको रोजाईतर्फ पनि जाने समय गीतको बोल रहेको छ, उडायो मन भनेर गीतको बोल रहेको छ, जुन चाहिँ यसमा आवाज भर्नुभएको छ इन्द्र कला राईका बासमा। सजिलो एकदम मिठो गीत रहेको छ, यो मिठो गीत हामी सुन्नेछौँ, त्यस पश्चात फेरि

0: भर्खरै मात्र महान लेखन मिठो विष्णु नै सकेका छौ। पक्कै पनि कतिजना साथीले यो गीत सुनेर मनोरञ्जन त लिनु भएलाई र अब हामीसँग कतिवटा गीत बाँकी रहेको छ भन्ने गर्दाखेरि हामीसँग तीनवटा गीत बाँकी रहेको छ। आउन सक्ने सात बजे लागि टेलिफोन लाइन एकदम खुला रहेको छ। 97464570 लाइन दिए कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हाल। हेलो नमस्ते। गुड आफ्टरनुन। नमस्ते नमस्कार। कहाँबाट कुरा गर्नुहुन्छ? उदयपुरबाट सीता परियार। सीताजी यो समयमा के गर्दिनुहुन्छ? बसिराख्नु भएको छ। अनि सीताजीले खाजा दिनुभयो त? हाम्रो बाँकी छ भन्नुपर्दा सीताजी र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। र आज चाहिँ सीताजीले कुन गीत रोक्नुहुन्छ नि? ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस्ने साथ नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। ओके बाई बाई साथी हुनुहुन्थ्यो उदयपुरबाट। साथी छुटिसक्नु भएको छ र अब हामी गीततर्फ नै जानेछौ भन्दै थिए। साथीको फोन आइ नै सकेको छ। साथीलाई स्वागत गरी हालो। हेलो नमस्ते। हेलो नमस्ते। नमस्ते नमस्कार। कहाँबाट को बोल्नुहुन्छ? खोटाङबाट कल्पना राई। कल्पनाजी यो समयमा के गर्दिनुहुन्छ? खेत खन्दै प्रोग्राम सुन्दै हुनुहुँदो रहेछ। अनि कल्पनाजीलाई खाजा दिनुभयो त? हाम्रो पनि बाँकी छ भन्नु पर्ला कल्पनाजी र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। भर्खरको साथीले एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ। यही गीतमा सुता नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
1: सर्वप्रथम तपाईँ र प्रविधि संयोजनमा को हुनुहुन्छ सबैजनालाई पत्ने गीत सुनेर इन्सपिरिङ गर्न भन्न चाहन्छु। त्यसै गरी आमा घरमा हुनुहुने मेरो मम्मी बुनु लगायतमा बुढाको लागि सुन्दै हुनुहुन्छ होला श्री तामलाई साथीलाई पत्ने गीत सुनेर इन्सपिरिङ गर्न भन्न चाहन्छु। त्यसै गरी जतिले पनि अहिले सूर्य खेम सुनेर बस्नु भएको छ सम्पूर्ण श्रोताहरूलाई बस्ने गीत सुनेर इन्सपिरिङ गर्न भन्ने चाहन्छु। नमस्कार।
0: ओके बाई बाई। नमस्ते नमस्कार। साथी हुनुहुन्थ्यो खुट्याङबाट कल्पना राई हुनुहुन्थ्यो। उहाँ पनि छुटिसक्नु भएको छ र अब हामी गीत रोजाईतर्फ नै जानेछौ है। सीताजी र कल्पनाजीको रोजाईतर्फ नै जानेछौ। एकदम मिठो गीत पूर्ण सफल रहेको छ। लाग्दछ मलाई रमाइलो भन्ने एकदम मिठो गीत रहेको छ, जुन चाहिँ राष्ट्रिय भावले सजेको एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम मिठो गीतको दोस्रो अनि अन्तिम विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: आजको उनीहरू सेनालाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ। दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जमा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ। घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौना दिदी सम्झाइदिनु पर्यो। यो त लागौसो कलकत्तामा देखिने जस्तो लक्षण छ त कपिल। लागौसो त भाइ के भएको तिमीलाई? दिदी भन त
1: खै दिदी के हुन? साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिनँ र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो। अहिले त लड लागेछ, छाट्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुबको हिसाब त छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ। यसको संरक्षक तिमीले त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ।
2: बारिशमा लज सिर्जना गरी ढुङ्गेसरी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग, प्रसार, योगताप र नियन्त्रणमा जोड दिनु।

पार्टीले खाजा खाँदै खाजा पकाउँदिनुहुन्छ होला जस्तो सुकै अवस्थामा भए पनि कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ है। र अब हामी गीततर्फ नै जानेछौ। एकदमै त्यो गीत रहेको छ डाँडा पाखा चहाराले भन्ने गीतको बोल रहेको छ है, जुन चाहिँ एकदम मिठो गीत रहेको छ र कतिजना साथीले पक्कै पनि यो गीत त मन पराउनुहुन्छ होला है। यो गीतमा आवाज गर्नुभएको छ सञ्जीवनीका आवाजमा सजिएको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुनौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौ।

0: भर्खरै म्याट जर्मनले दुनिया विश्व सकेका छौ विश्व मेगा साथीले मनोरञ्जन त दिनुभयोलाई र अब हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ अब पालो तपाईँको 97.64/50/57/70 को लामो कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ र अब चाहिँ हामी कार्यक्रम गन्दीमा अन्तिम समयमा पनि हामी आइ नै सकेका छौ साथीहरूको फोन आयो भने हामी लिन्छौ नभए हामी कार्यक्रमबाट विदा माग्ने समय र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत दिई हालो हेलो नमस्ते
1: नमस्कार दिदी
0: नमस्ते नमस्कार कहाँबाट बोल्नु हुन्छ
1: खोर्सानी
0: जिना तामाङ रेजिनाजी यो समयमा के गरिदिनुहुन्छ कार्यक्रम सुन्दै सुतिराख्नु भएको छ ल ठिक छ त र कार्यक्रममा सहभागिता बनाउनु भएको छ र आज कुन गीत रोज्नुहुन्छ नि अन्तिममा एउटा मात्र गीत बाँकी रहेको छ भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइसकेको छ र अब चाहिँ भने हामी साथीहरूको फोनलाई लिन सक्दैनौ किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिने सकेको छ है र अन्तिममा एउटा मात्र गीत बाँकी नै रहेको छ जुन गीतको बोल रहेको छ बढी नै भने गीतको बोल रहेको छ है जसमा आवाज भर्नु भएको छ किरण भुजेलको आवाजमा सधैँ एकदम मिठो गीत रहेको छ र आज धेरैजना साथीले कल गर्नुभयो कल ट्राई गर्नुभयो अन्तिम समयसम्म साथ दिनुभयो रेडियो सुनेर या सबैजनालाई विशेष गरिकन इन्स्टामा धन्यवाद दिन चाहन्छु र विशेष धन्यवाद दिन चाहन्छु मेरो बन्दकोटीको आवाज तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सरिनाजीलाई पनि विशेष गरी आभार प्रकट गर्दै अन्तिममा एकदम मिठो गीत बाँकी नै रहेको छ बढी नै भने गीतको बोल रहेको छ जसमा आवाज गर्नुभएको छ किरण भुजेलको आवाजमा सजिलो एकदम मिठो गीतलाई छाड्दै आजको कार्यक्रम गीत गीतको व्यवसायबाट म कार्यक्रम प्रस्तुता देविका राई पनि बिदा चाहन्छु नमस्कार।

0: स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गाड़ीमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय व संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कर्म। परीक्षा मिति स्थान सम्पर्क मितिको भी जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए स्कुलको प्रमाणपत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गाडमास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842996653। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 9851183379। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851173381। श्री गार्मा माध्यमिक विद्यालय सुरु टिपकुण्ड नगरपालिका साथ सुरु खुम्बु।

शैक्षिक आवश्यकता सम्बन्धी सूचना गर्न माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलुदुकुण्ड नगरपालिकाको यही जेठ 27 अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुने यस्तै सूचना मार्फत जानकारी गराइन्छ। पद शिक्षक श्रेणी प्रथम तृतीय पदको तिथि अस्थायी करार पद संख्या 2 आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन

राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित प्रभावकारी तथा तीनले सदस्यहरूको शपथ ग्रहण आज साँझ हुने भएको छ। महाधिवेशन आयोजक समितिले जारी गरेको सूचना अनुसार नवनिर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रम आज साँझ 6:30 समयमा महाधिवेशनको हलमा आयोजना गरिनेछ। आयोजकले शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सबै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अनुरोध गरेको छ। राष्ट्रपाको आइतबारदेखि महाधिवेशन शुरू भएकोमा पदाधिकारीको निर्वाचन सकेर आज शपथ हुन लागेको हो। असार महिना लागेपछि एकतर निजामती कर्मचारीले राजीनामा दिएका छन्। उनीहरूको राजीनामा स्वीकृत भयो राष्ट्रिय किताबखानामा पेन्सन पट्टाको लागि पुगेको छ। किताबखानाको रेकर्डका अनुसार असार लागेपछिका 9 कार्य दिनमा 71 जनाले राजीनामा दिएका हुन्। असार 1 गते 2 जना, 2 गते 5 जना, 3 गते 10 जना, 4 गते 12 जना, 5 गते 12 जना, 8 गते 11 जना, 9 गते 6 जना, 10 गते 2 जना र 11 गते 11 जनाले राजीनामा दिएको किताबखानाको रेकर्डमा देखिन्छ। यी 9 दिनमा 99 जना कर्मचारी अनिवार्य अवकाशमा जाँदा 71 जनाले राजीनामा दिएका हुन। किताबखानाको रेकर्डका अनुसार 1 गते 7 जना, 2 गते 8 जना, 3 गते 10 जना, 4 गते 10 जना, 5 गते 8 जना, 8 गते 6 जना, 9 गते 11 जना, 10 गते 15 जना, 11 गते 14 जना अनिवार्य अवकाश भएका छन्। किताबखानाको अधिकारीहरूका अनुसार यसअघि राजीनामा दिनुभन्दा अनिवार्य अवकाशमा जानेको संख्या 2.6% बढ़ी हुने गरेकोमा अहिले 1.3% सरेको छ। जेएनजी आन्दोलनको क्रममा रगतले लखपतिको जुत्ताको तस्विर भाइरल भएपछि चर्चामा आएका प्रकाश बहादुर बोहरा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको केन्द्रीय सदस्यमा पराजित भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने जेएनजी आन्दोलनको चर्चित अनुहार मध्येका एक हो। उहाँले सितोनको भक्तपुरमा भएको पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा अपेक्षित मत ल्याउन सक्नु भएन। उहाँ पहिलो चरणको निर्वाचनमा भूगोलतर्फ कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेद्वार हुनुहुन्थ्यो। मतगणनाको अन्तिम परिणाम अनुसार भोराले कुल खसेको मतमध्ये 451 मत मात्र प्राप्त गर्नुभएको छ। कर्णाली प्रदेशका महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सबैभन्दा बढ़ी 1751 मत पाउनु भएको छ। राष्ट्रपाको केन्द्रीय सदस्यको लागि कर्णाली प्रदेशका 31 जनाको उम्मेद्वारी परेको थियो, जसमध्ये मन्त्री बादीसँगै विनिता कोठायत, तासी हाङजुन, मेनुका साई र प्रकाश मेल पनि केन्द्रीय सदस्यतामा निर्वाचित हुनुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। प्रचण्ड गर्मीको बीच फ्रान्सको राजधानी पेरिसका अधिकारीहरूले सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अस्पतालहरूमा बढ़दो दबाव कम गर्न अधिकारीहरूले प्रतिबन्ध लगाएको जनाएको छ। पेरिसवासीहरूले शुक्रबार दिउँसो 12 बजेदेखि शनिबार बिहान 7 बजेसम्म सार्वजनिक ठाउँमा रक्सी खान नपाउने व्यवस्था गरेको छ। यो व्यवस्था शनिबारदेखि आइतबारसम्म पनि यही समयमा लागू रहने खबरमा उल्लेख छ। यस्तै यी अवधिमा बाहिर लैसान मिल्ने गरी रक्सी बिक्रीमा पनि रोक लगाएको छ। आईसीसी क्रिकेट विश्वकप लीग टू त्रिपेशो रंगशालाको लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्याण्डसँगमा आउँदो जुलाई 21 देखि 31 हुने प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले आज रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835 फोन वा सुलभ्याम न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईको समस्यालाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अवस्था विलाई सुरुहाल सकियो। सोलो समाचार लिएर फेरि आउँछु। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनको लागि सुलभ्याम सुन्दै रहनुहोला। नमस्कार।

0: अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्षे वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा शोरूममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही शोरूमबाट उपलब्ध हुनेछ।
2: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820.

0: दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
2: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा, प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 9821129090 र 9746583487।
3: एबुरो आज मेरो जन्मदिन हो, याद त छ नि?
4: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
3: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
4: ल अब आँखा खोला त।
3: वाउ, कस्तो राम्रो उठी! अनि मंगलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र?
1: अरू कहाँबाट हुनु र हजुर, विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्ग्री, बुलाकी, मालबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 9742840056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलु दुधकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
5: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
6: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
7: माउ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
7: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
6: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
7: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
8: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-243।
11: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13।

0: Satasi, Namuna Dutkunda Isle Pomis Church and New Isa Motor Parts and Suppliers Ma, Sampuna Gadi Murmat Samandi, Siva Upalaptasa, Nya Sana, Tatatula, Zunsuke Gadi, Murmat Karinsa, Samparka, Ramila Swesta, Antanape Baisati, Tiradabe Sunyasa, Chayalis.
1: Namuna Dutkunda Isle Pomis Church, Sulu Dutkunda Nagarpalika Sat Garma, Jorboda Sulukumbu.
2: बाबा मलाई आज स्कूल जाने मन छैन आज जादिन नि है
3: नो किन नि के भयो सन्चो भएन
2: हैन यतिकै जाने मन लागेन
3: यतिकै पनि हुन्छ
2: मैले साइन्स को कन्ठे गर्न सकिन सरले कुट्नु हुन्छ
3: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमी सँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
4: नमस्ते कति कामले पाल्नु भयो
3: आज रिनाले स्कूल जान्न भनी साइन्स को कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
4: ओहो हो र हजुर आएर राम्रो गर्नु भयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ म साइन्स को सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
2: हस् म्याडम
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: हत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ
7: ए के भो दौडिदै पो आइस् त
6: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ
7: भन को त्यो अर्काको भाग खोज्ने त्यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
8: बुवा तपाईहरु किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाई समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो
9: विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं अधिकारको दुरुपयोग नगरौं जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस सोलुदूत कुंड नगरपालिका पांच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरुका साथमा सबैसँग हाम्रा सेवाहरु प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रो ओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालसा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन्ट सेट पीभीसी पाइप सीपी भीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ नि सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबु आमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबु आमा पक्राउ परिसके ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा एक पटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छोड्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रिट नेपालको जनहितमा जारी सन्देश
4: इस्वाना सुन्नुहोस् न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि हो र होइन होला त्यस्तो त
5: सोहिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
6: के भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
7: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
8: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
9: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
8: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भएँ
6: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओ, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
12: धत बहिनी, तिमी पनि कस्तो जमानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
11: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
12: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइज माने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
11: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
13: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सुनु खुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
14: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुङमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ, चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
13: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98-58-70-3-5 र 98-61-34-213।
14: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 पल्लेरी सोलुखुम्बु।
15: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
13: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तापसिङ च्याङपा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
15: सेवा सुविधाहरू, खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ, तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
13: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि, थप सिर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ, आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाङखुङ शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98-46-61-74 र फुनी शेर्पा होस्टेल सञ्चालक 98-41-15-90-82।
15: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 7

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याच सकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Not the rule of Sunday, but he is the best day, Roger.

0: 터지게 울어사이.
1: सूचना सूचना सूचना सुरुंग जुलगे से जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा साधन क्षेत्र में घासपात काट्न गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुरुङ जुलबेसी उपभोक्ता समिति सुरु खुम्बु यौन हिंसाबाट बचौ र बचाऊ। यौन हिंसा सामाजिक अपराध हो। बाल बालिका यौन हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनाइ

0: शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा।
1: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
0: मैले त काठमाडौँको ट्राभल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
1: म त कहाँ पढ्ने अन्यलमा छु भने।
0: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशसम्म मिलेर पढियो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
0: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
1: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
0: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ।
1: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
0: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी, सरस्वती नगर चाबहिल, काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
2: आर्थिक वर्ष 2083-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
3: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुखी 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणालीमा सुधार प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार, प्रदेश योजना आयोग, विराटनगर, नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर। स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साबिकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल गरीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझ स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: और प्रिंट मुकुटर को रकम सवारी साधन को नंबर एक सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालय में गएर कर प्रिंट मांग्न बैंक भोचर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँत। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: बाल बालिकालाई लागू औषध दुरूपयोगबाट बचाउ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ। बाल बालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
0: सवारी साधनको इन्जिन र चेसिस रूपकरण सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय किराँत।
0: सड़क प्रयोग गर्दा ध्यान दिऊ।
4: सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउ। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौं।
4: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौ र बचाऊ।
4: यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक

0: त्यस छात्रवृत्तिको व्यवस्था। आउनुहोस् केप्स कलेजसँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
1: केप्स कलेज बौद्ध टुसाल।
0: थप जानकारीका लागि सम्पर्क 9712601507 9712601507। सफलताको सही छनोट केप्स कलेज।
2: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। सालुङ झुण्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै महसुतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग महसुत खम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउसाउट गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ। सड़क उपभोक्ता समिति सालुङ सोलुखुम्बु।
3: ए दाई ए दाई पक्नुहोस् त पक्नुहोस्। के गर्नु भएको
4: देख्नु भएन? औषधि हालेको
3: लाउन शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
4: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
3: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ है क्या
3: हो नि? रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाइ रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोल। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन हो।
6: शुभप्रभात गुरुआमा।
3: शुभप्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त?
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो अरू भन त?
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: गुरुआमा।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार सेनसेनेका दिदी।
4: नमस्कार नमस्कार, दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
7: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुँदैन, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
2: नेपाल
9: सरकार विज्ञापन बोर्ड।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: डाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
11: अनि के खानु भएको थियो र? अब आर्तिनु पर्दैन, उपचार हुन्छ।
10: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि, दशा लाग्यो डाक्टर साहब।
11: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चर्फी गएपछि तथा

0: फेर काम गरेर आएपछि सधैं खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
0: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन हो।
3: मरे के हो?
0: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
0: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड। मानव दोष विखण तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव दोष विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: संचे सूर्य एफएम स्टूडियो टाइम
2: 6 PM साँझको 6 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामाई अफसेट प्रेस सोलु दुतु नगरपालिका 5 सोलु खुम्बु
3: मदन पौड्यालको स्वागत छ नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट सहमति जुटाउन नसकेपछि राष्ट्रपतिमा मतदानबाटै पदाधिकारी चयन निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 जना महिला आज शपथ ग्रहण हुने जलवायु जोखिम सामना गर्न विशेष कार्यक्रम 10,000 हेक्टर धान खेतीलाई जलवायु उत्थानशील बनाउने देशभरका 26 लाख किसान सूचीकरण महिला खेलकुदमा पर्याप्त प्रतियोगिता प्रशिक्षणसँगै पूर्वाधार अभाव घरेलू प्रतियोगिता भइरहेमा अवसर सँगै क्षमता पनि बन्ने खेलाड़ी र प्रशिक्षकको भनाई
4: गेमहरू इन्टरनल नभएपछि त मोटिभेसन पनि हुन प्लेयर्सहरूलाई अनि स्किल्स पनि कसरी चेक गर्ने
5: खेलाड़ीलाई पहिला लगानी गर्नुहोस् हामी रिजल्ट डेफिनेटली देखाउँछ
3: एआईमा 6 खर्ब $50 लगानी गर्ने सामसङको योजना देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी हुने
6: र नेदरल्याण्डमा हुने लीग टू क्रिकेटका लागि नेपाली टोलीको घोषणा विश्वकप फुटबलमा नर्वे र फ्रान्स बीच समूह विजेता बन्ने प्रतिस्पर्धा
7: सुन त मेरो कपडा प्याकिङ गरिदिउँ त श्यामजीको मिसेसलाई

0: क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
1: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
0: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0 56 4 94 3 33 4 93 5 55।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी छानमा आज मतदान भएको छ। पदाधिकारी चयनमा सहमतिको अधिकतम प्रयास भए पनि सहमति जुट्न नसकेपछि आज मतदान भएको हो। गएको आइतबार उद्घाटन गरिएको पार्टीको महाधिवेशनको आज 6ठौं दिन दोस्रो चरणमा पदाधिकारीका लागि मतदान भयो। पार्टीको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। त्यस्तै खुल्ला उपसभापतिमा पुरूषतर्फ डाक्टर सोरेङ वाग्ले निर्विरोध हुनुभयो। महिला उपसभापति, महामन्त्री, दुई खुल्ला सहमहामन्त्री र 1 महिला सहमहामन्त्री पदका लागि मतदान सम्पन्न भएको छ। उपसभापति महिला एकजनातर्फ सविता गौतम र डाक्टर प्रसिमा कार्की, त्यस्तै निर्वाचित हुने 1 महामन्त्रीका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल, त्यस्तै महिला एक सहित निर्वाचित हुने 3 सहमहामन्त्रीमा पुरूषतर्फ असीम शाह, रमेश परसाई, यज्ञमणि पानी, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जयरू, अली डकाल, हिमेश पन्थ, महिला सहमहामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डागी र रिमा विश्वकर्मा लगायत प्रतिस्पर्धामा हुनुहुन्छ। नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। झण्डै 1300 प्रतिनिधिले मत खसालेका र प्राविधिक कारणले केही ढिलाइ भइरहेको पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। रासोपाको केन्द्रीय पदाधिकारी 19 सदस्यीय हुने व्यवस्था छ। 4,000 भन्दा धेरै प्रतिनिधि सहभागी भए पनि यसअघि केन्द्रीय सदस्यको मतदानमा झण्डै 3,000 मत मात्रै खसेको थियो। निर्वाचित 900 सदस्यीय केन्द्रीय कार्य समितिमा 49 जना महिला रहेका छन्। रासोपाको नयाँ केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व 49.49% पुगेको छ। केन्द्रीय निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार खुल्ला, समावेशी तथा साथै प्रदेशका क्षेत्रगत कोटाबाट गरी 900 जनामा 50 पुरूष र 49 जना महिला छन्, जसमा 23 वर्षीय आकांक्षा पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो। चितवनको भरतपुर निवासी पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट 880 मत प्राप्त गरी केन्द्रीय सदस्य पदमा विजय हुनुभएको हो। केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि छोटो प्रतिक्रिया दिँदै उहाँले नेपालका प्रमुख राजनीतिक दलहरूमा सम्भवतः सबैभन्दा कम उमेरको को पहिलो केन्द्रीय सदस्य का रूप में आफू निर्वाचित भएको दावी गर्नुभयो। उहाँले भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मंत्री प्रतिभा रावल को सचिवालय में कार्यरत हुनुहुन्छ। यसैबीच राष्ट्रपा को प्रथम राष्ट्रीय महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी तथा यसअघि निर्वाचित भइसकेका केन्द्रीय सदस्य को शपथ ग्रहण आज नै हुने तय भएको छ। महाधिवेशन आयोजक समितिले सूचना मार्फत सबै पदाधिकारी र केन्द्रीय सदस्य को शपथ ग्रहण कार्यक्रम अहिले 6:30 बजे पछि महाधिवेशन हलमा आयोजना गरिएको यसअघि जानकारी दिएको छ। यसअघि महाधिवेशन पनि समापन हुनेछ। झण्डै एक हप्ता लामो राष्ट्रपाको महाधिवेशनका कारण चितवन र आसपासमा 50 करोड़ रूपियाँ भन्दा धेरैको कारोबार भएको अनुमान समेत गरिएको छ। आजको राष्ट्रिय सभा बैठकमा सांसदहरूले देशको पछिल्लो आर्थिक अवस्था, महँगी, सुकुम्बासी समस्या लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसदहरूले जनसरकारका मुद्दामा सरकारको ध्यान आकर्षण गराएका हुन्। नेकपाका सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहेको भए पनि नेपालमा मूल्य नघटाइएको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले इन्धनको मूल्य बढ्दा औषधि, सार्वजनिक यातायात, दैनिक उपभोग्य वस्तु लगायत सबै क्षेत्रमा महँगी चुलिएको दैनिक जनजीवन कष्टकर बनिरहेको बताउनुभयो। तत्काल इन्धनको मूल्य घटाउन सांसद रिजालले सरकारको ध्यान आकर्षण गराउनुभयो। अर्का सांसद रेणु चन्द, सावित्री मल्ल र विष्णु कुमारी सापकोटाले सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरी उनीहरूलाई उठी बासा लगाउन खोजेको आरोप लगाउनुभयो। सरकारले सीमा र संघीयताका विषयमा गैर जिम्मेवार टिप्पणी गरेको र सुकुम्बासीको मानव अधिकार हनन गरेको उहाँको तर्क छ। त्यस्तै सांसद विष्णु बहादुर विश्वकर्मा र श्रीकृष्ण प्रसाद अधिकारीले आवासको स्थायी प्रबन्ध नगरी सुकुम्बासीलाई शिविरबाट निकाल्नु संवैधानिक र मानव अधिकारको उल्लंघन भएको बताउनुभयो। बजेट मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर वृद्धिको प्रस्ताव गरिएको प्रति सांसद विष्णुदेवी पुरा सैनीले आपत्ति जनाउनुभयो। राष्ट्रिय सभाको बैठक सोमबार दिउँसो सभा 12 बजे बस्ने गरी स्थगित भएको छ। यसैबीच प्रतिनिधि सभाको बैठक पछि आइतबारसम्मका लागि स्थगित गरिएको छ। हिजोको संसद बैठक आजका लागि सारिएको थियो। बिहान आजका लागि तय भएको बैठक भोलिका लागि सारिएकोमा आज अर्को सूचना मार्फत संसद सचिवालयले पर्सि बस्ने जनाएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको महाधिवेशन लम्बिएपछि संसद बैठक पनि स्थगित भएको हो।
3: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले

0: राष्ट्रिय सर्वेक्षण पनि गरिने भएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण र ओसार पसार विरूद्धको कार्ययोजनामा परिवर्तन गर्दै दुर्व्यसनीलाई अपराधीका रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अघि सारेको हो। लागू औषध नियन्त्रण तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज काठमाडौँमा भएको कार्यक्रममा मुख्य लागू औषध नियन्त्रण अधिकारी एवं सहसचिव सुमन घिमिरेले सरकारको रणनीति र वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको हो। मन्त्रालयले नयाँ सर्वेक्षण र डिजिटल पोर्टल शुरू गरेको छ। लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षणका लागि बजेट पनि स्वीकृत भइसकेको छ। साथै प्रदेशमा गुणस्तरीय पुनर्स्थापना केन्द्र निर्माण गर्ने लक्ष्य अनुसार यस वर्ष दुईवटा प्रदेशमा केन्द्र स्थापना गर्न 1 करोड़ बजेट विनियोजन गरिएको छ। अहिले देशभर 36 जिल्लामा पुनर्स्थापना केन्द्रहरू सञ्चालित छन्। मन्त्रालयले लागू औषधको सप्लाई चेन तोड्न सुरक्षा निकायलाई थप सक्रिय बनाउनका साथै सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि भारतसँगको द्विपक्षीय संयन्त्रलाई समेत प्रभावकारी बनाउने जनाएको छ।
1: सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ़ेको जोखिमलाई सम्बोधन गर्न धान खेतीलाई जलवायु अनुकूलन बनाउने गरी आयोजना कार्यान्वयनमा ल्याएको छ। धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजना नाम दिएको यो कार्यक्रमले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील दिगो र समावेशी बनाउने लक्ष्य राखेको छ। कृषि विभागले आज ललितपुरमा कार्यक्रम गरी आयोजनाबारे जानकारी दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालय र कृषि विभागले संयुक्त रूपमा परियोजना कार्यान्वयन गर्ने भएका छन्। यो परियोजना विश्व वातावरण सुविधाको 89,32,420 अमेरिकी डलर वित्तीय सहयोगमा सञ्चालित हुनेछ भने यसको पर्यवेक्षण संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले गर्नेछ। सन् 2030 डिसेम्बरसम्म 60 महिनाको अवधिका लागि सञ्चालन हुने यो परियोजनाले देशका 3 प्रदेशको 4 जिल्लालाई आफ्नो भौगोलिक कार्यक्षेत्र बनाएको छ। मधेश प्रदेशको महोत्तरी र सर्लाही, बागमतीको नुवाकोट तथा लुम्बिनीको परासी जिल्लाका विभिन्न पालिकामा कार्यक्रम सञ्चालन गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। आयोजना अवधि झण्डै 1,62,800 किसानलाई प्रत्यक्ष रूपमा लाभान्वित गराउने लक्ष्य राखिएको छ। साथै 10,000 हेक्टर भूमिमा जलवायु अनुकूलन प्रविधि अपनाएर धान खेती व्यवस्थापन गर्ने उद्देश्य छ।
0: किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका 26,00,000 किसान आबद्ध भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले जमीनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो। विद्युतीय प्रणाली मार्फत सूचीकृत गरी किसानलाई 4 तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्य अनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ। वर्गीकरण पश्चात किसानलाई परिचय पत्र वितरण गरिने जनाइएको छ। सरकारले किसानलाई परिचय पत्रका आधारमा अनुदान सहित रासायनिक मल, बिउ, अनुदान सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउने जनाएको छ। कृषि जनगणना 2078 अनुसार 41,30,000 संख्या रहेकाले बाँकी 15,00,000 भन्दा बढ़ी किसानलाई पनि सूचीकृत गर्ने कार्य भयो।
1: सिधाकुरा प्रश्न विचार यो हो। उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा महिला खेलकुदमा पर्याप्त प्रतियोगिता, प्रशिक्षण सँगै पूर्वाधारको अभाव बारे रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिन्जेल हामीले सहमति जुटाउन नसकेपछि रासोपामा मतदानबाटै पदाधिकारी चयन, निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 जना महिला आजै शपथ ग्रहण हुने, प्रतिनिधि सभाको बैठक पर्सि आइतबारसम्मका

0: सर्यो। यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गरिदै जलवायु जोखिम सामना गर्न विशेष कार्यक्रम, 10,000 हेक्टर धान खेतीलाई जलवायु उत्थानशील बनाइने, देशभरका 26,00,000 किसान सूचीकरणमा आबद्ध लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। खेलकुद मैदानमा महिला सहभागिता बढ़दै जाँदा उपलब्धिका नयाँ कथा पनि थपिन थालेका छन्। पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला खेलाड़ीहरूले आफ्नो क्षमता प्रमाणित गरिरहेका तर अझै पनि पर्याप्त प्रतियोगिता, प्रशिक्षण, पूर्वाधार र अवसरको अभाव उनीहरूको मुख्य चुनौती बनेको छ। विकास थापागाईको रिपोर्ट।
2: 2070 सालमा 9 राष्ट्रिय महिला बास्केटबल प्रतियोगिता भएको, 13 वर्षपछि यसपालि 10 संस्करणको प्रतियोगिता भएको छ। लामो समयपछि भएको राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न पाउँदा खुशी लागेको राष्ट्रिय टोलीकी कप्तान अनुषा मल्ल बताउनुहुन्छ।
3: एकदमै लङ ग्याप पछि भयो अनि अब योभन्दा अगाडि पनि हामी एउटा टुर्नामेन्ट खेलिसकेको थियो अनि ब्याक टु ब्याक अब यो हामीले यो नेशनल गेम बाहिरबाट आउट अफ भ्यालीबाट पनि टिमहरू आएर पार्टिसिपेट गरेर सबै इन्क्लुजन भएर खेल्दाखेरि एकदमै
2: पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली महिला खेलाड़ीले आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्। तर अझै पनि पर्याप्त प्रतियोगिता, प्रशिक्षण, पूर्वाधार र अवसरको अभाव उनीहरूको मुख्य चुनौती बनेको छ। महिलाका लागि घरेलु प्रतियोगिता हुँदा नयाँ खेलाड़ीले आफ्नो प्रतिभा देखाउन पाउने अनुसारको बुझाइ छ।
3: गेमहरू इन्टरनल नभएपछि त अब मोटिभेसन पनि हुन प्लेयर्सहरूलाई अनि अब स्किल्स पनि कसरी चेक गर्ने, यङ एथलिट्सहरू पनि के देखेर चाहिँ आउँछ। त्यही भएर गेमहरू टनाटन भयो भने अहिले हेर्नुहोस् न, 2-3 वर्ष अगाडिसम्म हामीसँग जम्मा 3-4 टिम थियो काठमाडौँ भ्यालीभित्र। अब अहिले क्लबहरू पनि बढ़िरहेको छ अनि यङ एथलिट्सहरू पनि एकदमै मोटिभेटेड भएर सिक्न आइरहेछ, खेल्न आइरहेछ। आई थिङ्क
2: प्रतियोगिता भइरहँदा खेलाड़ीको अनुभव र आत्मविश्वास बढ़नुका साथै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सहज हुन्छ। महिला खेलाड़ीलाई सरकारसँगै निजी क्षेत्रबाट पनि सहयोगको खाँचो रहेको राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाड़ी रुबिना छेत्रीको भनाइ छ। नेपालमा फुटबल, क्रिकेट, एथलेटिक्स, कराते, तेक्वान्डो, भलिबल, बास्केटबल लगायतका खेलमा महिला खेलाड़ीहरूले उल्लेखनीय सफलता हासिल गरिसकेका छन्। सीमित स्रोत र अवसरबीच पनि पदक जित्ने, राष्ट्रिय कीर्तिमान बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्ने काम महिला खेलाड़ीले गरिरहेका छन्। सरकारले महिला खेलकुदमा लगानी गरे आफूहरू नतिजा दिन तयार रहेको नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरूङ र राष्ट्रिय महिला बास्केटबल टोलीका प्रशिक्षक विकास शाही बताउनुहुन्छ।
4: प्रतियोगिता हुँदाखेरि महिलाहरू स्वस्थ रूपमा बाहिर आएर खेल्ने भए अब गेमको क्वालिटीमा वृद्धि पनि हुन्छ, नयाँ खेलाडीहरूको आगमन पनि हुन्छ। अब गेम नहुँदा त फेरि त्यही हो, पुरुषको तुलनामा महिलाहरू अलिकति लजालु छ।
5: राज्यले सबभन्दा खेलाडीलाई लगानी गर्नु पर्यो, जहिले पनि खेलाडीलाई सोधिन्छ, प्रत्येकलाई सोधिन्छ हाम्रो टार्गेट के हो त भन्ने कुरा। हामी पनि सम्बन्धित निकायलाई के सोध्न सक्छौँ, लगानी कहिले गर्ने त, पहिला लगानी गर्नुहोस्, हामी रिजल्ट डेफिनेटली देखाउँछौँ।
2: महिला खेलाड़ीका लागि अवसर र विस्तार गर्नु भनेको केवल खेलको विकास होइन, समाजमा समान सहभागिता र नयाँ पुस्तालाई प्रेरणा दिने आधार पनि हो। यसका लागि खेलकुदका हरेक प्रतियोगितामा महिलाको सहभागिता गराउन सरकार प्रतिबद्ध रहेको छ भन्नुहुन्छ राष्ट्रिय खेलकुद परिषदकी कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ।
6: अहिले त वुमेन क्वालिटी भन्ने आइसक्यो, क्यास प्राइजदेखि लिएर सबै कुरामा त्यो कुराहरू पनि अहिले त पहिला भन्दा धेरै नै सुधार भइसक्यो। तर म एक मात्रै कार्यकारी सदस्य वुमेन भएकोले पनि वुमेन इन स्पोर्ट्सलाई अझै फोकस गर्दछु र यसमा चाहिँ हाम्रो शिक्षादेखि लिएर स्वास्थ्य र खेलकुद तिनवटै कुरामा चाहिँ वुमेन पार्टिसिपेसनलाई चाहिँ अझ हामीले जति सक्छ बढ्दो पार्टिसिपेसन गराउने चाहिँ हाम्रो प्रतिबद्धता पनि।
0: नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। पशु सेवा विभागले काठमाण्ड उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन सहित नियन्त्रणको प्रयास थालेको छ। विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढ़ाएको विभागले जनाएको छ। काठमाण्डौ, भक्तपुर, ललितपुर तथा काभ्रेमा संक्रमणको जोखिम उच्च देखिएकोले रोग नियन्त्रण कार्यलाई प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बताउनुभयो। उहाँका अनुसार 3 महिना अघि शुरू भएको बर्ड फ्लू संक्रमण विभिन्न 11 जिल्लामा फैलिसकेको छ। 100 कुखुरा फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फार्ममा पन्छी अण्डा दाना नष्ट गरिएका छन्। बर्ड फ्लूको उपचार र प्रभावकारी खोप नभएको हुँदा भाइरस कडा संक्रामक हुने र कुखुरा लगायत पन्छी नष्ट हुने विकल्प रहेको विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर दाहालले संक्रमणलाई चाँडो नियन्त्रण गर्न पन्छी व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन पनि आग्रह गर्नुभएको छ।
1: झापाको मेचीनगर नगरपालिका वडा नम्बर 1, 2, 3 र 4 का हात्ती प्रभावित बासिन्दाले जंगली हात्तीको आतंक नियन्त्रणको माग सहित प्रधानमन्त्री समक्ष 4 बुधे ज्ञापन पत्र बुझाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्की मार्फत उनीहरूले प्रदेश सरकार र संघ सरकारको ध्यानाकर्षण गराएका हुन्। मुख्यमन्त्री कार्की मार्फत नै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई समेत उनीहरूले ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा तत्काल प्रभावकारी कदम उचाल्न सरकारसँग माग गरिएको छ। साथै भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण स्थानीय बासिन्दाको जनधनको क्षति बढ़दै गएको उल्लेख छ। सीमावर्ती क्षेत्रमा प्रचलनमा रहेको साइरन आवाज तथा अन्य प्रविधि र रबर बुलेट हानेर भए पनि हात्तीलाई पुनः वासस्थानतर्फ फर्काउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ। आज बुझाएको ज्ञापन पत्रका मागहरू तत्काल सम्बोधन नभए हात्ती प्रभावित नागरिक चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
10: हर घर हुनेछ ऐश्वर्य, हर घरमा प्रकट हुनेछ राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
8: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
7: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं, फोन 01-4110-6690, 41106690।
11: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते मंगलबार हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैरकानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। यो रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाब माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरी असार 9 गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ।
0: शेयर बजार लगातार 5 औं कारोबार दिन घटेको छ। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक निफ्टी 2 अंकले घटेर 2649.51 बिन्दुमा झरेको छ। अघिल्लो शुक्रबार 2702 बिन्दु रहेको निफ्टी त्यसैता घटिरहेको हो। आज होटल तथा पर्यटन, जलविद्युत, म्युचुअल फण्ड, निर्वीजीवन बीमा र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। 170 वटा कम्पनीको शेयर घटेकोमा 85 वटाको आज बढ़ेको छ। त्यस्तै 20 वटा कम्पनीको शेयर घटबड़ भएन। आज कालिका लघुवित्तको शेयर 10.5% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन सुनुरी रिभर्स टक्सार पिकुवा खोला हाइड्रो पावर र यामबलिङ हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज निप्सी घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2.83 अर्ब कारोबार भएकोमा आज 359 वटा कम्पनीका 77,27,000 किता शेयर 3.94 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: गएको सोमबारदेखि लगातार घटेको सुनको भाव आज भने सामान्य बढ़ेको छ। सुनको भाव आज तोलामा 800 रूपियाँले बढ़ेर 2,79,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 5,200ले घटेर 2,78,300 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि 50 रूपियाँले घटेको छ। आज चाँदी तोलामा 50 रूपियाँले घटेर तोलाको 4,180 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 250 रूपियाँ बढ़ेर 4,235 रूपियाँमा कारोबार भएको थियो। यो हप्ता सुनको भाव अन्तर्राष्ट्रिय बजारमा 7 महिनाकै निम्न स्तर नजिक ओर्लिएको हो।
0: काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको वर्खायाम प्रारम्भसँगै डेंगी नियन्त्रणका लागि तालिम प्राप्त 1650 जना जनशक्ति परिचालन गर्ने भएको छ। स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्य कर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबैवटामा लार्वा खोज र नष्ट गर कार्यक्रम संचालनको रणनीति तयार पारिएको छ। मनसून शुरू भएसँगै साउन महिनादेखि क्रमशः डेंगीको संक्रमण फैलदै जाने र कार्तिक मंगिर महिनामा उच्च संक्रमण देखिन्छ।
1: भक्तपुरको भक्तपुर नगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 लागि संचालन गरेको छात्रवृत्ति छनौट परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई छात्रवृत्ति सिफारिस पत्र वितरण गरेको छ। भक्तपुर नगरपालिकाको सभाकक्षमा आज भएको कार्यक्रममा मेयर सुनिल प्रजापति र उपमेयर रजनी जोशीले विद्यार्थीहरूलाई सिफारिस पत्र वितरण गर्नुभयो। मेयर प्रजापतिले नगरपालिकाले वार्षिक 4 करोड़ रूपियाँ भन्दा धेरै रकम छात्रवृत्तिमा खर्च गर्दै आएको जानकारी दिनुभयो। यस्तै उपमेयर जोशीले विद्यार्थीहरूले पाठ्य पुस्तकमा सीमित नभई व्यावहारिक ज्ञान समेत हासिल गर्नुपर्ने जोड़ दिनुभयो। भक्तपुर नगरपालिकाले संचालन गरेको छात्रवृत्ति छनौट परीक्षामा सहभागी 715 मध्ये 105 जना विद्यार्थी उत्तीर्ण भएका थिए।
0: नेपाल दर्पणमा अब विदेशको खबर। कृत्रिम बौद्धिकता अर्थात एआई प्रविधिको तीव्र विस्तारसँगै दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्सले देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ। सामसङले आउँदो हप्ता झण्डै 6 खर्ब 50 अर्ब अमेरिकी डलर बराबरको दीर्घकालीन लगानी योजना घोषणा गर्ने तयारी गरेको स्थानीय संचार माध्यमलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। यो लगानी योजना राष्ट्रपति ली जे मिङको राजधानी सियोल बाहिरका क्षेत्रहरूमा औद्योगिक विकास विस्तार गर्ने नीतिसँग जोड़िएको छ। आउँदो सोमबार आयोजना हुने नेशनल मेगा प्रोजेक्ट कार्यक्रममा सामसङले आफ्नो नयाँ लगानी रणनीति सार्वजनिक गर्ने अपेक्षा छ। प्रतिस्पर्धी चिप निर्माता एसके हाइनिक्सले पनि त्यही कार्यक्रममा आफ्नो लगानी योजना घोषणा गर्ने सम्भावना छ। दुवै कम्पनी कृत्रिम बुद्धिमत्ता एआईमा प्रयोग हुने उन्नत मेमोरी चिप उत्पादनमा विश्वका अग्रणी कम्पनी मानिन्छन्। डाटा सेन्टर च्याटबोट इमेज जेनेरेटर तथा अन्य एआई प्रविधिको माग तीव्र रूपमा बढ़दै गएपछि सेमी कन्डक्टर उद्योगमा ठूलो लगानी आकर्षित भएको छ। एआईको विस्तारले सामसङ र एसके हाइनिक्स दुवै कम्पनीको नाफा र शेयर मूल्यमा उल्लेखनीय वृद्धि गराएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्याण्डसमा आउँदो जुलाई 21-31 हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 वटा देश सहभागी लीग टू तालिकामा नेपाल 24 अंक सहित 5 औं स्थानमा छ। यस्तै नेदरल्याण्ड्स 32 अंक सहित तेस्रो र नामिबिया 22 अंक सहित 7 औं स्थानमा छ।
0: र फिफा विश्वकप फुटबलमा आज राति 12:00 समूह आएका 2 वटा खेल हुँदैछन्। नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वेबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। फ्रान्स र नर्वेले पहिलो 2 खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका हुन्। यो खेल जित्ने टोली समूह विजेता बन्नेछ। गोल अन्तरको आधारमा अहिले फ्रान्स शीर्ष र नर्वे दोस्रो स्थानमा छ। यो समूहमा सेनेगल र इराक अंकविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन्। उपाधि दावेदार फ्रान्सका केलेन एम्बापे र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका एर्लिङ हालानका कारण पनि आजको खेल बहुप्रतीक्षित छ। सन् 1998 र 2018 में करी दुई पटक उपाधि जितेको फ्रांस साबिक उप विजेता टोली पनि हो। एम्बाप्पे र हालान्ड समान चार गोल सहित गोल्डन बुट दौड़मा पनि रहेका छन्। विश्वकपमा भोलि बिहान पौने 6 बजे सम्म यसका दुईवटा खेल हुँदैछन्। नवप्रवेशी केप भडेर साउदी अरब तथा उरुग्वे र स्पेनले खेल्दैछन्। तालिकामा स्पेन 4 अंक सहित शीर्ष, समान 2 अंक सहित उरुग्वे दोस्रो तथा केप भडे तेस्रो र 1 अंक सहित साउदी अरब पुछारमा छ। यो खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक। सहमति जुटाउन नसकेपछि रासोपामा मतदानबाटै पदाधिकारी चयन। निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 जना महिला आज शपथ ग्रहण हुने। जलवायु जोखिम सामना गर्न विशेष कार्यक्रम। 10,000 हेक्टर धान खेतीलाई जलवायु उत्थानशील बनाइने। देशभरका 26 लाख किसान सूचीकरण। महिला खेलकुदमा पर्याप्त प्रतियोगिता प्रशिक्षण सँगै पूर्वाधार को अभाव। घरेलू प्रतियोगिता भइरहेमा अवसर सँगै क्षमता पनि बढ्ने खेलाड़ी र प्रशिक्षकको भनाई। एआईमा 6 खर्ब 50 अर्ब डलर लगानी गर्ने सामसङको योजना। देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी हुने। र नेदरल्याण्डमा हुने लीग टू क्रिकेटका लागि नेपाली टोलीको घोषणा। विश्वकप फुटबलमा नर्वे र फ्रान्स बीच समूह विजेता बन्ने प्रतिस्पर्धा। आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश केवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सिजन आयो अब एक्साइटमेंट सीन मात्र होइन घर भित्र महसुस हुन्छ
1: यो फुटबल सिजन हेर्नुहोस् चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ सेल्फ

0: voice to your heart.
1: Solo FM 101.2 MHz.
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन तामाङ भाषामा. कार्यक्रम सुनेर आशीषित हुनुहोस्.

लसो प्योजाले नानाङ दुगु तिनी यङ चुरङ्ग जम्मलिङ्गे चिबमुला तुरी लाङन आज्याबा तामगा दिसे प्लिङमुला चु जम्मलिङ्गे यङसे सेमले सन्तुष्ट लसे चिखम्बा आरे तिनी चुरङ्ग जम्मलिङ्गे ज्याबा लसी चिबारी यङबा स्थानी यङबारी ज्याबा लसी चोबारी सेमला सन्दोकला लागिरी परमेश्वर बच्चम ज्ञानसे यङदा लोपमुला थे बंदा नाचा यंग संजुगे गोर्गी वाई।

0: रोगादे रंगसी दन्दे बर्खर यान्स्युबन मला मार्ग दर्शन गेदाङ रोगादे तिनील चु गेदाङ रंगनीदा खरङब नम्जी तुदे चु गेदाङ यान्छी रंगनीदा तिकै खुल्दुली ताबा मुसम रंगनीला पत्रला नन्छी आसला सिची बमुला रंगनीला सल्ला कुइखला कुइखस्युला विवाह रंगनीदा आनन्द दिन बमुला तुदे रंगनीला प्रार्थना लदुब विषय दुगु मुला विषम रंगनीसी कुइखस्युगु विवाह नन्ना दिन बमुला रंगनीदा नन्ना चु गेदाङला ठेगाना चुरंग बमुला
1: कार्यक्रम मार्गदर्शन जीपीओ नम्बर 8975 ईपीसी 2561 काठमाडौँ नेपाल इमेल आईडी twrnepal@yahoo.com एसएमएस लागेरे 98473 35679 98473 35679
0: लसो रोदुगु तिनी चुगेदाङ यासेङनी फेसी निबनमला दोषी खबर सुनुदुरी रंगनी लंगोनसांगले रूप तबरी थलाब विवा बाच लवन नई चुगम फेसिनीला लसो फ्याहुल्ला
2: हिंसाबाट बचौं र बचाऊ यौनसन्नी हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
5: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्दैन नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारे बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त नागौँ कलकत्तामा देखिने जस्तै लक्षण छ त कतै नागौँ सत्त भाइ के भएको तिमीलाई घाँटी भन त
6: खै दिदी के भन्नु र साथीहरूले गाजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
5: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
6: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर
5: भारिस्ता लज सृजना गरी धुमेचोटी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागू असर बुक्का सुभाष धीरबाट का लागि जिला प्रशासन कार्यालय सोलु खबु र सोलु एफएम को संयुक्त प्रयास में जनहित में जारी सन्देश
2: रैखानी पाली सेतुसिनी खरीद कार्य संचालन सम्बन्धी सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुनखुम्बुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपसिल बमोजिमको रैथाने बाली सेतु सिमी खरीद गर्ने कार्यक्रम रहेको बेहोरा सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतु सिमी प्रति केजी मूल्य 228 रुपियाँ। सेतु सिमी खरीद गर्न ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुन किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरीद गरिनेछ। सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिश वा आफैले उत्पादन गरेको हो भन्ने बेहोरा खुल्ने सो घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतु सिमी खरिदको रकम सिधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिश सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेरी।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 0385201090 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।
8: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी?
9: कलेज खोज्दैछु यार। कक्षा 11 को लागि पढ़ाई र अनुशासन पनि कड़ा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि। उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
8: अरे यार, त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न। तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
9: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटीज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
10: आउनुहोस् केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
8: केप्स कलेज बौद्ध टुसाल।
9: थप जानकारीका लागि सम्पर्क 9712501507 9712501507।
10: सफलताको सही छनोट केप्स कलेज।
11: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। कालुङ झुण्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै नहुसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नसित खम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउतात गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको।
12: सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु।
5: हत्तेरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
12: ए
5: हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजो त्यही तयार। लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
13: हजुर, बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एंड सप्लायर्स सोलु जुटकुंडा नगर पालिका वडा नंबर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुली का संपूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाने का साथ ही नया तथा पुराना सामान मरम्मत पनि गरिन्छ। थप जानकारी का लागि संपर्क नंबर कुल नारायण श्रेष्ठ 9763007184 विवेक श्रेष्ठ 9862820000 सुनु धुपकुंडा नगरपालिका 5 सोलिरी सुनुखुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
14: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मूल विभागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
13: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9861034213।
14: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
15: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बालबालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
13: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
15: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
13: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 9896641474 र फुनी शेर्पा होस्टेल संचालक 9841590082।
15: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ सुरु।
16: सड़क प्रयोग गर्दा ध्यान दिऊ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
17: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं।
2: मौसम पूर्वानुमान को जानकारी नियमित रूप लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ। जलवायु परिवर्तन का असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण वृक्षारोपण में सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत शुष्क ऊर्जा को प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियंत्रण में जिम्मेवार बनाऊ। वातावरण संरक्षण करौं, जीवन रक्षा करौं।
17: आंतरिक मामला तथा कानून मंत्रालय कोशी प्रदेश द्वारा जनहित में जारी संदेश।

संस्कृति के हो भन्ने त सबले बुझिसक्यो आजकल. आत्मीयता यी युनिटी कार्पेट नै हो. विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला. युनिटी कार्पेट, कार्पेटको शहनशाह.

0: नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो स्वर्ग एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.swelugafm.com संसार भरेकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको स्वलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। महाकुलुङ गाउँपालिकाले ल्यायो करिब 40 करोड़ भन्दा बढ़ीको बजेट। खुम्बु पासुङ लामो गाउँपालिकामा पालिका स्तरीय ब्याडमिण्टन प्रतियोगिता सम्पन्न। सिंगलमा सौगात र डबलमा नौवीर र बुद्धको जोड़ी च्याम्पियन। मातृदूतको सीमा बाल विकास शिक्षकहरूका लागि 5 दिने पूर्ण प्रतियोगिता लिन शुरू। खुम्बु पासुङ लामोमा निशुल्क कुकुर बिरालो बन्ध्याकरण तथा रेबिस खोप शिविर सञ्चालन हुँदै रेडी सहयोग प्रतिनिधि सभा बैठक। एमालेसँग तत्काल सहकार्य हुने प्रचण्डको भनाई। विष्णु पौडेलको रिटमाथिको सुनवाई असार 16 गते। राजसपा महाधिवेशन प्रतिनिधि धरनामा। भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो। 1500 भन्दा धेरै घाइते। उद्धार तथा राहतको काम चल्दै। प्रचण्ड गर्मीका बीच पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध। र नेदरल्याण्डमा हुने लिग टू श्रृंखलाका लागि नेपाली टोली घोषणा।
1: ए बाबु, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले हैरान बनायो। मेरो पनि के हो के खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तो बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको हुन्छ। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्र नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843789852, 9824417718, 9843439696 र 9861323472। आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा।
4: स्थानीय खबर।
0: महाकुरुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 का लागि 39,72,33,000 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँसभामा हिजो प्रस्तुत गरिएको यस बजेटमा गाउँपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, रोजगार तथा सुशासन जस्ता महत्वपूर्ण क्षेत्रहरूलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ। यस बजेटको मुख्य वित्तीय स्रोतका रूपमा नेपाल सरकारको वित्तीय समानीकरण अनुदान बाट 11,09,00,000 रूपियाँ, संघीय सशस्त्र अनुदानबाट 12,96,00,000 रूपियाँ र संघीय राजस्व बाँडफाँडबाट 10,60,90,000 रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसै गरी प्रदेश सरकारको तर्फबाट समानीकरण अनुदान बापत 92,43,000 रूपियाँ, सशस्त्र अनुदान बापत 33,54,000 रूपियाँ, सवारी कर बाँडफाँडबाट 80,40,500 रूपियाँ तथा समपूरक अनुदान प्रत्येक करोड़ 60 लाख रूपया प्राप्त होने तालिका उपाध्यक्ष दीपना कुलुंग का अनुसार यह अनुदान संगे आंतरिक राजस्व घर जग्गा रजिस्ट्रेशन शुल्क र बैंक मौसा समेत बजेट को स्रोत का रूप में समावेश कर गांवपालिको गौरव को आयोजना का रूप में रहकर इंद्र कुलुंग महाकुलुंग चक्र पथ निर्माण कार्य इस पटक विशेष प्राथमिकता उक्त चक्र पथलाई 12 महीना संचार उन्नयन योग्य बनाउन उद्देश्य का साथ मोटरेबल पुल तथा सड़क निर्माण कार्यलाई तीव्रता दिने योजना बजेट में समेटिएको जनाइएको छ। यसै अन्तर्गत कंगो खोलामा बेलब्रिज निर्माण गर्नका लागि सम्म पूरक अनुदान बाहेक थप 2 करोड़ 40 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ, जसले स्थानीय यातायात र पूर्वाधार विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ। त्यस्तै तिथिला घाटमा बेलब्रिज निर्माणका लागि 30 लाख रूपियाँ छुट्याइएको छ। वडा नम्बर 4 मा निर्माणाधीन पेटी कुलुङ शालाका लागि 15,25,000 रूपियाँ विनियोजन गरिएको छ भने सुनखिम भवन निर्माणका लागि 15 लाख रूपियाँ र बुकुर पर्यटन पदमार्ग निर्माण का 10 लाख रूपया बजेट व्यवस्था गरिएको छ। वडा नम्बर 5 अन्तर्गत चापसो डला बासुदो देवालु नौवारी कृषि सड़क चुहा खोल्न 25 लाख रूपया विनियोजन गरिएको छ। वडा नम्बर 2 मा संचालन भइरहेको खानेपानी योजना का 35 लाख रूपया बजेट व्यवस्था गरिएको छ। गाउँपालिकाका 5 वटै वडालाई समान रूपमा 1 करोड़ 3 लाख रूपयाँका दरले बजेट विनियोजन गरिएको छ। स्वास्थ्य शाखाका लागि 3 करोड़ 13 लाख रूपयाँ, शिक्षा शाखाका लागि 2 करोड़ 97,97,500 रूपयाँ, कृषि शाखाका लागि 30 लाख रूपयाँ, पशु सेवा शाखाका लागि 30 लाख रूपयाँ तथा महिला बाल बालिका तथा सामाजिक समावेशीकरण शाखाका लागि 30,93,100 रूपयाँ विनियोजन गरिएको छ। यस्तै न्यायिक समितिका लागि 10 लाख रूपयाँ, गाउँ कार्यपालिकाको कार्यालयका लागि 6,56,74,400 रूपयाँ तथा अन्य गाउँपालिकाका स्तरीय कार्यक्रमका लागि 7,49,40,13,900 रूपयाँ बजेट छुट्याइएको छ। गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि स्थानीय पूर्वाधार विकास विभाग बोली समूहको साझेदारी कार्यक्रम अन्तर्गत 35 लाख रूपयाँ विनियोजन गरिएको छ। उक्त भवन निर्माणमा कुल लागतको 60% लगानी बोली मार्फत प्राप्त हुने जनाइएको छ। खुल्लु बासु लामो गाउँपालिकाको आयोजनामा संचालित पालिका स्तरीय खुल्ला पुरूष सिंगल तथा डबल ब्याडमिन्टन प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ। कुल 8 टीमको सहभागिता रहेको यस प्रतियोगितामा सिंगल र डबल तर्फ 4-4 टीमको सहभागिता रहेको उक्त प्रतियोगिताको पुरूष सिंगल तर्फ सौगातमा गएर उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल हुनु भएको छ। यस अभिधामा विभूष तामाङ द्वितीय हुनुभयो भने बाबुराम मगर र लोभीर राई संयुक्त रूपमा तृतीय स्थानमा रहनु भएको छ। यस्तै पुरूष डबलतर्फ नवीर राई र बुद्ध तामाङको जोड़ी च्याम्पियन बनेको छ। डबलतर्फ विभूष तामाङ र सौगात मगरको जोड़ी दोस्रो स्थानमा रहँदा बाबुराम मगर र खड्गराज राईको जोड़ी तथा हिमराज प्रधान र दखल बोहराको जोड़ीले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरेको वडा नम्बर 2 का वडा अध्यक्ष एङ फुर्वा शेर्पाले जानकारी दिनुभयो। वहाँका अनुसार प्रतियोगिताका पुरूष डबलतर्फ प्रथम द्वितीय र तृतीय हुने टोलीले क्रमशः 30,000, 20,000 र 15,000 रूपियाँ

स्थानीय तहबाट प्रतिभावान खेलाड़ी उत्पादन गर्ने वातावरण सृजना गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै वहाँले खेलकूदले युवाहरूलाई अनुशासित स्वस्थ र सृजनशील बनाउने विश्वास व्यक्त गर्नुभएको छ। दुर्गम क्षेत्रका खेलाड़ीहरूलाई क्षमता प्रदर्शन गर्ने अवसर दिनु गाउँपालिकाको दायित्व भएको भन्दै वहाँले आगामी दिनमा पनि बजेट र कार्यक्रममा खेलकूदलाई उच्च प्राथमिकतामा राख्ने खेल पूर्वाधार निर्माण गर्ने र नियमित प्रतियोगिताहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आज गाँचो मापे दुकोशीमा बाल विकास शिक्षकहरूका लागि तारतुनी पूर्ण कार्योगी तालिम शुरू भएको छ। विद्यालयमा कार्यरत गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षकहरूका लागि आजबाट तारतुनी प्रारम्भिक वार्षिकाई तथा विकास मापदण्डमा भारत पूर्ण कार्योगी तालिम शुरू भएको हो। चाइल्ड एड नेटवर्कको आर्थिक सहयोग तथा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको आयोजनामा संचालन भएको उक्त तालिममा गाउँपालिका भित्रका विभिन्न विद्यालयमा कार्यरत 37 जना बाल विकास शिक्षकहरूको सहभागिता छ। प्रारम्भिक बाल अवस्थाका बाल बालिकाको चौथर्ती विकास तथा सिकाई प्रक्रियालाई अझ प्रभावकारी बाल मैत्री र नतिजामुखी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ। तालिमका क्रममा सहभागी शिक्षकहरूलाई प्रारम्भिक वार्षिकाईका नवीनतम शिक्षण विधि, शिक्षण सामग्री निर्माण तथा प्रयोग, बाल मनोविज्ञानमा आधारित शिक्षण पद्धति र सरकारले निर्धारण गरेको प्रारम्भिक बाल विकास मापदण्डका व्यवहारिक पक्षबाट प्रशिक्षण दिने जनाइएको छ। साथै खेल तथा सृजनात्मक गतिविधि मार्फत कक्षा कोठालाई सिकाई मात्रै मैत्री वातावरणमा रूपान्तरण गर्ने विषयमा पनि जोड़ दिने कार्यक्रम रहेको छ। तालिमको सहजीकरण क्षेत्र गुराँस राष्ट्रिय बाल विकास सेवाका वरिष्ठ तालिम अधिकृत बुद्धि बल थापा मगरले गरिरहनु भएको छ। उहाँले सहभागी शिक्षकहरूलाई सैद्धान्तिक ज्ञान समेत प्रयोगत्मक अभ्यास मार्फत प्रभावकारी सिकाई प्रदान गर्ने जानकारी दिएको छ। आयोजक अनुसार यस तालिमले स्थानीय तहमा प्रारम्भिक बाल विकासको गुणस्तर अभिवृद्धि गर्न, शिक्षकहरूको क्षमता विकास गर्न तथा बाल बालिकाको सिकाई उपलब्धिलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ। हिन्दू पासु लामो गाउँपालिकाले निशुल्क कुकुर बिरालो वन्ध्याकरण तथा रोग बीच विरूद्धको खोप शिविर संचालन गर्ने भएको छ। चालू आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत संचालन हुन लागेको यो अभियान प्राविधिक तथा व्यवहारिक कारणले यस वर्ष गाउँपालिकाका सबै वडामा संचालन गर्न नसकिने भएकाले वडा नम्बर 2 को लुक्लालाई मुख्य केन्द्र बनाएर आयोजना गर्न लागि गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार शिविर आगामी असार 14 र 15 गते 2 दिनसम्म लुक्लामा संचालन हुनेछ। शिविरमा कुकुर बिरालोको निशुल्क वन्ध्याकरण गरिनुका साथै रेबिज विरूद्धको खोप पनि प्रदान गरिने गाउँपालिकाले जनाएको छ। सम्पूर्ण प्रक्रिया सुरक्षित प्रभावकारी र व्यवस्थित बनाउन अनुभवी पशु चिकित्सकहरूको टोली परिचालन गरिने गाउँपालिकाले जनाएको छ। मानिसमा सचेत समेत सर्न सक्ने घातक रेबिज रोगको जोखिम न्यूनीकरण गर्दै समुदायलाई सुरक्षित बनाउने उद्देश्यले संचालन हुन लागेको अभियानमा घरपालुवा कुकुर तथा बिरालोको उमेर कम्तीमा 3 महिना भन्दा माथिको हुनुपर्नेछ। साथै सम्बन्धित धनीले आफ्ना जनावरलाई सुरक्षित रूपमा सिलगढी स्थलसम्म ल्याउनु पर्ने गाउँपालिकाले जनाएको छ। यसैबीच सामुदायिक वा सड़क काव्य बारिसी कुकुरलाई शिविरसम्म ल्याउने स्थानीयलाई प्रोत्साहन गर्न गाउँपालिकाले प्रोत्साहन भत्ताको व्यवस्था समेत गरेको जनाएको छ। 1 किलोमिटर भन्दा टाढाबाट सामुदायिक कुकुर समातेर शिविरसम्म ल्याउने व्यक्तिहरूलाई प्रति कुकुर 1,000 रूपियाँ र 1 किलोमिटर भन्दा बढ़ीको दूरीबाट ल्याउनेलाई प्रति कुकुर 500 रूपियाँ उपलब्ध गराइने गाउँपालिकाले जानकारी दिएको छ। उज्यालो नेपाल अभियानका अभियन्ता एवं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ओखलढुङ्गाको खिचीडेम्बा गाउँपालिकाको केन्द्र खिची फलाते बसुवार पुग्नु भएको छ। खिजी फलाते पुग्नुभएका घिसिङलाई स्थानीय बासिन्दाहरूले हिजो आफ्नो परम्परागत पहिचान झल्किने तामाङ डम्फू र मौलिक गीत संगीत सहित भव्य स्वागत गरेका छन्। भ्रमणका क्रममा स्थानीय बासी तथा सरकारवालाहरूले खिजीडेम्बा गाउँपालिका वडा नम्बर 6 अन्तर्गत पर्ने र हालसम्म पनि केन्द्रीय विद्युत प्रसारण लाइनको पहुँचबाट वञ्चित रहेको डुब्ले फलाते क्षेत्रको समस्याका बारेमा घिसिङको ध्यानाकर्षण गराए।

0: थिए। विकट भूगोलको कारण अझै पनि उज्यालोबाट वञ्चित हुनु परेको गुनासो गर्दै स्थानीयले राष्ट्रिय प्रसारण लाइन तत्काल विस्तार गरिदिन उहाँसँग माग गरेका छन्। स्थानीयको आवश्यकता विकास र विद्युत पहुँच विस्तारका विषयमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै कुलमान घिसिङले दुग्ले फलाटे लगायत विद्युत पूर्ण बाँकी रहेका क्षेत्रमा छिट्टै केन्द्रीय लाइन जोड्ने आश्वासन दिनुभएको छ। उहाँले खिजीडेम्बाको समग्र विकास र ऊर्जा संकट समाधानका लागि आफ्नो तर्फबाट हरसम्भव पहलहरूलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको केन्द्रीय सदस्यमा कुर्सी प्रदेशबाट निशा मेहता सहित पाँचजना निर्वाचित हुनुभएको छ। रासपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कुर्सी प्रदेशतर्फ निशा मेहताले सर्वाधिक 1891 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। त्यसपछि विश्वराज पोखरेलले 1486 मत प्राप्त गर्नुभयो। यसै गरी शोभा कार्की 1229, कल्पना थापा 951 र सुजाता तामाङ 856 मत सहित केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। रासपा निर्वाचन आयोगले उक्त मत परिणाम सार्वजनिक गरिसकेको छ। यसैबीच रासपा उपसभापतिमा सुविता गौतम निर्वाचित हुनुभएको छ। पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा 789 मत प्राप्त गर्दै गौतम निर्वाचित हुनुभएको हो। सुविता उपसभापतिमा निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्दी टोसिना कार्कीले 572 मत प्राप्त गर्नुभएको छ। पदाधिकारीका लागि भएको मतदानमा 1289 मत खसेको थियो। रासपा केन्द्रीय सदस्यमा 2959 मत खसेको थियो। यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या वात्तै घटेको छ। केन्द्रीय सदस्यको भन्दा 1670 जना कम प्रतिनिधिले पदाधिकारीका लागि मतदान गरेका थिए। गत असार 7 गतेदेखि शुरू भएको महाधिवेशन पदाधिकारीको टुङ्गो लागेपछि सकिने जनाइएको छ। यसैबीच रासपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। उहाँ यसअघि रासपाको सहमहामन्त्री समेत हुनुहुन्छ। झापाको मेचीनगर 1, 2, 3 र 4 नौसाविक बाहुनी डाँडा क्षेत्रका हात्ती पीड़ितले आफ्ना मागप्रति सरकार गम्भीर नबने चरणबद्ध आन्दोलनमा उठ्ने चेतावनी दिएका छन्। वर्षौंदेखि भारतबाट आउने जंगली हात्तीको आतंक झेल्दै आएका स्थानीयले दीर्घकालीन समाधान नखोजिएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका हुन्। विराटनगरमा शुक्रबार आयोजित कोशी प्रदेश स्तरीय मीडिया सम्मेलनका क्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई 4 बुधे ज्ञापन पत्र बुझाउँदै उनीहरूले तत्काल प्रभावकारी कदम चाल्न माग गरेका हुन्। नेपाल पत्रकार महासंघको कोशी प्रदेश समितिले आयोजना गरेको सम्मेलनमा प्रदेशभरका संचारकर्मीको उपस्थिति रहेको अवसरलाई उपयोग गर्दै हात्ती पीड़ितले आफ्नो आवाज सरकार समक्ष फुर्याएका हुन्। मानव हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण संरक्षण मंचका अध्यक्ष हरिप्रसाद उप्रेतीले वर्षौंदेखि पटक पटक सरकारको ध्यानकर्षण गराउँदा पनि समस्या समाधानका लागि ठोस पहलमा भएको आन्दोलनको विकल्प नरहेको बताउनुभयो। ज्ञापन पत्र मार्फत भारतबाट बाहुन डाँकी क्षेत्रमा नियमित रूपमा प्रवेश गर्ने जंगली हात्तीको आवत जावत तत्काल रोक्न नेपाल प्रवेश गरेका हात्तीलाई रबरको गोली प्रयोग गरी सुरक्षित रूपमा भारतीय सीमातर्फ फर्काउने व्यवस्था गर्न तथा मेची नदीदेखि कोशी टापुसम्म प्रस्ताव गरिएको हात्ती करिडोर परियोजना खारेज गर्न माग गरिएको छ। स्थानीय हात्ती करिडोरको अवधारणाले स्थानीय को बसोबास जीविकोपार्जन र सुरक्षामाथि प्रतिकूल असर पर्ने भन्दै त्यसको विरोध गरेका छन्। उनीहरूले मानव बस्ती विस्थापित गरेर वन्य जन्तु संरक्षण गर्ने अवधारणा स्वीकार्य नहुने बताएका छन्। ज्ञापन पत्रमा हात्तीको उच्च जोखिम रहेको क्षेत्रमा पर्यटन प्रवर्धनका कार्यक्रम समेत तत्काल रोक्न माग गरिएको छ। स्थानीय अनुसार जोखिम कायम रहेकै अवस्थामा पर्यटन विस्तार गर्ने नागरिक सुरक्षाप्रति राज्यको व्यवस्था हो। हात्ती पीड़ितले आफ्ना कोशी प्रदेश सरकार संघीय सरकार मेचीनगर नगरपालिका तथा डिभिजन वन कार्यालय झापा समक्ष पनि औपचारिक रूपमा राखिसकेको जनाएका छन्। गएको सोमबारदेखि लगातार घटेको सुनको भाव आज भने सामान्य बढ़ेको छ। सुनको भाव आज तुलामा 800 रूपियाँले बढ़ेर 2,079,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तुलामा 5,200 घटेर 2,78,300 रूपियाँमा कारोबार भइरहेको थियो। आज चाँदीको भाव भने 50 रूपियाँले घटेको छ। आज चाँदी भने तुलामा 50 रूपियाँले घटेर तोलाको 4,180 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 250 रूपियाँ बढ़ेर 4,235 रूपियाँमा कारोबार भएको थियो। यो हप्ता अन्तर्राष्ट्रिय बजारमा सुनको भाव 7 महिनाकै निम्न स्तर नजिकको लियो। अमेरिकी केन्द्रीय बैंकका फेडरल रिजर्भको ब्याज दर बढ़ाउन सक्ने अपेक्षा बलियो बन्दै जाँदा सुनको मूल्य घटेको हो। प्रतिनिधि सभाको बैठक फेरि सरेको छ। भोलि बिहान 11 बजेका लागि बोलाइएको बैठक विशेष कारणवश आइतबारका लागि सारिएको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम सभामुख देव प्रसाद अरियालले पछि आइतबार बिहान 11 बजे बस्ने गरी नयाँ नीति तोक्नु भएको हो। यसअघि आज 2:00 बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित भएको थियो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशन लम्बिएपछि संसद बैठक पनि स्थगित भएको हो। रासपाका सबैले जसो संसद महाधिवेशनमा भएकाले संसद बैठक प्रभावित बन्दै गएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य गरिने बताउनु भएको छ। मोरङको विराटनगरमा आज पार्टीको कोशी प्रदेश स्तर भिलालाई सम्बोधन गर्दै उहाँले एमालेसँग तत्काल एकतामा भए पनि सड़कदेखि सदनसम्म कार्यगत एकता गरेर अगाडि बढ़ने बताउनुभयो। साथै उहाँले पालिका र प्रदेश तहको आउँदो चुनावमा एमालेसँग सहकार्यको सहमति हुने गरी छलफल गराएको बताउनु भएको छ। दले वामपन्थी शक्तिहरू मिल्दा मात्रै वैकल्पिक शक्ति निर्माणको आधार तयार हुने उल्लेख गर्नुभयो। देशको नेतृत्व फेरि पनि कम्युनिष्ट शक्तिले नै गर्न सक्ने उहाँको दावी छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको वेटमाथिको सुनवाई यही असार 16 गते मंगलबार हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। यो रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरी असार 9 गते विशेष अदालत काठमाण्डुमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। पूर्व अर्थमन्त्री पौडेल विरूद्ध सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गरिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पदाधिकारी निर्वाचनमा ढिला आएका प्रतिनिधिहरूले भोट हाल्न नपाएको भन्दै चितवन प्रदर्शनी केन्द्रको हल बाहिर धरनामा बसेका छन्। शुक्रबार पदाधिकारीका लागि भएको निर्वाचनमा मतदान गर्न नपाएको भन्दै उनीहरू धरनामा बसेका हुन्। उपसभापति महामन्त्री र सहमहामन्त्रीका लागि 2 चरणको मतदान भएको थियो। आयोग अनुसार पदाधिकारीको मतदानमा 12-13 सयको हाराहारीमा मत खसेको छ। भोलि जिएनामा 1 मिनटको अन्तरमा गएको 2 शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 188 पुगेको छ भने 1500 भन्दा धेरै मानिस घाइते भएका छन्। अस्ति बेलुकी गएको 7.2 र 7.5 म्याग्निच्युडको भूकम्पले राजधानी कारका सहित नागवाइडा राज्यमा ठूलो क्षति पुर्याएको हो। राष्ट्र संघका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म 100 भन्दा बढ़ी भवन पूर्ण रूपमा भत्किएका छन्। उद्धार कर्मीहरू भन्दा वशेषमा फसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्। स्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महसुस भएको बताएका छन्। कारकास्माका एक व्यक्तिले पूरै संसारले लामो समयसम्म हल्लिरहेको जस्तो महसुस भयो बताएको बीबीसीले जनाएको छ। घरमा क्षति पुगेपछि धेरै नागरिकले खुल्ला ठाउँ र सड़कमा रात बिताउन बाध्य भएका छन्। प्रभावित क्षेत्रमा उद्धार राहत तथा क्षतिको मूल्यांकन कार्य तीव्र पारिएको खबरमा उल्लेख गरिएको छ। प्रचण्ड गर्मीका बीच फ्रान्सको राजधानी पेरिसका अधिकारीहरूले सार्वजनिक ठाउँमा रक्सी खाना र बिक्री गर्न अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अस्पतालहरूमा बढ्दो दबाव कर्म गर्न अधिकारीहरूले प्रतिबन्ध लगाएका बीबीसीले जनाएको छ। पेरिसवासीहरूले शुक्रबार दिउँसो 12 बजेदेखि शनिबार बिहान 7 बजेसम्म सार्वजनिक ठाउँमा रक्सी खाना पाउने छैनन्। यो व्यवस्था शनिबारदेखि आइतबारसम्म पनि यही समयमा लागू रहने खबरमा उल्लेख छ। यस्तै अवधिमा बाहिर लैसान मिल्ने गरी रक्सी बिक्रीमा पनि रोक लगाइएको छ। यद्यपि अनुमति प्राप्त बार र रेस्टुरेन्टहरूमा भने यो प्रतिबन्ध लागू हुने छैन। स्पेन बेलायत र फ्रान्सलाई धेरै दिनदेखि अत्याधिक गर्मीले सुताइरहेको तातो हावाको लहर अब पूर्वतर्फ सर्ने मौसमविदहरूको अनुमान छ। उनीहरूले जर्मनी र चेक रिपब्लिकमा पनि अत्याधिक गर्मीको अवस्था रहने चेतावनी दिएका छन्। यसैबीच फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लोकर्मीले गर्मीका कारण स्वास्थ्य जोखिम बढ़ेकाले उच्च सतर्कता अप्नाइएको र अस्पतालमा थप स्वास्थ्य कर्मी परिचालन गरिने बताउनु भएको छ। आईसीसी क्रिकेट विश्वकप लीग टेस्ट श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्याण्डसमा आउँदो जुलाई 21 देखि 31 सम्म हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले आज रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। यो श्रृंखला घरेलु टोली नेदरल्याण्डस नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 वटा देश सहभागी लीग टू तालिकामा नेपाल 24 अंक सहित 5 स्थानमा छ। यस्तै नेदरल्याण्डस 32 अंक सहित 3 र नामिबिया 22 अंक सहित 7 स्थानमा छ। रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भोटेल, आसिफ शेख, ईशान पाण्डे, आरिफ शेख, गुलशन झा, करम केसी, सुनपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम स्वार्की, अर्जुन साउद, विनोद भण्डारी रहेका छन्। यस्तै वैकल्प खेलाड़ीमा सन्दीप जोरा, सहाब आलम, हेमन्त धामी, आकाश सुन्दर, युवराज खत्री रहेका खेल खबर सँगै सोलुसन अनुसार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। महासुलुङ गाउँपालिकाले ल्याए करिब 40 करोड़ भन्दा बढ़ीको बजेट। खुम्बुपा सुनामु गाउँपालिकामा पालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न। सिंगलमा सौगात र डबलमा नवीर बुद्धको जोड़ी च्याम्पियन। मापेदुको सीमा बाल विकास शिक्षकहरूका लागि 5 दिने पूर्ण सहयोगी तालिम सम्पन्न। खुम्बुपा सुनामुमा निशुल्क कुकुर बिरालो वन्याकरण तथा रेबिस खोप शिविर सञ्चालन हुने। फेरि सर्वे प्रतिनिधि सभा बैठक। एमालेसँग तत्काल सहकार्य हुने प्रचण्डको भनाई। विष्णु पौडेलको रिटमाथिको सुनवाई असार 16 गते। राष्ट्रपा महाधिवेशन प्रतिनिधि धरनामा। भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो। 1500 भन्दा धेरै घाइते। उद्धार तथा राहतको काम चल्दै। प्रचण्ड गर्मीका बीच पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध। र नेदरल्याण्डमा हुने लीग टू श्रृंखलाका लागि नेपाली टोली घोषणा। हवस्त साथीको सुरु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पूर्वी विदा हुन्छौ। भोलि बिहान 7 बजे सुरु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।
1: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
2: विगत 34 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति
2: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म
1: पढ़ाई हुने समूहहरू
2: कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह
1: कानून समूहमा 60 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 98510055 छ 98141-63-5337 98427-87-75 सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।

जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा तपाईँले हार्दिक स्वागत गर्दछु। म प्रहरी जवान पेम्बा शेर्पा। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चित अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सोलु खुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा उत्पादन प्रसारण भएको प्रहरी कार्यक्रममा हामी शान्ति सुरक्षा र प्रहरी गतिविधिलाई समेट्नेछौ। यो कार्यक्रम पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ट्ज सँगै इन्टरनेट अनलाइनको www.soloefm.com तथा हाम्रो पात्र र नेपाली पात्रो मार्फत संसारभरि सुन्न सकिन्छ। प्रहरी कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म र आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म पुनः प्रसारण सुन्न सक्नुहुनेछ। हाम्रो प्रहरी कार्यक्रममा हामी प्रहरी गतिविधि, राष्ट्रभाव समेटेको गीत, कथा, कविता तथा विभिन्न नाटक र प्रहरी गतिविधिलाई प्रसारण गर्दछौ। तपाईँको कला र गलाको समेत हामी सम्मान गर्दछौ। यो कार्यक्रम मार्फत प्रचलित ऐन कानूनमा भएका व्यवस्थाको बारेमा पनि जानकारी गराउनेछौ। प्रहरी देश र जनताको सुरक्षामा हर पल तल्लीन रहेको हुन्छ। प्रचण्ड गर्मी होस् या कठाउने जाडो, जस्तो सुकै परिस्थितिमा पनि प्रहरी जनताको जीवनको सुरक्षालाई प्रमुख कर्तव्य ठान्दै अपराध रहित समाज निर्माणमा हातेमालो गर्दै अगाडि लम्किरहेको हुन्छ। थोपा थोपा र कत्रहुन्जेल कुनै अपराध होस् या झै झगडा, बाढी पहिरो वा आपत विपदमा परि छटपटाइरहेका पीड़ितको उद्धारमा प्रहरी आफ्नो कर्तव्य ठान्दै तत्कालै पुग्छ र उद्धार कार्यमा जुटिरहन्छ। कानूनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण अनुसन्धानद्वारा समाजमा शान्ति स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्ध राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरी सेवा बने मूल मान्यतालाई स्थिरोपर गर्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। प्रहरी कार्यक्रमको आज 247 अङ्क हो। आजको अङ्कमा राष्ट्रभाव समितिको गीत, डिजिटल हातकडी सम्बन्धी सचेतनामूलक सन्देश, प्रहरीका साप्ताहिक गतिविधिहरू र जनचेतनामूलक विभिन्न सूचनाहरू लिएर आएका छौ। हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी। प्रहरी वर्दी सहितका नागरिक हुन् भने नागरिक बिना वर्दीका प्रहरी हुन्। त्यसैले समुदायमा प्रहरी सबैको साथी हो। कार्यक्रममा अब हामी सुनाउँदैछौ राष्ट्रभाव समितिको गीत, अहिलेलाई यहाँहरूको लागि।

0: राष्ट्र भाव समितिको गीत पश्चात कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। अब लागौ प्रहरी साप्ताहिक गतिविधितर्फ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातत इलाका प्रहरी कार्यालय सोताङ, लुक्ला, नाम्चे, प्रहरी चौकी खरीखोला, नेले, बेनी, सुके पोखरी, मुक्ली, बासा, अस्थायी प्रहरी चौकी तामाखानी, रमिते, काको, सोलुखुम्बुको आयोजनामा विभिन्न स्कूलसम्म पुगी शिक्षक शिक्षिका विद्यार्थीहरूको उपस्थितिमा लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। विभागीय मूल्य मान्यता आदेश निर्देशनको पालना गरी व्यावसायिक लगनशील कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ मिति 2083 साल जेठ 9 गते सम्मानित सोलुखुम्बु जिल्ला अदालतको लागत नम्बर 536 र 537 भएको वैदेशिक रोजगार ठगी मुद्दाका 2 वर्ष कैद रू 200 जरिवाना समेत ठहर भई फैसला कार्यान्वयनमा सहयोग नगरी फरार रहेको प्रतिवादी जिल्ला सोलुखुम्बु सोलु दुथकुण्ड नगरपालिका वडा नम्बर 11 तिङला स्थायी घर भई काठमाडौँ जिल्ला स्थित लुकी छिपी बसिरहेका दीप बहादुर कार्कीको छोरा वर्ष 53 लाल बहादुर कार्कीलाई जिल्ला काठमाडौँ उपमहानगरपालिका वडा नम्बर 6 स्थितमा लुकी छिपी बसिरहेको अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनमा नेतृत्व र सक्रिय भूमिका निर्वाह गर्नुका साथै मिति 2083 साल जेठ 2 गते सम्मानित सोलुखुम्बु जिल्ला अदालतको विभिन्न लागत नम्बर भएका वैदेशिक रोजगार ठगी र बैंकिङ कसुर मुद्दामा 4 वर्ष 6 महिना 1 दिन कैद रू 36,950 रूपियाँ जरिवाना बिको र क्षतिपूर्ति समेत ठहर भई फैसला कार्यान्वयनमा सहयोग नगरी फरार रहेको प्रतिवादी जिल्ला सोलुखुम्बु सोलु दुथकुण्ड नगरपालिका 11 तिङला बस्ने नारायण कुमार खड्कालाई फैसला कार्यान्वयनको सिलसिलामा खोजतलास गर्ने क्रममा मिति 2083 साल जेठ 19 गते काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 1 स्थित सार्वजनिक स्थानमा लुकी छिपी हिँडिरहेको अवस्थामा निजालाई पक्राउ गरी फैसला कार्यान्वयनमा उल्लेखनीय योगदान पुर्याई आम नागरिकहरूमा शान्ति सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गर्नुका साथै विभागीय अर्डर आदेश तथा निर्देशनको अक्षरस पालना गरी आफ्नो जिम्मेवारी प्रति कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ कर्तव्य पथमा तल्लीन रही उल्लेखनीय भूमिका निर्वाह गर्ने गरेको र कानूनी शासनलाई अक्षुण्णता राखी प्रहरीको छवि समेत उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले प्रहरी चौकी रामपुर झिल्के उदयपुर दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी हवलदार बोधबहादुर बानियालाई निजाले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै मि 2083 साल जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल असार 3 गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातत समेतबाट गत जेठ महिनामा सम्पादित विभिन्न कार्य तथा गतिविधिहरूको प्रगति विवरण जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आधिकारिक फेसबुक पेज मार्फत एक प्रेस विज्ञप्ति जारी गरेको छ। गत जेठ महिनामा मुद्दा दर्ता 18, सवारी दुर्घटना 2, ट्राफिक कारवाही 90 को राजस्व रू 1,34,000, संकलन तथा जिल्लाभर कुल सेवाग्राही 258 जना रहेको, विपदको घटना 3 र सामुदायिक गतिविधिका कार्यक्रम 12 गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
1: कसरी भन्नु दिदी, आफूले विश्वास गरेको मानिसले नै त्यस्तो गरेको कुरा नाइ, मलाई तपाईँले गाली गर्नुहुन्छ। गर्दिन, के भयो सबै भन न दिदी। त्यसले त मलाई फसायो, साथीको दाई भएकोले मैले उसको फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरेको थिएँ। फेसबुक मेसेन्जरमा कुराकानी हुँदै हामी बिच प्रेम भयो। अनि के गर्यो त्यसले? भिडियो च्याटमा लुगा खोल्न लग्यो, उसले मेरो फोटो र भिडियो खिच्यो अनि नराम्रो साइटमा राख्यो। दोष मेरो पनि हो नि। नरौ, दोष तिम्रो होइन, तिमीलाई त झुक्क्याएको र फसाएको हो।
2: नचिनेका मात्र होइन, चिनेका मानिसले पनि अनलाइनमा यौन दुर्व्यवहार र यौन शोषण गर्न सक्दछन्।
3: सावधान, कसैले कर गरे पनि वा लोभ देखाए पनि नग्न फोटो र भिडियो खिच्नु र कसैलाई पठाउनु हुँदैन।
2: अनलाइन यौन शोषण भएमा नेपाल प्रहरीको साइबर ब्युरोमा रिपोर्ट गर्नुहोस्। रिपोर्ट इमेलबाट पनि गर्न सकिन्छ। स्क्रीनशॉट र सबै प्रमाण सुरक्षित राख्नु पर्छ तर अरूलाई पठाउनु वा देखाउनु हुँदैन
3: सहयोगको लागि चाइल्ड सेफ नेटको मेसेन्जर हेल्पलाइन र बाल हेल्पलाइन 1098 मा सम्पर्क गर्नुहोला
2: इन्टरनेटको सुरक्षित प्रयोग गरौं अनलाइन यौन शोषणबाट आफू बचौं
3: अरूलाई पनि बचाऊ
0: जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले ट्राफिक नियम उल्लंघन गर्ने जिल्लामा संचालित विभिन्न सवारी साधनलाई कार्यवाही गरेको छ ट्राफिक नियम पालना गराउनका लागि बारम्बार सचेत गराउँदा समेत नियमको उल्लंघन गर्ने 41 वटा सवारी साधन कार्यवाहीमा

0: सहायता, शिक्षा, स्वास्थ्य, माया, स्नेह, बालमैत्री वातावरण, पोषिलो खाना, नाम, राष्ट्रियता, बुबा आमासँग बस्ने, भेटघाट गर्न पाउने आदि बालबालिकाको जन्मसिद्ध अधिकारहरू हुन्। यी अधिकारहरूको संरक्षण गरौं।
1: बालबालिकामाथि क्रूर अमानवीय व्यवहार, यातना, बाल यौन दुर्व्यवहार, शारीरिक चोटपटक वा असर पुर्याउने, आतंकित पार्ने, भेदभाव, बहिष्कार वा घृणा गर्ने, मानसिक पीड़ा दिने, बाल विवाह, गैर कानूनी ओसार पसार र अपहरण गर्ने, बेदबिखन गर्ने, बाल बालिकाको अंग झिक्ने, बन्धकमा राख्ने जस्ता दण्डनीय कार्यहरू नगरौं नगराउं।
0: बाल बालिका माथि हुने हिंसाको अन्त्य गरौं। बाल बालिकालाई माया गरौं।
2: सगरमाथा राष्ट्रको गौरव हो भने विश्वमा नेपालको पहिचान समेत हो। विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिने नेपालको सोलुखुम्बु जिल्लामा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा यस हप्ता हवाईजहाज मार्फत 34 जना विदेशी पर्यटकको आगमन भएको छ। लुक्ला हुँदै हवाईजहाज मार्फत काठमाडौँ फर्किएको जम्मा संख्या 315 जना रहेको र आन्तरिक र बाह्य सुरक्षाको लागि स्थानीय प्रहरी र पर्यटक प्रहरीलाई संयुक्त रूपमा खुम्बु क्षेत्रको शान्ति सुव्यवस्था मिलाउने कार्यमा विशेष प्राथमिकताका साथ परिचालन गरिएको र पर्यटक लक्षित कुनै पनि आपराधिक घटना नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। अब सुनौ डिजिटल हातकडी सम्बन्धी सचेतनामूलक सन्देश।
3: करिब 1 बजे नेपाल प्रहरी साइबर ब्युरोको कार्यालय इन्सपेक्टर थापा आफ्नो टेबलमा कम्प्युटर स्क्रिन हेर्दै विश्लेषण गरिरहेका हुन्छन्। पासाङ इन्दिरा र रमेश भित्र पस्छन्।
4: नमस्कार इन्स्पेक्टर साहब, हामी एउटा ठुलो ठगीको शिकार भएर यहाँ आएका छौँ। हाम्रो घर बर्बादै भयो सर।
5: नमस्कार, बस्नुहोस्, शान्त हुनुहोस् अनि सुरुदेखि भन्नुहोस् त, विस्तृत रूपमा के भएको हो?
6: सर, मलाई व्हाट्सएपमा एउटा पार्ट टाइम जबको अफर आयो। सुरुमा मैले 1,000 पठाउँदा 1,500 फिर्ता आयो। त्यसपछि म लोभिए। हिजो र आज गरेर मैले विकास नाम गरेको म्यानेजरको कुरा सुनेर 1.5 लाख रुपियाँ पठाए। अहिले उसले मलाई ब्लक गर्यो र वेबसाइट पनि बन्द गर्यो।
5: रमेशजी, यसलाई ट्याक्स बेट अनलाइन स्क्याम भनिन्छ। सुरुमा थोरै पैसा दिएर विश्वास जित्ने र पछि ठूलो रकम जम्मा गराएर एकाएक गायब हुने अन्तर्राष्ट्रिय रूपमा हुने संगठित अपराध हो। यस गिरोहले नेपालको विभिन्न स्थानका सोझा सिधा प्रविधि सम्बन्धी ज्ञान नभएका व्यक्तिलाई टार्गेट बनाएर स्क्याम गरी पैसा लुट्ने गरेको देखिन्छ। तपाईँले पैसा कुन माध्यमबाट पठाउनु भयो र कुन समयमा पठाउनु भयो भन्नुहोस् त?
6: सर, मैले हिजो राति 9 बजे इसिओबाट ब्याङ्क खातामा डिजिटल माध्यमबाट पठाएको हो। सबै ट्रान्जेक्सनको स्क्रिनसट र मान्छेको प्रोफाइल लिंक मसँग छ।
5: राम्रो गर्नुभयो तपाईँले, स्क्रिनसट राख्नु भएको रहेछ। म फोन गरिहाल्छु है। हेलो साइबर ब्युरो, मलाई यो तुरन्तै ई सेवाको नम्बर र बैंक खाताको विवरण प्रयोग गर्नुहोस्। यो खाता कसको नाममा दर्ता छ र कुन लोकेसनबाट चलाइँदैछ मलाई 5 मिनट भित्र रिपोर्ट पठाउनुहोस् त।
7: सर, हाम्रो पैसा फिर्ता आउला त? हामी त गरिब छौ।
5: हेर्नुहोस् आमा, यदि तपाईँहरू पैसा कटिने बित्तिकै वा केही घण्टा भित्रै आउनु भएको भए हामीले त्यो बैंक खाता वा वालेट तुरन्तै फ्रिज बक्का गरेर तपाईँहरूको पैसा 100% बचाउन सक्थ्यौं। अहिले 12 घण्टा भइसक्यो, अपराधीले पैसा अन्तै ट्रान्सफर गरिसकेको हुन सक्छ। तर चिन्ता नगर्नुहोस्, हामी डिजिटल फुटप्रिन्ट पन्छाएर अपराधीसम्म पुग्छौ। नेपाल प्रहरीको साइबर ब्युरो यस्ता अपराधीलाई छोड्नेवाला छैन।
3: 5 मिनट पछि इन्सपेक्टरको कम्प्युटरमा एउटा नोटिफिकेसन आउँछ।
5: आहा, अपराधीले ठूलो गल्ती गरेछ। उसले ठगेको पैसा आफ्नै वास्तविक परिचय पत्र प्रयोग गरेर खोलेको अर्को बैंक खातामा सरेको देखिन्छ र उसको हालको मोबाइल लोकेसन सोलुखुम्बुको नेचा आसपास देखिरहेको छ। उसको वास्तविक नाम विक्रम श्रेष्ठ नै हो। कन्ट्रोल कन्ट्रोल पापा 1, नेचाको एरियामा तुरन्तै मुभ हुनुपर्ने भयो। टोली सामेल गर्नु।
3: विकास आफ्नो कोठामा पैसा गन्दै अर्को शिकारको खोजीमा हुन्छ। त्यति नै बेला अचानक जोडले ढोका फुट्छ र इन्सपेक्टर थापा र प्रहरी टोली पिस्तोल सहित भित्र पस्छ।
5: ह्यान्ड्स अप विक्रम श्रेष्ठ, तिम्रो खेल खत्तम भयो। नेपाल प्रहरीको टोलीले तिमीलाई घेरिसकेको छ।
8: सर, तपाईँहरूलाई केही भ्रम भएको होला, म त सामान्य काम गर्ने व्यक्ति हुँ। मैले केही गरेको छैन, मलाई छोड दिनु।
5: भ्रम होइन विकास, तिम्रो अगाडि रहेका पाँचवटा ल्यापटप, बीसवटा नक्कली सिम कार्ड र रमेश लगायत कयौं सोझा मानिसलाई ठगेको डिजिटल प्रमाणले सबै बोलिरहेको छ। तिमीले चलाउने आईपी एड्रेस र म्याक एड्रेस हाम्रो प्रमाणसँग म्याच भइसकेको छ। अब हामी तिमीलाई नियन्त्रणमा लिई कानून अनुसार नेक कटघरामा उभ्याउँछौ।
6: सर, यो फटालाई अब के सजाय हुन्छ?
5: सुन्नुहोस् रमेश, मुलुकी अपराध संहिता 2074 दफा 249 बमोजिम ठगी सम्बन्धी कसुर अन्तर्गत यसलाई कडा सजाय हुन्छ र तपाईँको परिवारबाट ठगेको 150,000 रुपियाँ र अन्य पीड़ितको सम्पूर्ण रकम क्षतिपूर्ति भराउने पनि फैसला हुन सक्छ। साथै अनलाइन ठगी गरेको कसुरमा यसलाई 7 वर्षको कैद सजाय र 70,000 जरिवाना पनि तोकिएको छ। यसका सबै बैंक खाता र सम्पत्ति रोक्का गरिएको छ। यसबाट पीड़ितको रकम फिर्ता गरिनेछ।
9: सर, मबाट ठूलो गल्ती भयो। मैले सजिलो पैसा कमाउने चक्करमा धेरैको घर बर्बाद पारे। मलाई माफ गरिदिनुहोस्। अब म कहिले यस्तो अपराध गर्ने छैन।
5: कानूनले कसैलाई माफी दिँदैन विक्रम। तिम्रो यो हतडी अरू इन्टरनेटमा बसेर ठगी गर्नेहरूका लागि कडा चेतावनी हो।
4: इन्स्पेक्टर साहब, तपाईँ र नेपाल प्रहरीलाई भुरी भुरी धन्यवाद। हजुरहरूले गर्दा मेरो गुमेको पैसा मात्र फिर्ता आएन, मेरो छोराको ज्यान र हाम्रो परिवारको इज्जत पनि जोगियो।
5: यो त हाम्रो कर्तव्य हो पासाङजी, तर सम्झनुहोस्, अपराध भए पश्चात प्रहरी सम्झनु भन्दा अपराध नै हुन नदिनु तपाईँहरूको हातमा छ। रमेश बाबु, अब त बुझ्यौ नि?
6: हजुर सर, मैले राम्रोसँग बुझेँ। अनलाइनमा कसैले पैसा डबल गरिदिन्छु, फ्री गिफ्ट दिन्छु वा सजिलो कार्य गरेर पैसा कमाउनु भन्छ भने त्यो 99% ठगी हो। अब म आफ्नो कलेजका सबै साथीहरूलाई साइबर सुरक्षाको बारेमा भन्नेछु।
10: मैले त कान समाते सर, फेसबुक वा बजारमा आउने जुनसुकै प्रलोभनमा परेर आफ्नो ब्याङ्कको पासवर्ड, ओटीपी वा पिन नम्बर कसैले दिनु हुँदैन रहेछ। प्रविधिको प्रयोग गर्दा होस पुर्याउनु नै सबैभन्दा ठुलो बुद्धिमानी रहेछ।
5: एकदमै सही भन्नुभयो आमा। डिजिटल नेपाल बनाउने अभियानमा हामी सबै जोडिएका छौँ, तर सजगता बिनाको प्रविधि आत्मघाती हुन सक्छ। आफ्नो पासवर्ड बलियो राख्नुहोस्, समय समयमा बदल्ने गर्नुहोस्, आफ्नो ओडिपी कोड कसैलाई नदिनुहोस्, अनलाइनमा कसैलाई सजिलै विश्वास पनि नगर्नुहोस्, अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट आयो भने एक्सेप्ट नगर्नुहोस्, आफ्नो महत्वपूर्ण कागज पत्र कसैलाई नदिनुहोस्, अपरिचित लिङ्कहरूमा क्लिक पनि नगर्नुहोस् है। र यदि साइबर अपराध भइहालेमा नडराई नलुकाई नेपाल प्रहरीको साइबर ब्युरो अर्थात् नजिकैको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्।
11: सुन्नुभयो नाटक डिजिटल हत्कडी। साइबर अपराध नियन्त्रणका लागि सबैको साथ, सतर्कता र सहकार्य आवश्यक छ। सुरक्षित डिजिटल समाज निर्माणका लागि हातेमालो गरौं।
12: भर्खरै यहाँहरूले सुन्नुभयो डिजिटल हातकडी सम्बन्धी सचेतनामूलक सन्देश। प्रहरी साप्ताहिक गतिविधि सँगै आजको कार्यक्रमको निर्धारित समय सकिएको छ। तपाईँलाई यो प्रहरी कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा तपाईँको कुनै सल्लाह, सुझाव, गुनासो वा प्रहरीसँग सम्बन्धित कुनै प्रश्न वा जिज्ञासा भएमा हामीलाई 0385 20 356 टेलिफोन गरी तपाईँको आवाज रेकर्ड गराउन सक्नुहुन्छ। तपाईँको प्रश्न र जिज्ञासालाई हामी जस्ताको तस्तै प्रसारण गर्नेछौ भने तपाईँको प्रश्न वा जिज्ञासाको जवाब प्रहरी कार्यक्रम मार्फत नै दिनेछौ। कुनै घटना या परिघटना सम्बन्धी आवश्यक ऐन कानूनको विषयमा जानकारी चाहिएमा वा जिज्ञासा भएमा हामीलाई खबर गर्न सक्नुहुन्छ। इमेल मार्फत पनि तपाईँको प्रश्न र सुझाव राख्न सक्नुहुन्छ, जसको लागि sunuefm@gmail.com इमेल गर्नुहोला। अर्को हप्ता यही समयमा प्रहरी कार्यक्रम लिएर आउनेछु। रेडियो कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै प्रहरी कार्यक्रम प्रस्तुत म प्रहरी जवान पेम्बा शेर्पा पनि विदा हुन चाहन्छु। हवस् त, जय नेपाल।

0: लाई शर्मिला बधाई छ एसी उत्तीर्ण गरेकोमा।
1: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
0: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
1: म त कहाँ पढ्ने अन्यलमा छु भने।
0: के अन्यलमा पढ्नु हो? हामी कक्षा दसमा मिलेर पढ्यो, अब पनि सँगै पढौँ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
0: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
1: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
0: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
1: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
0: ल सुन, देशभरका 18 मावी मध्ये टप 5 भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी, सरस्वती नगर चाबहिल, काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
2: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
3: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दथिन स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ptc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: प्रदेश सरकार, प्रदेश योजना आयोग, विराटनगर, नेपाल। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
3: आदरणीय सेवा ग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
4: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना।
5: इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय, पद संख्या 1 जना। पदको किसिम, निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता, कम्तीमा कक्षा 12 वा सोह्रह उत्तीर्ण गरेको, अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम, 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
6: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म। गर्मा मापी कर्मा

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल मनसुनी अवस्था र मुख्य बाली धान खेती गर्ने किसानले अपनाउनु पर्ने सावधानी बारे केन्द्रित छ। यही असार 15 गते अर्थात आउँदो सोमबार 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ। कृषि विभागको समन्वयमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले धान दिवस तथा रोपाई महोत्सव मनाउन तयारी तीव्र पारेको छ। विभागका महानिर्देशक डाक्टर प्रकाश कुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। विभागले यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि नारा तय गरेको छ। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धिलाई जोड़ दिएर यस वर्ष धान दिवस तथा रोपाई महोत्सव मनाउँदै गर्दा किसानलाई मौसम र मलको चिन्ता छ। यस वर्षको मनसून भित्रिएको हप्ता दिन भइसकेको छ तर देशभर अझै फैलिएको छैन। खडेरीका कारण कतिपय
1: नापी तुत्कुसी गाउँपालिका भटका सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षकहरूको लागि आशुबाचु पाँचतिनी पारम्परिक बाल शिक्षा तथा विकास माध्यमिकमा आधारित पुनर्तालीम शुरू भएको छ। चाइल्ड एण्ड मेट्रिकको आर्थिक सहयोगसा सेतो गुराँस राष्ट्रिय बाल विकास सभाको आयोजनामा सञ्चालन भएको उक्त कार्यमा गाउँपालिका भटका विभिन्न विद्यालयमा कार्यरत 37 जना बाल विकास शिक्षकहरूको सहभागिता भएको छ। प्रारम्भिक बाल अवस्थाका बाल बालिकाको चौथोपी विकासका सिकाइ प्रक्रियालाई अझ प्रभावकारी पारदर्शी र बनाउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले सुनाएको छ। तालिमको क्रममा सहभागी शिक्षकहरूलाई प्रारम्भिक बाल सिकाइका नवीनतम शिक्षण विधि, शिक्षण सामग्री निर्माण तथा प्रयोग, बाल मनोविज्ञानमा आधारित शिक्षण पद्धति र सरकारले निर्धारण गरेको प्रारम्भिक बाल विकास मापदण्डका व्यवहारिक पक्षबारे प्रशिक्षण दिनेछ। साथै खेल तथा सृजनात्मक गतिविधि मार्फत कक्षा कोठालाई सिकाइ मैत्री वातावरणमा रूपान्तरण गर्ने विषयमा पनि विशेष जोड़ दिने कार्यक्रम रहेको छ। तालिमको सहजीकरण सेतुगुराँस राष्ट्रिय बाल विकास सेवाका वरिष्ठ तालिम अधिकृत बुद्धिबल थापा मगरले गरिरहनु भएको छ। उहाँले सहभागी शिक्षकहरूलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगत्मक अभ्यास मार्फत प्रभावकारी सिकाइ प्रदान गर्ने जानकारी दिएको
0: छ। देशभर अहिलेसम्म झण्डै 10% मात्रै रोपाई भएको छ, त्यो पनि सिंचाईको पहुँच पुगेका ठाउँमा मात्रै रोपाई भएको हो। धेरै किसान आकाशे पानी कुरेर बसेका छन्। मुख्य बाली धानको उत्पादन घट्न नदिन किसानले अहिलेदेखि नै कस्तो सावधानी अपनाउनु पर्ला? आजको कुराकानीमा हामीसँग हुनुहुन्छ धान बालीका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा। शुरूमा मैले उहाँलाई सोधेको छु, अहिलेको मौसम अनुसार धान बालीमा कस्तो प्रभाव पर्ला?
2: धान देशको मुख्य बाली हो, खाद्यान्न बाली हो। यसले जति सिङ्गल क्रपहरू छ, खाद्यान्न बाली छ, त्यसमा करिब 43% एरिया ओगट्ने गर्छन् र नेपालीहरूको खाद्य सम्प्रभुताको मुख्य आधार पनि भएकोले यसपालि जुन जल तथा मौसम विज्ञान विभागले जुन अनुमान गरेको छ कम वर्षा हुन्छन्, यसले गर्दाखेरि मुख्य हाम्रो खाद्यान्न जुन धान बाली छ त्यसमा धेरै ठूलो नकारात्मक असर पर्नेछन्। पोहोर साल चाहिँ मध्य प्रदेशमा मात्र खडेरी परेको थियो, यसपालि देशभरिमै असार र श्रावणमा 50% भन्दा कम पानी पर्ने भएकोले धानको उत्पादन र उत्पादकतामा धेरै ठूलो असर पर्न सक्छ र त्यसले

0: 40 दिन भन्दा बढी लिन्छन्। यस्तो कन्डिसनमा के हुन्छ भने धानले आफ्नो वृद्धि विकास राम्रोसँग गर्न सक्दैन र चाहिएको बेला पानी भएन भने उत्पादनमा धेरै नराम्रो प्रभाव पर्न जान्छ।
1: वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा धान बालीका विज्ञ पनि हुनुहुन्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका उहाँ वैज्ञानिक हुनुहुन्छ। कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीले विशेष गरी यो असार महिना र किसानले प्रमुख बाली धान र यसको चाहिँ उत्पादन लिँदै गर्दा खेती गर्दै गर्दाखेरि अपनाउनु पर्ने तरिका के गर्ने भन्ने मौसम अनुसार केही चाहिँ कुरा बताउनु हो। असारको हामी दोस्रो हप्ता लगभग लगभग आज हामी 12 गतेको चाहिँ आसपासमा छौँ। दुई दिन तीन दिन पछाडि चाहिँ हामी राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने गर्छौँ। अब भू बनोटको हिसाब हेर्ने हो भने यो धान रोपाईको काम प्रकृति पनि फरक फरक छ। अब क्षेत्रगत आधार हेर्ने हो भने कहाँनिर अलिकति कस्तो कुरामा चाहिँ अलि बढी ध्यान दिने?
0: पहाड़को केसमा धेरै ठाउँमा पानी सामान्य रूपमा वर्षा भइरहेको छ तर तराईमा चाहिँ वर्षाको अलिक कमी देखिएको छ। त्यस कारणले पहाडी भेका जुन किसान दाजुभाइ दिदी बहिनीहरू हुनुहुन्छ उहाँहरूले सुक्खे ब्याड राख्न पनि हुन्छ सुक्खा ब्याड राख्ने सबै जहाँ अथवा तराई अथवा पहाड़ जहाँ चाहिँ पानीको अलिकति बढी समस्या छ वर्षा भएको छैन सिँचाइको सुविधा छैन त्यस्तो ठाउँमा उहाँहरूले के गर्न सक्नुहुन्छ भने दुई दिन कम्तीमा 24 देखि 48 घण्टासम्म धानको जुन बिउ छ त्यसलाई पानीमा भिजाउने त्यसपछि मात्र खेतमा जहाँ बिउ छोइन्छ ब्याड हुन्छ त्यो ब्याडमा छर्ने माथिबाट सकिन्छ भने हामीले जुटको बोरा छैन भने घाँस परालहरू हुन्छन् छालीहरू हुन्छन् त्यसले छोप दियो भने माथि पानीको जुन आर्द्रता हुन्छ चिस्यान हुन्छ त्यसलाई कायम गरिराख्छन् त्यो छो माथिको कभर क्रपले अथवा छालीहरूले यसले गर्दा के हुन्छ भने हाम्रो धानको जुन बेर्ना छन् स्वस्थ र राम्रो उत्पादन हुने हुन्छन्। दोस्रो कुरा के हो भने धानको बेर्ना उत्पादन गर्दाखेरि परम्परागत के देखिएको छ भने हामीले धानको बिउ चाहिँ छर्दाखेरि एकमाथि अर्को खप्टियाइदिन्छौँ अर्थात मोटो गरी बिउ छर्ने गर्छौँ त्यो एकदम गलत परम्परा हो। जहिले पनि बिउ छर्दाखेरि फराकिलो

0: अवस्थाहरूमा चाहिँ बिउ राख्न अथवा ब्याज राख्न सक्ने अवस्था हुन्छ। विगतको अभ्यास चाहिँ के छ?
1: विगतको अभ्यासमा हेर्नु हो भने असारको दोस्रो सतासम्म पनि बैद राख्ने गरिन्छ। तराईको केसमा पहाड़मा चाहिँ अहिले बैद राखेर धान रोप्ने बेला भइसकेको छ, थुप्रै ठाउँमा धान रोपाई भइरहेको छ। तराईको केसमा हेर्ने हो भने अहिले पनि बैद राख्ने गरिन्छ। र एउटा के छ भने यो सुक्खालाई सहन तीन किसिमका स्ट्राटेजीहरू प्रयोग गरिन्छ गर्ने गर्छौँ हामीले। एउटा चाहिँ ड्राउट एभोइडेन्स छ, ड्राउट स्केप छ, ड्राउट टोलरेन्स छ। टोलरेन्स भनेको के हो भने हामीले यस्ता धानका जातहरू लगाउने जुन चाहिँ सुक्खा सहन सकोस्, जस्तै सुक्खा सिरिजका धानका जातहरू मैले सुक्खा 2, 3, 4 भने, त्यसै गरी घैया धानका जातहरू भयो, त्यसै गरी बहुगुणी 1, बहुगुणी 2 भयो। बहुगुणीमा चाहिँ सुक्खा सहन सक्ने र बाढी पनि सहन सक्ने गुण हुन्छ। त्यसै गरी पश्चिम नेपालका बासिन्दाहरू छन् उहाँहरूको लागि सब्जी 52 हुन सक्छन्। पूर्वी नेपालमा हेर्नुहुन्छ भने राधा 12, राधा 4 यस्ता धानका जातहरू चाहिँ लगायो भने धेरै हदसम्म हामीले सुक्खाबाट बच्न सक्छौँ। सामान्य पानीको भरमा पनि राम्रो उत्पादन हुन्छ। तर धेरै पानी लाग्न खोज्ने जातहरू लगाउनुहुन्छ भने त्यसले असर गर्छ। यो चाहिँ के भयो? ड्राउट टोलरेन्स भयो। अर्को छ ड्राउट एभोइडेन्स। ड्राउट एभोइडेन्समा के हुन्छ भने हामीले यस्ता धानका जातहरू छान्नु पर्छ जसको जरा लामो होस्, गहिरो होस्। गहिरो जरा हुन्छ भने के हुन्छ भने उसले सुक्खा हुँदाखेरि तल पानीको जुन मोइस्चर हुन्छ, चिस्लान हुन्छ, त्यहाँबाट पानी सुसेर पनि आफ्नो जीवन निर्वाह गर्न सक्छ र उसले उत्पादन दिन्छ है। र एउटा ड्राउट एभोइडेन्स, ड्राउट टोलरेन्स, र अर्को स्केप। ड्राउट स्केप मैले भन्न खोजेँ। ड्राउट स्केपमा के हुन्छ भने हामीले यस्ता जातहरू सानो अवधिका छोटो समयमा पाक्ने धानका जात लगाउनु पर्छ जसले चाहिँ हाम्रो यो सुक्खा अथवा खडेरी आउनुभन्दा पहिले नै आफ्नो जीवनचक्र पूरा गरोस्, फलोस फुलोस्। यसपालि असारदेखि श्रावणसम्म धानमा यो पानी नपर्ने भनिएको अथवा कम पानी पर्ने भनिएको हो, त्यही बेला हामीले यो दुईटा विकल्प रोज्न सक्छौँ। ड्राउट स्केपको पनि छोटो अवधिका धानका जात लगाउने, जस्तै मैले यहाँलाई भने गैया 3 भयो होइन, त्यसै गरी हरदिनाथ 1 भयो, हरदिनाथ 2 छ, हरदिनाथ 3 छ, हरदिनाथ 4, हरदिनाथ 5, यिनीहरू चाहिँ हरदिनाथ 1-15 दिनमा पाक्ने गर्छन्, हरदिनाथ 4 चाहिँ 115 दिनमा पाक्छन्, त्यसै गरी हरदिनाथ 5 120-125 दिनमा पाक्छन्। यिनीहरू सबै जातहरू हरदिनाथ सिरिजका जातहरू 120 दिनभन्दा कम समयमा पाक्ने भएकोले किसानले थोरै समयमा पनि राम्रो उत्पादन लिने सम्भावना हुन्छ। किनभने हामीले असार र श्रावणमा कम पानी पर्छ, असारमा यदि हामी बिउ खसाल्छौँ भने श्रावणसम्म रोप्ने गरिन्छ। एक महिना किसानले आफ्नै किसिमले पम्पिङ सेट अथवा सिँचाइको व्यवस्था गरेर धान खेती गर्यो भने अर्को महिनादेखि पानी पर्ने सम्भावना हुन्छ र त्यो पानीले बालीलाई बचाउँछ, उत्पादन राम्रो दिन लगाउँछ। तर लामो अवधिका धानको जात छ भने त्यहाँ बाली फेल हुने सम्भावना दिन लगाउँछ।
0: भनेको पोहोर मधेसको कुरा गर्ने हो भने भयो के?
1: मधेसमा त पोहोर साल 50% भन्दा कम पानी परेको थियो। जुन बेला धान रोप्नु पर्ने हो त्यो बेला के भन्छ पानी पर्न सकेन, सिँचाइको राम्रो व्यवस्था हुन सकेन। त्यसै कारणले मधेस एउटा नेपालको तराईको खाद्यान्नको भण्डार पनि भनिन्छ। त्यहाँ उत्पादन राम्रोसँग नहुँदाखेरि देशभरिमा त्यसको विकल्प असर देखियो। त्यस कारणले देशको उत्पादकत्व पनि घट्न गयो र त्यो उत्पादन पनि घट्न गएको छ। त्यसै कारणले पोहोर साल मधेसमा जुन समस्या देखियो त्यसलाई सरकारले रणनीतिक रूपमा तयारी गर्नु पर्थ्यो। र आउने दिनमा पनि के छ भने यो जलवायु परिवर्तनको जुन असर छ बढ्दै जाने देखिन्छ। यसपालि प्रशान्त महासागरमा अल निनोको प्रभाव देखिएको छ र विश्वभरिका वैज्ञानिकहरूले बार बार चेतावनी दिँदै आएका छन् कि यसपालि धेरै ठूलो समस्या हुनेछन्। 175 वर्ष पहिला चाहिँ यस्तै अल निनो आउँदाखेरि 1.5 करोड मान्छेको मृत्यु भएको थियो। अहिले विज्ञान प्रविधिको आविष्कारले धेरै हदसम्म हाम्रो विज्ञान प्रविधि धेरै हदसम्म मिटिगेट गर्न सक्छ क्लाइमेट चेन्जको प्रभावलाई। तर पनि हामी सचेत हुन जरूरी छ र दीर्घकालीन रणनीतिमा जानुपर्छ। यो सानो सानो रणनीतिले यो वर्षलाई टाल्ने, अर्को वर्ष आयो भने अर्को वर्ष टाल्ने, यस्तो गर्यो भने सरकारलाई धेरै ठूलो चुनौती हुन सक्छ।
0: धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवा कृषि विशेष कार्यक्रम बदलित नेपालमा आज हामीसँग हुनुहुन्छ। उहाँले अघि भने जस्तै विगत अर्थात पोहोर पनि धान बालीले चाहिँ समस्या खेपेको थियो र तथ्य तथ्याङ्कमा भन्ने हो भने पोहोर धानको उत्पादन 4.20% घटेर 57,05,000 मेट्रिक टनमा चाहिँ सीमित भएको थियो। अहिलेसम्मकै सर्वाधिक धान उत्पादन भनेको त्योभन्दा अघिल्लो वर्ष 59,55,000 मेट्रिक टन भएको थियो र अहिले घट्दो क्रममा छ। पोहोरको धान उत्पादनको क्षेत्रफल 3.8% कमी आयो भने 14,20,000

0: 636 हेक्टरमा विगतमा धान खेती गरिएकोमा पोखर 13,67,072 हेक्टरमा मात्रै धान खेती भएर उत्पादन अनि उत्पादकत्वको पनि प्रति हेक्टर 4.19 टनबाट घटेर 4.14 टनमा चाहिँ खुम्चिएको पोखरको तथ्य तथ्याङ्क रहेको छ। यसरी धान बाली कसरी प्रभावित हुँदैछ, सुक्खा समय सुक्खा मौसम त्यसै गरी मधेसमा भएको फडेरी यी कुराहरूले कसरी चाहिँ हाम्रो धान बालीमा चाहिँ प्रभाव पारेको छ भन्ने तथ्य तथ्याङ्कबाट पनि हामी हेर्न सक्छौँ। खास गरी मनसुनको एउटा चाहिँ चक्र र धान बाली यसको सम्बन्धलाई कसरी जोड्न सकिन्छ?
1: पहिला के देखिन्छ भने मौसम यो मनसुनमा हाम्रो धान नेपालमा हेर्ने हो भने तीन किसिमले लगाइने गरिन्छ। एउटा बर्खे धान छ, अर्को चाहिँ हिउँदे धान छ, र त्यसपछि चैते वसन्ते धान पनि भन्ने गरिन्छ। जुन बर्खे धान हो त्यसमा त पानी बिना नामै बर्खे धान छ, पानी बिना त यसको केही सम्भवै छैन। पानी चाहिन्छ तर निश्चित मात्रामा पानी चाहिन्छ। हिजोको दिनमा 1 किलो धान उत्पादन गर्नको लागि 10,000 लिटर पानीको आवश्यकता थियो। तर समयक्रमले नयाँ नयाँ जातहरू विकास हुँदै गए, नयाँ प्रगति हुँदै गयो, विज्ञानमा प्रगति हुँदै गयो। त्यही अनुसार अहिले हामी धान निकाल्दाखेरि 1 किलो धान उत्पादन गर्नलाई करिब 1,000 लिटर पानी चाहिन्छ, 9,000 लिटर पानीको बचत हुनु भयो। यसरी चाहिँ एउटा कन्सेप्ट के छ भने हिजो हाम्रो किसानहरूमा एउटा धारणा थियो कि जबसम्म खेतमा पूर्ण रूपले पानी हुँदैन अथवा खेत डुबानमा हुँदैन तबसम्म धान नलगाउने, त्यस्तो सोच थियो हिजोको दिनमा। तर आउने दिनमा चाहिँ यो सोच परिवर्तन गर्नुपर्ने आवश्यकता भएको छ। अहिले धान गहुँ छरे जस्तै धान छर्न सकिन्छ, बरसातको जुन पानी हुन्छ त्यो पानीको आधारमा धानले राम्रो उत्पादन दिन्छ। जस्तो हाम्रो यो हिलो पारेर धान रोप्दाखेरि जति उत्पादन दिन्छ, कुनै धान मानव सावित्री 5 मेट्रिक टन दिन्छ भने त्यही धान चाहिँ गहुँ छरे जस्तै लाइनमा छरेर त्यसपछि उत्पादन गर्यो भने त्यो पनि 4.5 मेट्रिक टन दिन्छन्। त्यसै कारणले किसान दाजुभाइले यो आफ्नो एउटा धारणा चेन्ज गर्नु पर्यो हो। त्यसपछि यो मौसम के भन्छ मनसुन र धानको जहाँसम्म सम्बन्ध हेर्ने हो भने यिनीहरू एक आपसमा एकअर्काका पूरक हुन्। एकअर्का मनसुन राम्रो भयो भने धान उत्पादनमा वृद्धि हुने देखिन्छ, मनसुन कमजोर भयो भने धान उत्पादनमा नकारात्मक असर पर्न सक्छन्, देशकै उत्पादकत्व घट्न सक्छन् र यसले हाम्रो खाद्य सम्प्रभुतालाई नराम्रो प्रभाव पार्न सक्छ।
0: तपाईँले भने जस्तै मनसुन कमजोर भयो भने यसै पनि पानी कम पर्ला, धानको चाहिँ उत्पादन र उत्पादकत्व समग्रमा चाहिँ असर पार्ला। कहिलेकाहीँ ठाउँ विशेष अनपेक्षित वर्षा बाढी डुबान तराई मधेसमा चाहिँ माथि पहाड़मा परेको पानी पुगेर पनि डुबान ल्याउने समस्याहरू पनि हुन्छन्। त्यस्तो अवस्थामा पनि किसानले खेती गर्नुपर्ने छ। हामीले सुक्खा जातहरू त्यसै गरी केही सदैवदेखि चलिरहेका जातहरूको चाहिँ चर्चा गर्यौँ, त्यस्तो विशेष केही डुबान पनि हुने फरक छ नि यो खेती पद्धतिमा, यस्तो कुरा पनि केही ध्यान दिनुपर्ने छ कि किसान?
1: जहाँ चाहे किसानको डुबानको खेत छन्, जहाँ डुबानको सम्भावना छन्, नदीको खेतमा नदीको नजिक खेत छन्, त्यस्ता ठाउँमा किसान दाजुभाइले धानको बिउ चाहिँ छनौट गर्दाखेरि नयाँ किसिमका जातहरू हामीले निकालेका छौँ। जस्तै स्वर्ण सबुन, सावा मनसुली सबुन, गंगा सागर 1, गंगा सागर 2, सेहराङ सबुन, यो 5 वटा जात छन्। त्यसै गरी बहुगुणी 1, बहुगुणी 2 धानका नयाँ जात छन्। त्यसै गरी सुखा धान छ, यी 6-7 वटा जात यस्ता छन् जो चाहिँ पानी पर्दाखेरि यदि धान सामान्य धान के हुन्छ भने डुबानमा पर्यो भने 4-5 दिन डुबान भयो भने कुहेर जान्छ, गलेर जान्छ। तर यी धानका जातहरू चाहिँ डुबान हुँदाखेरि 14 दिनसम्म डुबानभित्र पानीमा बसेर पनि उनीहरू के हुन्छ भने फेरि नयाँ गाज निस्किने हुन्छन्। त्यसै कारण यो त्यस्ता ठाउँहरू जहाँ चाहिँ डुबानको सम्भावित क्षेत्र छन् अथवा डुबान हुन सक्ने आकलन गरिएको छ त्यो ठाउँहरूमा यी धानका जातहरू लगाउन सक्नुहुन्छ भने राम्रो उत्पादन लिन सकिन्छ। जबकि अन्य धानका जात लगाउनुहुन्छ भने त्यसबाट उत्पादन राम्रो हुँदैन, त्यो सुकेर जान्छ, मरेर जान्छ।
0: डाक्टर कुशुवाज्यू, तपाईँले भने जस्तै किसानका लागि चाहे मनसुनै नहोस्, पानी नै नपरोस्, चाहे अलि धेरै पानी परेर डुबानै होस्, ठ्याक्क त्यो दुई मौसमलाई चाहिँ अनुकूल हुने गरी एडजस्ट गर्ने गरी त्यस्तो धान बालीको जात बिउ अहिले उपलब्ध होला कि नहोला?
1: यसको बिउ त हामीसँग छ, जस्तै बहुगुणी 2 को बिउ छ, सुक्खा धान 6 को बिउ थोरै मात्रामा छ, होइन? केही यस्ता जातहरू छन् हामीसँग, जस्तै बहुगुणी 1, बहुगुणी 2, सुक्खा धान 6। यी जातहरू सुक्खा होस् या खडेरी हो, के भन्छ, सुक्खा होस् या डुबान होस्, दुवैमा उत्केर प्रभावकारी छ। यी जातहरूमा दुई किसिमका जिन छन्, एउटा सुक्खा सहन सक्ने जिन छन् र अर्को चाहिँ डुबान सहन सक्ने। खेतमा दिन्छन्। यी जातहरू लगायो भने किसानको त्यस्ता खेतहरू छन् जो एकैचोटि बाढी आएर डुबाउने सात दिनसम्म त्यसपछि सुखा भइदिने त्यस्ता खेत छ भने उहाँहरूले खोजेर यी धानका जातहरू लगाउनु पर्छ। यी धानका जातहरूका बिउहरू हाम्रा कृषि अनुसन्धान केन्द्रहरूमा पाइन्छ। सिड कम्पनीहरू विभिन्न किसिमका फार्मर्स ग्रुपहरू छन्, किसानका समूहहरू छन् जसले बिउ उत्पादन गर्ने गर्छन् त्यहाँ पाइन्छन्। त्यसै गरी जसलाई थाहा छैन उहाँहरूले आफ्नो सम्बन्धितको नगरपालिका वडा कार्यालयमा कृषि शाखा हेर्ने व्यक्तिलाई सम्पर्क गरेर उहाँहरूले उनी पाउन सक्नुहुन्छ।
0: त्यो समय अझै पनि बाँकी छ कि अब आगामी वर्षका लागि चाहिँ पूर्व तयारी गर्ने
1: यो समय अझै पनि बाँकी छ। यहाँहरूले आफ्नो पाइक पर्ने ठाउँमा गएर सम्पर्क गरेर बिउ लिन सक्नुहुन्छ।
0: कृषि विशेष कार्यक्रम बदलिको नेपालमा धान बालीका विज्ञ एवं राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा हामीसँग हुनुहुन्छ। खास गरी राष्ट्रिय धान दिवस रोपाई महोत्सव असार 15 नजिकमा हामीले आज प्रमुख बाली धान यसको चाहिँ खेती र किसानले मौसमलाई पनि ध्यान दिएर कसरी खेती पद्धति गर्ने भन्ने विषयमा चर्चा गरिरहेका छौं। खास गरी सिंचाईको सुविधा भएका ठाउँमा धान खेती अलि सहज होला, सुविधा नभएका ठाउँमा चाहिँ आकाशे पानीकै भरमा चाहिँ खेती गर्नुपर्ने हुन्छ। खास गरी यो पानी व्यवस्थापन आकाशकै पानी कुर्नुपर्ने ठाउँहरूमा चाहिँ अलि कसो गरी सहज रूपमा चाहिँ खेती अभ्यास गर्न सकिएन।
1: नेपालको करिब 49% भूभाग अझै पनि रेन सिस्टममा आधारित छ, अर्थात बर्सातको पानीको भरमा धान खेती गर्ने गरिन्छ। 49% भूभाग भनेको धेरै ठूलो भूभाग हो। यस्तो भूभागहरूमा प्रायश जस्तै पहाड़को जुन फाटहरू हुन्छन् त्यसमा पहिलेदेखि नै घैया धानका जातहरू लगाउने गरिन्छ। त्यसै गरी जहाँ चाहिँ पानीको बर्सातको भरमा मात्र पानी गरिन्छ र सामान्य सिंचाईको सुविधा छन् त्यहाँ त नयाँ यो के हाम्रो सामान्य धानका जातहरू लगाउने नै भयो। तर आउने दिनमा चाहिँ यो जुन यहाँ सुक्खा रेनफेड फार्मिङको मैले जुन कुरा गरेँ, सुक्खा बर्सातको आधारमा खेती हुने ठाउँको कुरा गरेँ, त्यो ठाउँमा इरेटिक रेनफल प्याटर्न देखिएको छ क्लाइमेट चेन्जको जलवायु परिवर्तनको कारणले। त्यसै कारणले इरेटिक रेनफल फल प्याटर्न भनेको एकैचोटि कहिले हरि भक्ति पानी पर्ने, धेरै पानी पर्दिने, कहिले पानी नपर्ने, कहिले थोरै पर्ने, यस्तो प्याटर्न देखिएको छ जुन धान बालीको लागि त्यति राम्रो होइन। नर्मल किसिमको पानी सक्नु पर्यो, सबै अलि थोरै थोरै पानी पर्यो भने धान बालीलाई राम्रो हुन्छ वृद्धि विकासको लागि। तर जुन इरोटिक रेनफल प्याटर्न छ त्यसले धान बालीलाई राम्रो सघाइरहेको छैन। त्यसै कारणले आउने दिनमा किसान अलिकति बढी जागरूक हुन जरूरी छ, सचेत हुन जरूरी छ। यदि उहाँहरूले पहिलेकै परम्परा जस्तो खेतीमा गरेर छोडिदिनुहुन्छ भने धानमा फुल नफुल्ने, विभिन्न रोग किरा लाग्ने, पोटा दाना हुने यस्ता समस्या व्यापक रूपमा देखिन सक्छन्। त्यसै कारणले सरकारले जुन उन्मोचित जातहरूको सिफारिस गरेको छ, जुन नयाँ जातहरूको बारेमा डिस्क्रिप्सन गरेको छ, कहाँ लगाउनु पर्ने, कुन सिफारिस क्षेत्रको लागि कुन धानको जात सिफारिस गरिएको छ, त्यो ठाउँमा मात्र धान लगायो भने धेरै हदसम्म यो बर्सात आधारित खेती पनि राम्रो हुन सक्छ।
0: भनेको यस्तै समस्या चाहिँ अहिलेको चैते धान बालीमा किसानले चाहिँ खेप्नु पर्यो नेक ब्लास्ट भनेर, किसानहरूले ध्यान नपुर्याउँदाखेरि त्यस्तो समस्या आइपरेको हो कि अथवा पुर्याउँदै पनि यस्ता समस्याहरू दोहोरिन्छ?
1: जस्तै यसपालि हामीले नुवाकोट त्यसै गरी धादिङमा के हेर्यो भने किसानले हजारौं बिघा खेतहरू चाहिँ नेक ब्लास्टले मरुवा रोगले सखाप भएको छ। यसको मुख्य कारण के हो भने 1966 नेपालले CH45 नामको एउटा जात उन्मोचन गरेको थियो। त्यो जात अहिलेसम्म धादिङका किसानहरूले लगाइरहेको हामीले भेटायौं। र यस्ता पुरानो जात जुन जातलाई सरकारले पहिले नै डिनोटिफाई गरिसकेको छ, त्यो जातको बिउ अनौपचारिक रूपमा एक अर्कालाई दिँदै राख्दै यिनीहरूले लगाउँदै गर्यो। त्यस कारणले गर्दा यसपालि के भयो भने बर्सात भइदियो, 25-30 डिग्री टेम्परेचर र हाई ह्युमिडिटी छ, अर्थात वायुमा यो पानीको आर्द्रता बढी छ भने त्यो बेला चाहिँ नेट ब्लास्ट धेरै चारो चाहिँ फैल्ने गर्छन्। र त्यस्तै वातावरण धादिङमा देखियो, तराई के भन्छ पहाड़का अन्य ठाउँमा देखियो, जसले गर्दा के भयो भने यो नेट ब्लास्ट व्यापक ठूलो समस्याको रूपमा बन्न गयो र ठूलै क्षति भएको छ। त्यस कारणले किसान दाजुभाइले अलि सचेतना नअपनाउँदा भएको हो, जात छनौटमा सचेतना अपनाउनु भएन, 50 वर्ष पुरानो जात लगाउनु भयो। यो प्रत्येक चिजको आयु हुने गर्छ, जसरी मानिसको आयु छ त्यसरी धानका जातहरू पनि 20 वर्ष 15 देखि 20 वर्ष हुन्छ तर केही जाति यस्ता हुन्छन् जो लामो समय सम्म टिक्ने गर्छन् खाने दिनमा यहाँहरूले चाहिँ धानको जात लगाउँदाखेरि छनोट गर्दाखेरि ध्यान दिनु होला चैतेको सिजनमा चैतेकी जात लगाउनु पर्यो नयाँ जात लगाउनु पर्यो सरकारले सिफारिस गरेको जात लगाउनु पर्यो त्यसपछि यो समस्या आउँदैन
0: त्यसै गरी बर्खे धान बालीलाई पनि ध्यान पुर्याउनु पर्छ
1: बर्खे धान बालीमा पनि अहिले चाहिँ मुख्य समस्या जुन क्लाइमेटको समस्या देखिएको छ त्यो समस्यासँग जुझ्नलाई चुनौतीसँग जुझ्नलाई हामीले सरकारले सिफारिस गरेका धानका जातहरू सुखा सहन सक्ने खडेरी सहन सक्ने डुबान सहन सक्ने अथवा छोटो अवधिका धानका जातहरू लगायो भने सफल हुने सम्भावना बढ़ी हुन्छ परम्परागत धानका जातहरू लगाउँछन् लोकल जातहरू लगाउँछन् अथवा केही यस्ता जातहरू जसको लामो अवधिमा पाक्ने गर्छन् तिनीहरू लगाउँछन् भने फेल खाने सम्भावना बढ़ी हुन्छ
2: अहिले तपाई उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचनाका सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ धान बालीका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग मनसुनी अवस्था र धान बालीमा यसको प्रभावबारे गरिएको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: मणिचूरको काख
4: स्वच्छ सुन्दर र संयुक्त प्रकृति
3: शान्ति र आनन्दको अनुभूति
4: शहरबाट
3: नजिकै
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81 वेबसाइट झुले.com.np
5: सिजन आयो अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ
6: यो फुटबल सिजन हेर्नुहोस् चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी स्यामसङ भिजनेयर टिभीमा पाउनुहोस् साउन्ड बार मात्र रु 9999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वाट्सएप लाइभ सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
5: सजिलो हुनेछन्
7: बिकट पहाड़ी बाटो मार्स

0: युद्ध
1: नेपाललाई चाहिएको सहयोग टाटा युद्ध निगम न रोकिन्छ।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
3: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
2: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
3: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
3: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
2: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं,

0: सीधा कुरा कष्ट विचार जानो रेडियो नेटवर्क
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। प्रशान्त महासागरमा विकसित एलनिनो र पश्चिमी वायुको प्रभावका कारण मनसुनी वायु देशैभर सक्रिय हुन सकेको छैन, जसले मध्य असार भइसक्दा पनि रोपानी प्रभावित भएको हो। प्रमुख अन्न भण्डार मानिने मधेस प्रदेशमा झण्डै 5% मात्र रोपानी भएको छ। मधेसमा पोहोर सुक्खा खडेरी नै परेको थियो र यस वर्ष धेरै क्षेत्र प्रभावित हुने देखिन्छ। पानी नपरेको हुँदा कतिपय किसानले यसअघि राखेको धानको ब्याड सुक्न थालेको छ। खेतमा रोपाई गर्न पहिला बिउ ब्याड जोगाउन आवश्यक छ। ब्याडमा रहेको धानको बिरुवा 20-22 दिनमा रोप्नु उपयुक्त हुन्छ, तर पानी छैन, बेलैमा रोप्न नसक्ने अवस्थामा बिरुवा बुढो हुन्छ। यस्तो बेला किसानले के गर्ने? हेरी धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहा।
2: यदि किसान दाजुभाइले जेष्ठ 15 अथवा जेष्ठको लास्टमा बिउ छर्नु भएको छ र अहिले बिउ रोप्ने बेला भएको छ भने त्यो बिउ अहिले पानी परेन अथवा खेतमा सिंचाईको अभाव छ, कुनै कारणले खेत सिंचित हुन सकेन भने त्यो बिउलाई 10 दिनसम्म राख्नुहोस्। त्यसपछि पानी पर्छ अथवा सिंचाईको कुनै सुविधा हुन्छ, पम्पिङ सेट अथवा अन्य कुनै आधार छ भने त्यसपछि मात्र खेती गर्दा राम्रो हुन्छ। यहाँ के हुन्छ भने यदि 20-25 दिनको बेदना भन्दा अलिक पुरानो बेदना रोप्नुहुन्छ भने गाँझ कमाउने हुन्छ, गाँझ कमाउँदाखेरि बाला कमाउँछ, बाला कमाउँदा उत्पादन घट्ने हुन्छ। तर 20-25 दिन पछिको बेदना 30-35 दिनसम्म पनि रोप्दाखेरि खासै ठूलो प्रभाव पर्दैन। पछि पानी पर्यो, म्यानेजमेन्ट अरू व्यवस्थापनहरू अलि राम्रो गर्यो भने त्यहाँबाट पनि हामी राम्रो उत्पादन लिन सक्छौँ।
1: बिउ नै प्रयोग गर्न सकिएन, त्यो 40-45 दिन पट्यो भने चाहिँ के विकल्पमा जाने?
2: 40-45 दिन बिउ कट्यो भने त्यसपछि यहाँले धान रोप्नुहुन्छ भने गाँझ कमाउँछ, उत्पादन कमाउँछ। यदि यहाँसँग बिउ छ, अरू पनि बिउ छ भने 20-25 दिनको बेर्ना रोप्ने प्रयास गर्नुहोस् फेरि खसालेर। बिउ छैन, केही विकल्प छैन, छिमेकीहरूसँग पनि बिउ लिन सकिएन भने त्यही बेर्नाले रोप्नु,
1: त्यसरी चाहिँ धान रोपाई गर्न सकिन्छ। केही ठाउँमा चाहिँ अर्को विधिहरू अथवा छरुवा विधि भने जस्तै त्यस्ता कुराहरू गर्न सकिन्छ कि सकिँदैन? भइरहेको बिउलाई चाहिँ नरोपेन
2: अहिले चाहिँ छरुवा विधि विभिन्न ठाउँमा अभ्यास पनि गर्ने गरिएको छ र छरुवा विधिले राम्रो उत्पादन दिइरहेको छ। मेसिनबाट छर्यो भने झन् कम मेहनतले धेरै उत्पादन लिन सकिन्छ, इनपुट कम लाग्ने गर्छन् र प्रोडक्सन कोस्ट कम लागेपछि हाम्रो मुनाफा बढी हुन जान्छन्। छरुवा विधि बाहेक एउटा के छ भने यहाँले ड्राई अल्टरनेट वेटिङ एन्ड ड्राइङ विधि छन्, जसमा के हुन्छ भने यहाँले धानलाई कुनै व्यक्तिले धान लगाउनुहुन्छ, धान लगाएको 10-15 दिनसम्म छोडिदिनुहोस् र हेर आफ्नो किसानलाई थाहा हुन्छ मेरो माटोमा चिस्कानको मात्रा छ कि छैन। जब चिस्कानको मात्रा धेरै घट्छ फेरि सिँचाई गर्नुहोस्, फेरि 10 दिन छोडिदिने, 1 हप्ता 15 दिनसम्म छोडिदिने, फेरि 15 दिनपछि सिँचाई गर्ने। अनि यसरी गर्दा पनि हामी अल्टरनेट वेटिङ एन्ड ड्राइङ भन्ने गर्छौँ, यसरी गर्दा पनि हामी धान उत्पादन गर्न सक्छौँ। तर एउटा हाम्रो सबभन्दा ठूलो समस्या के छ भने हामी पहिलेदेखि नै हाम्रो सोच बनेको छ धेरै पानी चाहिन्छ धानको लागि, अनि हामी डराउने गर्छौँ पानी भएन भने धान हुँदैन, तर त्यस्तो कुरा होइन। अहिले थोरै पानीमा पनि धान राम्रोसँग उत्पादन लिन सकिन्छ, त्यस्तो मेथडहरू तरिकाहरू छन् हामीसँग।
1: पानीको उपलब्धतालाई नै कसरी चाहिँ अलिक प्रभावकारी व्यवस्थापन गर्न सकिएला?
2: त्यही त मैले पानीको उपलब्ध थोरै पानी छ भने तलाउ पोखरी अथवा कहीँ केही छ भने त्यस्तो ठाउँमा स्टोर गर्ने, भण्डारण गर्ने र प्रत्येक 15 दिनमा खेतको स्थिति हेरेर, माटोको स्थिति हेरेर बोटको पात बेलिन थाल्यो भने बुझ्नुपर्छ कि अब पानीको यसमा घटिसक्यो धानमा, होइन? त्यसपछि सिँचाई गरिदिने, फेरि सामान्य धेरै डुबान हुने गरी होइन, खेत भिज्ने गरी राम्रोसँग भिज्ने गरी सिँचाई गर्ने, फेरि 10 दिन छोड्ने, फेरि सिँचाई गर्ने। यसले गर्दा के हुन्छ भने थोरै पानीबाट पनि हामीले धानको राम्रो उब्जाउन सक्छौँ। त्यसै गरी यदि छरुवा धान खेती गर्नुहुन्छ भने गहुँ जस्तै धान छर्ने र धान छरिसकेपछि त्यसमा विभिन्न किसिमका यो झारपातहरू हुने सम्भावना बढिन्छ। यदि सकिन्छ भने हातैले झारपातो खेल्ने, सकिँदैन भने अहिले थुप्रै किसिमका प्रोटिला क्लोर त्यसै गरी बुटा क्लोर जस्ता विषादीहरू पाइन्छ, त्यो छर्न सकिन्छ। र त्यसपछि त्यस्ता जुन छरुवा धान हुन्छ पानीको यदि सिँचाईको सुविधा छ भने सिँचाई गरिदिने, सिँचाईको सुविधा छैन भने छोडिदिने, केही समयपछि आफै चाहे वर्षा हुन्छ र त्यसले चाहिँ त्यो धानलाई राम्रो बढ्न र रोक्न सहयोग गर्न सक्छ।
1: हो, धान बालीसँग सँगसँगै जोडिने भनेको मल हो, मलमा पनि रासायनिक मलको व्यवस्थापनका कुराहरू पनि हुन्छन्। तपाईँले भने जस्तै उन्नत हाइब्रिड जातका लागि पर्याप्त मात्रामा जुन सिफारिस मात्राको चाहिँ रासायनिक मल त्यसको चाहिँ सन्तुलित प्रयोग चाहिँ आवश्यक छ। पानी कम परेको अवस्थामा रासायनिक मल प्रयोग गर्दाखेरि केही त्यस्तो सावधानी अपनाउनु पर्छ किसानहरूले?
2: थोरै पानी पर्छ अर्थात् जमिनमा चिस्याउ छैन भने रासायनिक मल हाल्नु हुँदैन, रासायनिक मलले कामै गर्दैन होइन। अनि काम नगरेपछि के हुन्छ भने त्यो रासायनिक मल अझै खर्चमा जान्छ, त्यसमा लगानी लाग्न जान्छ। त्यसै कारणले खेतमा कुनै पनि रासायनिक मल हाल्नुहुन्छ भने खेतमा चिस्यानको मात्रा हुन जरुरी छ। त्यसपछि मैले एउटा अर्को कुरा के भन्न चाहे भने जति कम्पोस्ट मलहरू अर्ग्यानिक मलहरू यदि खेतमा राखिन्छ त्यति नै त्यसमा चिस्यान अडिने सम्भावना बढी हुन्छ। त्यसै कारणले यो सुक्खा प्रभावित ठाउँमा सकिन्छ भने कम्पोस्ट मल माटोमा मिलाउने, जसले गर्दा थोरै वर्षा हुँदा पनि त्यसले माटोले चिस्यान पानी चाहिँ राखिराखोस्, चिस्यान कायम राखिराखोस्।
1: धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवा, खास गरी रासायनिक मल यसको चाहिँ सन्तुलित प्रयोग अन्तर्गत हामीले चर्चा चाहिँ गर्दैछौ। धान बालीका लागि सन्तुलित मल आवश्यक छ र सकिन्छ भने कम्पोस्ट मल अलिक प्रयोग गर्दाखेरि त्यसले चिस्यानलाई पनि फाइदा गर्छ भनेर उहाँले जोड्नु भएको छ। यो प्राङ्गारिक मल हरियो मल चाहिँ कुरा हामी चर्चा गर्छौ, यो सुक्खा अवस्थाको मौसम हुँदाखेरि यसले कसरी चाहिँ असर कम गर्छ?
2: प्राङ्गारिक मल कम्पोस्ट मलले जब यिनीहरूमा थुप्रै अर्ग्यानिक कार्बनहरू हुन्छन्, त्यसपछि अन्य रासायनिक तत्त्वहरू हुन्छन्, जस जब माटोमा यिनीहरू मिस्छन् त्यसपछि माटोको संरचनालाई फरक पार्छन्। र यिनीहरूले के गर्छन् भने जब वर्षा हुन्छ अथवा सिँचाइ गर्नुहुन्छ त्यसपछि सामान्य माटोभन्दा अर्ग्यानिक मल र प्राङ्गारिक मलमा बढिराखेको माटो जुन हुन्छ त्यसले पानीलाई शोषेर राख्छ, एब्जर्ब गरेर राख्छ। जसले गर्दाखेरि के हुन्छ, जुन पानी सामान्य खेतमा चार दिन पाँच दिन टिक्छ एकचोटि सिँचाइ गरिसकेपछि अथवा वर्षा भइसकेपछि, अर्ग्यानिक मल फर्टिलाइजरहरू बढी अर्ग्यानिक फर्टिलाइजर अथवा कम्पोस्ट बढिराखेको खेतमा चाहिँ त्यो चाहिँ दस दिनसम्म पानी चिस्यान रहिरहन्छ। यसले गर्दा के हुन्छ भने बोट बिरुवालाई वृद्धि विकास गर्न पनि सजिलो हुन्छ र त्यसपछि अर्को के हुन्छ, क्लाइमेट चेन्जको प्रभावलाई पनि न्यूनीकरण गर्न सहयोग गर्छ।
1: हो, तपाईँले अघि जुन मौसमी चक्रको कुरा गर्दाखेरि मनसुन जस्तो छैन, बेला बखत चाहिँ कमजोर छ, मुख्य क्षेत्र मधेस फोहोर पनि सुक्खाग्रस्त भयो, यसपालि पनि जोखिममा छ भनेर यो चर्चा गर्दै गर्दाखेरि प्राकृतिक असन्तुलनका घटना चक्रहरू विपद खडेरीका चाहिँ जोखिमहरू बढ्दै जाँदा सरकारले चाहिँ एउटा पर्याप्त नीति बनाउनुपर्छ भन्ने कुरा सुरुवातमा जोड्नुभयो, त्यसै गरी किसानले पनि आफ्नो चाहिँ खेती चक्रमा चाहिँ दीर्घकालीन कस्तो चाहिँ अलि तयारी अहिलेदेखि थाल्नुपर्छ?
2: किसान दाजुभाइले यो वर्ष पनि पहिले पोहोर सालभन्दा यो वर्षमा अलिक बढी समस्या देखिने आकलन गरिएको छ। यो समस्या विकराल हुन सक्छ, यो नेपालमा मात्र होइन विश्वका धेरै भूभागहरूमा, नेपाल भारत पाकिस्तान यस्ता देशहरूमा। त्यसै कारणले किसान दाजुभाइले के गर्नुपर्छ भने आउने दिनमा जति सकिन्छ त्यति मात्रामा सुक्खा सहन सक्ने धानका जातहरू, सुक्खामा पनि सुक्खा तीन सबभन्दा राम्रो देखिएको छ, मसिनो दाना छ सहन सक्छन्। हाइब्रिड धान लिनुहुन्छ भने युएस 312 अलिकति सुक्खा सहन सक्छन्। पश्चिम नेपालतिर जानुहुन्छ भने सर्जो 52 छ, राधा 12 छ, त्यसै गरी यहाँ बहुमुनी धान छन्, 1-2 छन्। यी जातहरू सक्दो छान्ने प्रयास गर्नुहोस्। बिउ छैन भने अर्को वर्षको लागि बिउको जगेर्ना गर्नुहोस्। त्यसपछि यदि यस्ता बिउ पनि पाइएन, सुक्खा सहने बिउ पाइएन भने छोटो अवधिमा पाक्ने धानका जातहरू जस्तै हरदिनाथका धानका जातहरू छ, हरदिनाथ 4, हरदिनाथ 5, हरदिनाथ 1-2, यी धानका जातहरूको बिउ चाहिराख्यो भने आउने दिनमा किसान दाजुभाइलाई धेरै ठूलो राहत हुनेछन्। थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिनेछन् र देशको लागि खाद्यान्न सम्प्रभुताको जुन कुरा छन् त्यसमा पनि ठूलो ठोस योगदान पुग्नेछ।
1: यस्ता कुराहरू अब अहिले हामीले कुराकानी गर्दै गर्दाखेरि कतिपय किसानहरूले सुन्नु पनि भएको होला, पछि उहाँहरूले चासो राखेर नजिकको चाहिँ आफ्नो क्षेत्रमा चाहिँ अथवा नजिकका चाहिँ कृषि प्राविधिक सङ्घ लिनुहोला। खास गरी यो किसानलाई यस्तो छ यो अवस्था भनेर जानकारी लिने, मौसम पूर्वानुमानका कुराहरू लिने यो सूचना कति महत्वपूर्ण हुन्छ?
2: आउने दिनमा सरकारले विभिन्न किसिमका यो इन्टरनेट बेस्ड चाहे यो मौसम फोरकास्टिङ गर्ने, वेदर फोरकास्टिङ गर्ने विभिन्न किसिमका मोडलहरू ल्याइराखेका छन्। सरकारले पत्र पत्रिका मार्फत विभिन्न नार्कले नै विभिन्न किसिमका लिफलेटहरू मार्फत मौसम कस्तो हुन्छ र त्यो बेला कस्तो किसिमले कसरी कोप गर्ने, कसरी त्यसबाट बच्ने भनेर विभिन्न किसिमका सूचना प्रवाह गरिरहेका छन्। त्यसै कारणले किसान दाजुभाइले जोसुकै व्यक्ति पनि अहिले टेलिफोन के भन्छ मोबाइल फोनको सुविधा भएकोले यहाँबाट कुनै पनि मार्ग अथवा यो हाम्रो कृषि मन्त्रालय अन्तर्गतका सूचना विभागहरू छन् त्यहाँको विभिन्न फेसबुक पेजहरू हुन्छन् तिनीहरूलाई फलो गर्यो भने त्यहाँबाट इन्फर्मेसन आइरहेछन् र त्यही अनुसार त्यही इन्फर्मेसन सूचनाको आधारमा आफूलाई पूर्व तयारी गर्दा हुन्छ।
3: किसानले चाहिँ पूर्व तयारी गर्ने सूचना पनि बेला बेला लिइरहने हो भने यसले चाहिँ फाइदै गर्छ भनेर तपाईँले भन्नुभयो। खास गरी अहिले जसले चाहिँ धान रोपिसक्नु भएको छ सरकारको पछिल्लो तथ्याङ्क हेर्दा पनि झन्डै झन्डै 10% हाराहारीमा चाहिँ रोपाई भइसकेको छ। अब ती क्षेत्र जसले रोपाई सक्नुभयो उहाँ किसानहरूले अब केही यस्तो ध्यान दिनुपर्ने कुराहरू हुन्छ।
2: अब उहाँहरूले आफ्नो खेतमा सक्दो झारपातहरूको व्यवस्थापन गर्नु पर्यो। धान रोपिसकेपछि 20-25 दिनमा एकचोटि सक्दो बोटमेल गर्न सकिएन भने जहाँ श्रमको अभाव छ जहाँ लेबरको अभाव छ त्यहाँ चाहिँ सकिन्छ भने पेन्डिमिथालिन अथवा प्रिटिलाक्लोर अथवा अरू बुटाक्लोर जस्ता विषा यो झारनाशक विषादीहरू पाइन्छ त्यो चाहिँ खेतमा आफ्नो छर्नु जसले गर्दाखेरि झारहरू मार्न सकियोस्। अनि केही रोग प्रकोप किराहरूको त्यस्तो सम्भावना देखियो भने सम्बन्धित कृषि कार्यालयमा सम्पर्क गर्ने र त्यहाँबाट निदान लिने।
3: यस्तै सुक्खा खडेरी बढ्ने त्यसै गरी तापक्रम अहिले पनि पश्चिम तराई क्षेत्र त्यसै गरी लुम्बिनीको चाहिँ तराई क्षेत्र हेर्ने हो भने 40-41 डिग्री सेल्सियससम्म चाहिँ पुगिसकेको अवस्था छ। यो अझै थप बढ्दो क्रममा पनि छ जहाँ यही क्षेत्रमा चाहिँ धान बाली खेती गर्दै गर्दाखेरि यो तापक्रम अझै थपिँदै जाने अवस्थामा चाहिँ कस्तो प्रभाव पर्ला बालीलाई चाहिँ के चोट पुग्ला?
2: सामान्यतया धानको जात चाहिँ 37 डिग्री सेन्टिग्रेडसम्म तापक्रम सहने गर्छ 37-37 डिग्री सेन्टिग्रेड त्यसभन्दा बढी तापक्रम भयो भने सामान्य धानका जातहरू के हुन्छ भने त्यसबाट बाला निस्किँदैन बाला निस्के पनि त्यो पोपटा निस्कन्छ त्यो इन्फर्टाइल हुन जान्छ पोलिनेसन हुँदैन फर्टिलाइजेसन हुँदैन र त्यसबाट दाना चाहिँ निस्ताखेरि अपुष्ट दाना हुन्छन् कामै लाग्दैन त्यसै कारणले अब 40 डिग्री सेन्टिग्रेड भन्दा बढी टेम्परेचर भयो भने धान सहनै सक्दैन त्यो बेला चाहिँ धानमा बाला लागेन भने विभिन्न किसिमका मिल्सहरू आउने गर्छन् टेम्परेचरको एउटा मुख्य कारण त्यो पनि हो। हाइब्रिडहरूमा यो समस्या देखिन सक्छ केही जातहरू नयाँहरू छन् विशेष गरी हाइब्रिड अन्य पुराना जातहरू छन् त्यहाँ यो व्यापक समस्या आउन सक्छन् आउने दिनमा त्यसै कारणले आउने दिनमा अब चाहिँ तापक्रम सहन सक्ने धानका जातहरू निकाल्न धेरै जरुरी छ। यदि भएन भने भोलिको दिनमा तापक्रम बढ्यो र त्यो हामीसँग धानका त्यस्ता जात भएन भने हाम्रो क्रपिङ सिस्टम छ त्यो फेल हुन सक्छ।
3: क्रपिङ सिस्टम फेल भनेर भन्नुभयो यसले चाहिँ के अर्थ राख्छ?
2: यसले के भयो भने धान उत्पादन हुँदैन धानको बाली त हामी लगाउँछौ खेतमा धान हुन्छ तर बाला निस्किँदाखेरि पोक्टा निस्कन्छ स्ट्राइल ग्रेन निस्कन्छ होइन धान उत्पादन हुँदैन त्यसले यो एक किसिमको के भयो भने हाम्रो धानको जुन क्रपिङ सिस्टम छ धान बाली जुन हामी लगाएका छौँ बहुसंख्यक खेतमा धानै फलेन भने त्यसले हाम्रो खाद्यमा त ठुलो असर पर्छ मान्छेसँग चामल खानको लागि चामल नै हुँदैन अनि हाम्रो फुड सेक्युरिटीलाई असर गर्छन् हाम्रो नेसनल फुड सेक्युरिटीमै ठुलो धक्का लाग्न सक्छन् अहिले जुन हामी 40 बिलियन रुपियाँको जुन आयात गर्दैछौँ त्यो गएर 80 बिलियन हुन सक्छ होइन अर्थात् बढ्न सक्छ भन्नु खोजेको हो। त्यसै कारणले अब आउने दिनमा तापक्रम सहन सक्ने धानका जातहरू खडेरी सहन सक्ने सुक्खा सहन सक्ने यस्ता धानका जातहरू मसिनो र कमर्सियल युज हुने किसिमका धानका जातहरू आउन जरुरी छ। अब नर्मल धानको जात ल्याएर हामीले ठुलो त्यो गर्छौँ।

0: क्रमले गर्दा पनि हैन तापक्रमले गर्दा त्यसै गरी रोग र किराहरूको प्रकोप व्यापक रूपमा हुने गर्छन्। जस्तो यसपालि यस्तै पालिको नयाँ इभिडेन्स हेर्ने हो भने हामीले धादिङमा के हेर्यो भने नोक ब्लास्ट व्यापक रूपमा लाग्यो। जब फूल फुल्ने बेला भयो त्यही बेला पानी परिदियो, धेरै पानी पर्यो, हावामा पानीको मात्रा बढ़ी भयो, 70-80% भन्दा बढ़ी भयो, टेम्परेचर पनि 20-25 डिग्री सेन्टिग्रेड थियो, ठ्याक्कै अनुकूल नेट ब्लास्टको फंगसलाई यो वृद्धि विकास हुनलाई जुन अनुकूल वातावरण चाहिन्छ त्यस्तै भएकोले व्यापक रूपमा असर गरेको छ। यसभन्दा पहिले पनि हेर्नुहुन्छ भने 4-5 वर्ष पहिला चाहिँ जुन बेला धान चाहिँ पाक्ने बेला थियो त्यही बेला व्यापक रूपमा पानी पर्यो र ठूलो क्षति हुन गएको थियो, सरकारले त्यसको इस्टिमेट पनि गरेको थियो। यसरी चाहिँ बीच बीच समय समयमा आजभन्दा 20-25 वर्ष पहिला पनि त्यही समस्या देखिएको थियो, मध्य प्रदेशमा पानी नै परेन होइन, यो समस्या रिकरिङ भइरहेको छ, अर्थात रिपिट भइरहेको छ। त्यसै कारणले जब बार बार एउटै समस्या रिपिट हुन्छ भने हामी शिक्षित हुन जरूरी छ, हामी नयाँ दृष्टिकोणले अगाडि बढ्न जरूरी छ। त्यही यदि हामी त्यो किसिमले अगाडि बढेनौ भने यो समस्याले आउने दिनमा हामीलाई बढी समस्या दिन सक्छ, अझै समस्या थपिन सक्छ।
1: हो, त्यसैका लागि सरकारका चाहिँ निकायहरू र कृषि अनुसन्धानको चाहिँ केन्द्र नार पनि रहेको छ। अहिलेसम्म विज्ञहरूले वैज्ञानिकहरूले काम गर्ने निकायहरूले चाहिँ के कति उपलब्धि हासिल गरे त किसानका लागि तयारी गर्नु, पूर्व तयारी गर्नु, यो गर्नु भनेर चाहिँ भन्दै गर्दाखेरि किसानहरूले पनि प्रश्न गर्ने ठाउँ हुन सक्छ, उहाँहरूलाई चाहिँ के भन्नु?
0: नारको मुख्य काम चाहिँ अनुसन्धान गर्ने हो, नयाँ जातको विकास गर्ने हो। नारसँग जति एभाइलेबल रिसोर्स छन् स्रोत छन् त्यसको आधारमा राम्रो काम गरिरहेको छ। यहाँले मैले पहिले नै भने सुखा एकदेखि सुखा छसम्म सुखा छ
1: केन्द्रको चाहिँ सूचना अधिकारी पनि भएको हिसाबले चाहिँ मैले यसरी चाहिँ जोड्न खोजेको, खास गरी केन्द्रले के गरेको छ भनेर किसानले पनि त चासो राख्न पाउनु हो।
0: नारको चाहिँ 6 वटा सुखा सहन जात ल्याएका छन्। त्यसै गरी सुखा खडेरी दुबान दुवै सहन सक्ने बहुगुणी एक दुई ल्याएका छन्, सुखा छ दुवै सहन सक्छन्। त्यसै गरी पश्चिम नेपालमा सर्जो बाहुन प्रसिद्ध छ, लोकप्रिय छन्, त्यो जात ल्याएकै त्यो जात रजिस्टर्ड गरेको हो। त्यसै गरी नार्कले यो सुखाका जातहरूको थुप्रै मात्रामा यो प्रजनन बिउहरू मूल बिउहरू उत्पादन गरिरहेको छ। त्यसै गरी छोटो अवधिमा पाक्ने धानका जातहरू ल्याएका छन्, घैया 1-2-3 ल्याएकै छन् होइन। यसरी देशको खाद्य सम्प्रभुतालाई जोगाइराख्नको लागि नारको ठूलो अहम भूमिका छ। तर जति हाम्रो हुनुपर्ने हो, यो जुन आवश्यकता छन् जति हुनुपर्ने हो त्यति भएको छैन। यसको धेरै कारणहरू छन्। मुख्य कारण चाहे त्यो किसिमको फेसिलिटी भएन, आधुनिक किसिमको जुन फेसिलिटी हुनुपर्ने हो साइन्टिस्टलाई काम गर्नलाई, त्यो नभएर यहाँको साइन्टिस्टहरू अब्बल छन्, फेसिलिटीको अभावमा त्यो अगाडि काम देखाउन सकेको छैन।
1: भनेको वैज्ञानिकहरूले पर्याप्त रूपमा चाहिँ अनुसन्धानमा चाहिँ लाग्न नसक्ने र किसानहरूका लागि समस्या पर्दाखेरि पनि समाधान दिन अलिकति गाह्रो, त्यो जुन चक्र छ तपाईँले त्यसलाई जोड्नुभयो। अलिकति छिमेकी देश जानेर सबभन्दा धेरै धान उत्पादन गर्ने चीन भारत रहेका छन्, त्यहाँ पनि यस्ता समस्याहरू बेला बेला जुझ्नुपर्ने अवस्था छ होला। तपाईँहरू अध्ययनमा जानुहुन्छ, अनुसन्धान गर्नुहुन्छ, ती देशको तुलना गर्दा र हाम्रो तुलना गर्दाखेरि उनीहरूको प्रगति यो धानकै क्षेत्रमा चाहिँ कस्तो छ, हामीले किन गर्न सकिरहेका छैन?
0: चीन त विश्व हिजो पोहोर सालसम्म विश्वकै नम्बर 1 धान उत्पादन गर्ने र धानको निर्यात गर्ने देश बनेको थियो। तर यसपालि चाहिँ भारत चाहिँ विश्वमा सबभन्दा बढी धान निर्यात गर्ने देश बनेको छ। चीनको हामी तुलना गर्न सक्दैनौ। चीनमा व्यापक रूपमा हाइब्रिड 70% एरियामा हाइब्रिड धान लगाइन्छ र त्यहाँको धानमा एकदम उच्च गुणस्तरको छ। त्यहाँ सरकारले कृषि वैज्ञानिकहरूलाई चीन अथवा भारतमा धेरै किसिमका सुविधा दिएका छन्, आधुनिक ल्याबहरू छन्, उनीहरू त्यहाँ काम गर्छन् र देशलाई जस्तो किसिमको चाहिएको, सुखा सहन सक्ने, खडेरी सहन सक्ने अथवा जस्तो धान चाहिएको, जस्तो डिमाण्ड गरिन्छ त्यस्तै किसिमका धान उनीहरू बनाउन सफल छन्। त्यसको तुलनामा नेपाल धेरै धेरै पछाडि छन्। त्यसको मलाई लाग्छ आउने दिनमा नेपाली वैज्ञानिकहरू अब्बल छन्, तर यिनीहरूलाई सुविधाको अभाव छ होइन, फेसिलिटीको अभाव छ, जसले गर्दा यिनीहरूले त्यो किसिमको काम गर्न सकेको छैन।
1: आउँदो सोमबार 23 औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ। कृषि विभागको समन्वयमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले धान दिवस तथा रोपाई महोत्सव मनाउने गर्छ। हरेक वर्ष असार 15 चाहिँ दिवस मनाउने गरिन्छ। त्यसमा चाहिँ नार्कले पनि आफ्नो चाहिँ समन्वयात्मक काम चाहिँ गरिरहेको हुन्छ। खास गरी यो रोपाई महोत्सव दिवस र यस्ता कुराहरूले चाहिँ के कति किसान माझमा चाहिँ अर्थ लाग्छ।
0: असार 15 रोपाई दिवस नेपाली किसानको लागि एक किसिमको पर्व बन्न गएको हो। किसानहरूको महत्वलाई बुझेर असार 15 धान रोपाई दिवस राखेको छ। यसमा व्यापक रूपमा पढे लेखेका व्यक्तिहरू पनि यसमा भाग लिएर असार 15 मनाउँछन्। यसले एक किसिमको रणनीतिक रूपमा नेपाली किसानलाई महत्व दिएको छ, नेपाली किसानलाई झकझकाएको छ, उनीहरूलाई धानको अथवा कृषिको महत्वप्रति एक किसिमले डिभोटेड गर्न लगाएको, उनीहरूको महत्व देखाएको हो। त्यसकारणले यो असार 15 धेरै किसिमले रणनीतिक किसिमले नै यसलाई यो फाइदा पुर्याएको छ जस्तो मलाई लागेको छ।
1: नजिकका सरकार पालिकाहरूले खास गरी धान उत्पादन गर्ने किसानलाई थप प्रोत्साहन गर्न यसै गरी मौसम चक्र चाहिँ खलबलिँदैछ अथवा जलवायु परिवर्तनको चाहिँ प्रभाव देखिएको छ भनेर अलिकति सचेतना थप्ने काममा चाहिँ किसान र नजिकका सरकारहरूले चाहिँ कसरी काम गर्न सक्छन् अबका दिनमा।
0: अबको दिनमा चाहिँ जुन नगरपालिकाहरू छन्, त्यसै गरी गाउँपालिकाहरू छन्, उहाँहरूले सक्दो कृषि ज्ञान केन्द्र प्रत्येक जिल्लामा प्रत्येक दुई जिल्ला पश्चिम नारका विभिन्न रिसर्च सेन्टरहरू छन् तिनीहरूसँग डाइरेक्ट कोलाबोरेसन गर्ने, नार्कले उन्मोचन गरेका अथवा नार्कले बाहिर ल्याएका कुमाइतीको जुन जातहरू छन् ती जातहरूलाई आफ्नो क्षेत्रमा समन्वय गरेर टेस्ट गर्ने, यदि ती जातहरू राम्रो छ भने नार्कका वैज्ञानिकहरूलाई सम्पर्क गरेर भन्यो भने ती जातहरूले आउने दिनमा त्यो क्षेत्रको लागि स्पेसिफिक डोमेनको लागि सिफारिस गर्न सक्छन्, सहयोग गर्न सक्छन्।
1: डाक्टर पुष्पाज्यू, हामी कार्यक्रमको अन्तिममा छन्। खास गरी अहिले एउटा मौसमी चुनौती र अर्को धान बालीका लागि प्रमुख माग हुने मलको चुनौती, दुई कुराहरू चाहिँ जोडिने छ र समस्या चाहिँ अलि बढी केन्द्रित देखिएको छ। खास गरी किसानलाई तपाईँको सल्लाह सुझाव मौसम र मलसँग जोडिएर के छ?
0: किसान दाजुभाइ दिदीबहिनीले सक्दो सकिन्छ भने अहिले जस्तै खडेरीको समस्या छ त्यही बेला आफ्नो खेतमा भैँचा लगाउने, भैँचा 20-25 दिन भइसकेपछि कम्तीमा नै हाइट बुढाको हाइट भइसकेपछि काट्ने र मिलाउने, हलो जोत्ने। त्यसबाट के हुन्छ भने खेतमा प्राङ्गारिक मल बढ्न जान्छन्, माटोलाई चिस्यान लिन सक्ने क्यापेसिटी बढ्न जान्छ, माटोको संरचनामा सुधार हुन्छन् र त्यसबाट के हुन्छ भने खडेरी सहन पनि ठूलो मात्रामा सहयोग हुन्छ। यदि खडेरी भएको छ धान खेतमा छन् तर पानी छैन भने, वर्षा भएको छैन भने, त्यस्तो कन्डिसनमा युरिया हामी छर्ने गर्छौँ, डिएपी पोटास छर्ने गर्छौँ, तिनीहरू नछर्नु नै राम्रो हो। तिनी यदि पानी माटोमा चिस्यान छैन भने ती युरिया मलहरूले पनि खासै काम गर्दैन। खेतमा बरसात भइसकेपछि अथवा सिँचाइ भइसकेपछि मात्र कुनै रासायनिक मल छर्यो भने त्यसले राम्रो असर देखाउन सक्छ।
1: भनेपछि आफ्नो खेतमा चाहिँ पर्याप्त रूपमा पानी हप्तै पछि, महिनै पछि अथवा अबको 3-4 महिना राखिराख्नुपर्छ भन्ने चाहिँ देखियो।
0: पहिले जस्तो जुन पहिलाको सोच थियो, कन्सेप्ट थियो, त्यो सोच राखेर अब हुँदैन। अब चाहिँ खेतमा चिस्यानको मात्रा घट्दैछ भने फेरि 15 दिनपछि पानी लगाउने, 10 दिनपछि पानी लगाउने, तर सधैँ पानी लगाइराख्नुपर्छ भने त्यो सोच बिस्तारै हटाउँदै जाँदा हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो धान बालिका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा अनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: सुन त मेरो कपडा प्याक
1: यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी

0: ये मित्रपाली ने गरों प्राकृतिक विपद जोखिम न्यूनीकरण सचिव बनाऊ जलवायु परिवर्तन का असर घटाऊ सामूहिक प्रयास करौ वन संरक्षण वृक्षारोपण में सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत शुष्क ऊर्जा को प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियंत्रण में जिम्मेवार बनाऊ वातावरण संरक्षण करौ जीवन रक्षा करौ
1: आंतरिक मामला तथा कानून मंत्रालय पूर्ति प्रदेश द्वारा जनहित में जारी संदेश
2: सड़क निर्माण कार्य संबंधी अत्यंत जरूरी सूचना तालुम झुण्डेसी सड़क निर्माण कार्य फुटिंग हुई नवसीतर्फ तीव्र गति में अगाड़ी बढ़ी रहेको हुँदा निर्माण क्षेत्र तल्लोभीक नसुत खाम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउसाउट गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ।
3: सड़क उपभोक्ता समिति सालुङ सोलुखुम्बु
4: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
5: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
4: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
5: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
6: यौन हिंसाबाट बचौ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: संसारमा रहेका छौं, जुन अन्धकार पाप दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीले जीवनको सच्चा शान्ति सच्चा मार्ग देखाउन नैतिकोण जीवन जिउन आत्मा शान्तिको जीवन आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ।
1: आज तपाईलाई यस मार्गदर्शन रेडियो कार्यक्रममा हार्दिक स्वागत छ। सम्बन्धहरूले मानिस एक अर्कासँग बाँधिएका हुन्छन्। सम्बन्ध संसार हो, यो भन्दा गलत हुने छैन। जति धेरै सम्बन्ध त्यति ठूलो संसार, होइन त अचम्मको? तर यस्ता सम्बन्धहरू मानिसको जीवन नाश पार्ने पासो पनि बन्न सक्छ। हामी सबैसँग मेलमिलाप बस्नुपर्छ। लड़ाई झगड़ा वैमनस्यता गरेर जीवनको महत्वपूर्ण समय नष्ट पार्नु हुँदैन। कसैलाई हामी प्रेम गर्न सक्दैनौ भने उसलाई घृणा गर्ने अधिकार हाम्रो छैन। कसैलाई हामी प्रेम गर्न सक्दैनौ भने उसलाई घृणा पनि नगरौं। उसको जीवनमा हानि पुर्याउने खेल हामी नखेलौं। एक व्यक्तिको सयौं मानिसहरूसँग परिचय हुन सक्छ। ती परिचित मानिसहरू भित्रै त्यस्ता व्यक्तिहरू पनि हुन्छन् जोसँग घनिष्ठ सम्बन्ध हुन्छ। हामीलाई साथी मित्रहरूको आवश्यकता पर्छ। कुनै पनि मानिस एक्लो जिउन सक्दै सक्दैन। संसार टापु होइन, संसार त संसार हो। हामी मानिसहरूको माझमा, एउटा समाजमा, एउटा राष्ट्रमा, एउटा नागरिक भएर हामी बाँचिरहेका छौं। मानिस सामाजिक प्राणी हो। सृष्टिकर्ता परमेश्वरले हामीलाई हाम्रो आवश्यकता सहित सृष्टि गर्नुभएको छ। पवित्र शास्त्र बाइबलमा यस्तो लेखिएको छ, उपदेशक 4 अध्यायको 9 र 10 खण्डमा, एक भन्दा दुई असल हो किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन्। यदि एउटा लोट्यो भने त्यसका मित्रले त्यसलाई उठाउन सहायता गर्छ, तर लोट्दा पनि उठाउने कोही साथी नहुने विचारा। कसैसँग घनिष्ठ सम्बन्ध हुनु भनेको निकै गहिरो सम्बन्ध हो। सबैभन्दा पहिलो कुरा, त्यस सम्बन्धमा विश्वास र भरोसा हुन्छ। आफ्नो मनका कुराहरू जसलाई पुग्न सकिन्छ, जसमाथि सबै कुराको निम्ति भरोसा राख्न सकिन्छ, हामीले आफ्ना मित्रहरू चुन्दा रोज्दा होसियारी अपनाउनु पर्छ। प्रत्येक आमा बुवाले आफ्ना छोराछोरीहरूलाई यस विषयमा अर्थी दिन्छन्, बारम्बार यो कुरा सम्झाउँछन्। राम्रो मित्रको संगत गर्नु भनी निर्देशन दिइरहेका हुन्छन्, सल्लाह दिन्छन्, किनकि हामीले बनाउने सम्बन्धले हाम्रो जीवनलाई निर्माण गर्छ अनि भत्काउनु पनि सक्छ। भनिन्छ नि, चोरको सँगै चोरीकै बात, जीव पनि जान्छ चोरको साथ। यो भनाइ कति सत्य छ। असल मानिसको साथ लागेर जीवनमा सफलता पाउनेहरू र खराब मानिसहरूको साथ लागेर जीवन नाश पार्ने व्यक्तिहरूको थुप्रै उदाहरणहरू हामीले देखेका छौं, सायद भोगेका पनि छौं। सम्बन्धहरू कोही बाहिरी मात्र हुन्छ। जस्तै एउटै कार्यालयमा काम गर्ने व्यक्तिहरूको सम्बन्ध घनिष्ठ नहुन पनि सक्छ। उनीहरूको सम्बन्ध उनीहरूले गर्ने कामसम्म मात्र सीमित हुन्छ, त्योभन्दा उताको सम्बन्ध हुँदैन। तर पनि यस्ताहरूको माझमा काम बाहेक जीवनका अरू रुचि र उद्देश्यहरू मिल्ने हुन्छ। त्यसो हुँदा उनीहरूको सम्बन्ध केही गहिरो हुन्छ। गहिरो सम्बन्धमा परस्परको व्यक्तिगत कुराहरू एक अर्कालाई थाहा हुन्छ। यसकारण कसैसँग घनिष्ठ सम्बन्ध बनाउनु अघि हामी होसियारी हुनुपर्छ, किनकि हामीले साधारण मानेका सम्बन्धहरूको हाम्रो प्राणसँग पनि सम्बन्ध हुन्छ। हाम्रो सम्बन्ध हाम्रो प्राणसँग जोडिएको हुन्छ। सम्बन्धहरूले हाम्रो जीवनलाई यति गहिरो रूपले असर पारेको हुन्छन् कि हाम्रो जीवन तिनै सम्बन्धहरूले डोर्याइएको हुन्छ। घनिष्ठ सम्बन्धहरूले एक व्यक्तिको जीवनमा कतिसम्म असर पार्दछ, सो कुरा प्रष्ट पार्न म तपाईँलाई एउटा साँचो घटना बताउँछु। एउटा केटोले कलेज पढिसकेपछि एउटा सानो शहरको एक निजी स्कूलमा पढ़ाउने काम पायो। त्यो शहर त्यति ठूलो नभए पनि मानिसहरूलाई चाहिने हरेक थोक त्यहाँ पाइन्थ्यो। त्यहाँका मानिसहरू सभ्य थिए। त्यो केटो खेलकुदमा पनि खुबै चासो राख्ने गर्थ्यो, साथै खेलहरू खेल्थ्यो पनि। त्यो शहरमा पनि खेलकुदमा रुचि लिने र खेल्ने व्यक्तिहरू थिए। त्यो जवान केटोले स्कूलमा पढ़ाउन थाल्यो अनि विस्तारै त्यहाँका मानिसहरूसँग उसको परिचय हुँदै गयो। उसैको उमेरका केटाहरूसँग पनि उसको परिचय भयो।

आनन्द लागिरहेको थियो। सम्बन्ध पनि अब त गरिएर गयो। उसका नयाँ दुई साथीहरू जवान र खु असल फुटबल खेलाड़ी भए पनि यिनीहरूको मद्यपान गर्ने बानी तिनीहरूमा भएकोले केतुले केपछि यो कुरा थाहा पायो। यो थाहा पाउँदा उसले तिनीहरूलाई सम्झाउने प्रयास गर्यो। उसले तिनीहरूलाई सरसल्लाह दिने प्रयास गर्यो अनि यो सरसल्लाहलाई तिनीहरूले हल्का साथ लिए। त्यस विषयमा ठट्टा गर्न थाले। तर हेर्नुहोस्, मित्रताको असर भनेको कस्तो हुन्छ। तिनीहरूले मद्यपान गरे पनि त्यो केटोसँग सम्बन्ध भने टुटेन। घनिष्ठ सम्बन्धमा बाँधिएको ती मित्रहरूलाई उसले पनि छोडिहाल्न सकेन। दिनदिनको भेटघाट संगत बढ्दै गयो। जाँदा जाँदै के भयो थाहा छ? मित्रहरूलाई मद्य नपिउने सल्लाह दिने त्यो केटो

होस् अनि यो कति सुन्दर हुनेछ हैन त म जान्दछु तपाई पनि यस्तै मित्रहरुको साथीहरुको चाहना गर्नुहुन्छ अनि सबै गर्छु तर दुःखको कुरा यस्ता मित्रहरु सजिलै पाउन सकिदैन हैन त हामी सबैको विचारहरु फरक हुन्छन् सोच फरक हुन्छ व्यवहार फरक हुन्छ मैले भनिसकेकै छु कि कति मानिसहरु कुलतमा पर्नेहरु हुन्छन् जोसँग सम्बन्ध गर्दा त्यस सम्बन्धले हाम्रो हानि गर्न सक्छ कोही फेरि साह्रै निराशिलो स्वभावका हुन्छन् एकल खाँटे जो सधैँ निराश भएर जिउँछन् उनीहरू हृदय खोलेर हाँस्नै सक्दैनन् वास्तवमा डर र असुरक्षाको भावनाले मानिसलाई निराश बनाएको हुन्छ निराशा दुष्ट शैतानले मानिसको विरूद्धमा प्रयोग गर्ने यस्तो हतियार हो जसले बलवान सक्रिय बुद्धिमान मानिसलाई पनि काम नलाग्ने बनाइदिन्छ कोही हुन्छन् जो दिनको 24 घण्टा झूठ बोलेर आफ्नो जीविका चलाइरहेका हुन्छन् हर कुरामा झूठ बोलिरहेका हुन्छन् कोही जीवित परमेश्वरमाथि भन्दा पनि बढ़ी उनीहरूले भूत प्रेतहरूमाथि भरोसा र विश्वास राखेर जिउने हुन्छन् यस्ता मानिसहरूसँग घनिष्ठ सम्बन्ध राखेर जिउँदा तिनीहरूका

0: छु, म तिमीसित छु। उहाँ हाम्रो साँचो मित्र हुनुहुन्छ, उहाँले हामीलाई निष्कपट प्रेम गर्नुहुन्छ, अनि हामीले पनि अरू मानिसहरूलाई त्यस्तै निष्कपट प्रेम गरौं भन्ने उहाँ चाहनुहुन्छ। पवित्र शास्त्र बाइबलमा परमेश्वरको वचनले यस्तो पनि भनेको छ, पहिलो पत्रुस एक अध्यायको 22 पद, सत्यको पालनद्वारा तिनीहरूले आफूलाई शुद्ध पारेका हुनाले आफ्नो दाजुभाइलाई निष्कपट प्रेम गर, हृदयबाट नै एउटाले अर्कोलाई गहिरो प्रेम गर। यो परमेश्वरको वचन हो, जीवित वचन हो, परमेश्वरको निर्देशन हो। सत्यको पालनाले तपाईहरू मेरो जीवनमा सहायता गर्छ। शुद्ध हुनु भनेको सत्य, हाम्रा येशु ख्रिष्टमा विश्वास गरी उहाँको वचन अनुसार जिउनु हो। परमेश्वरको वचनको पालनाले हाम्रो हृदयलाई शुद्ध पार्छ। परमेश्वरको वचन पालन गर्दा परमेश्वरसँग हाम्रो घनिष्ठता, हाम्रो सम्बन्ध पनि घनिष्ठ हुँदै जान्छ, अनि निष्कपट परमेश्वरसँग गरिने घनिष्ठ सम्बन्धले कहिले पनि हाम्रो हानि गर्दैन। यदि तपाईँ कसैसँग घनिष्ठ सम्बन्ध बनाउने, साँचो मित्रता पाउने कुरा सोचिरहनु भएको छ भने मेरो सल्लाह यस्तो छ, त्यस्तो व्यक्तिलाई खोज्नुहोस् जसले यीशु प्रभुमाथि विश्वास गर्दछ, भरोसा राख्दछ, किनकि प्रभुको वचन अनुसार जिउने व्यक्तिले कहिले कसैलाई धोका दिँदैन, हानि पुर्याउँदैन। यदि तपाईँ पनि कसैको साँचो र इमान्दार मित्र बन्न चाहनुहुन्छ भने पहिले यीशु ख्रिष्टमा विश्वास गर्नुहोस्, जसले तपाईँ र मलाई गहिरो प्रेम गर्नुहुन्छ, उहाँलाई बुझ्नुहोस्, उहाँका शिक्षालाई शिरोपर गर्नुहोस्, अनि तपाईँ र म अरूहरूलाई गहिरो प्रेम गर्ने व्यक्ति बन्न सक्नेछौ। उहाँले नै तपाईँलाई त्यस्तो बन्नलाई शक्ति दिनुहुनेछ, सामर्थ्य र शिक्षा दिनुहुनेछ। सम्बन्धहरूको विषयमा होसियार हुनुहोस्, जो सुकैसँग घनिष्ठ सम्बन्ध बनाउनाले जीवनलाई जोखिमले घेर्न सक्छ। पहिले जीवित र सत्य परमेश्वरसँग घनिष्ठ सम्बन्ध बनाउनुहोस्। प्रभु यीशुले भन्नुभयो, ए सबै मेहनत गर्ने र गरौं बोझले दबिएका हो, म कहाँ हो, म तिमीलाई विश्राम दिनेछु। उहाँको विश्राम पाएर उहाँको आज्ञा शिरोपर गर्दै हामी परमेश्वरलाई प्रेम गर्ने, उहाँसितको सम्बन्धमा अझै नजिकिने व्यक्ति बन्न सकौं। परमेश्वरले तपाईँलाई आशिष दिउन्। आमेन।
1: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एन्सर प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100553, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
2: हिंसाबाट बचौ र बचाउ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: 사실 많지 많지만 기미 가득잖아.
1: 카이, 잔마다다 디누스타?
2: 잔마다다? 뭐하고 전화는 미안함?
1: 너, 잔마다다 나와있다 미디안에 봤나 오대노니?
2: 뭐라? मलाई त थाहै थिएन म्याडम
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: पहिला कसैले भनेन
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना सालिङ जुन्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै नगुसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नसित खम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउसाउट गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको सड़क उपभोक्ता समिति सालुङ सोलुखुम्बु
5: मरे कि के हो
6: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने खराब बिचबाट पो बाटो काटेको
6: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
6: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
7: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सुलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरू

0: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
0: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास।

0: यौनिक हिंसाबाट बचाउ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन हो।
0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
4: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
0: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
4: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
0: ल सुन बहिनी, सुलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
4: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
0: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
5: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सुलुखुम्बु।
6: यता नआउ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
7: तीन दिन भयो।
6: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: महिनावारी भएको बेला खाना नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युवनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।

0: अंत्य गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: तपाईं शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 टापिङ च्याङका स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सुब सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 46 41 74 र फुनी शेर्पा होस्टेल संचालक 98 41 15 90 82। सोलु तुपुण्ड नगरपालिका वडा नम्बर 10 7।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: रक्तमा सानो वा ठूलो दिन्दा तिमीहरूको भार।

0: उज्जवल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजदेखि सजिलो भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। गोपीनाथ विकास बैंकद्वारा जनहितमा जारी गोपीनाथ विकास बैंक जनता बैंकमा होइन बैंक जनतामा जानु पर्दछ।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन हो।
3: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
4: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
5: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
3: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
5: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
4: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
5: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइ

0: खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ?
0: कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए, एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
0: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अंकल?
0: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
0: कक्षा एघारको भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
1: ए बाबु, आधारहरू टर्च बालेर जाऊ।
3: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
1: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
5: नेपाल सरकार विज्ञापन हो। सूचना सूचना सूचना कोट देखिए
6: यदि तपाईँको दशामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एचआरडीसी, काभ्रे पनिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768, अंकमान 9852-055-768।

0: विश्वामा सुन सुन
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त
0: बोक्सियो रे नि
1: हो र होइन होला त्यस्तो त
2: सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
0: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
0: हुन्छ
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1 जना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि 2:00 बजेसम्म गार्मा मापी कारमा परीक्षा मिति रोकथाम सम्पर्क मितिको भू जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियम अनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 प्रस्तुतता नहुने गरी आवश्यकता साथहरू एफए र एसएलसीदेखि मासिक योग्यता प्रमाण पत्र नागरिकता अनुभव भए सोको प्रमाण पत्रको फोटोकपी 2:00 प्रति दरखास्त विद्यालयमा सोझी दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 42 99 6 53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 98 51 18 73 82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81 श्री गार्मा माध्यमिक विद्यालय सोलु तुतकुण्ड नगरपालिका 7 सुनखुन

I'm not going to be able to do that.

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौ। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौ। नमस्कार, शुभरात्री।